0: यो विषय मन्त्री परिषदमा समेत पेश गरिएन। हामीले आयोजकहरूलाई कार्यक्रम आयोजना नगर्नु नै राम्रो हुन्छ भनेर सल्लाह दिएका थियौं, किनकि यो संवेदनशील हुन सक्छ, धेरै विषय उठ्न सक्छन् र यसले सुरक्षा जोखिम पनि निम्त्याउन सक्छ। त्यसैले हामीले आयोजकहरूलाई कार्यक्रम रद्द गर्न उचित हुने सल्लाह दियौं। यस विषयमा छलफल भएको पुष्टि गर्दै मुख्य सचिव कार्कीले भनेका छन्, एक सुरक्षा निकायका प्रमुखका अनुसार सुरक्षा अधिकारीहरू भने विभिन्न कोडबाट कार्यक्रमको विश्लेषण गर्दै कार्यक्रमका लागि 18-19 दिन मात्र बाँकी रहँदा रोक लगाउने भन्दा पनि निगरानीलाई निरन्तरता दिने निष्कर्षमा पुगेका थिए। मुख्य सचिव कार्कीले निर्देशन दिनुभन्दा केही दिन अघि मात्र गृहमन्त्री गुरुङले पनि सुरक्षा जाँचको सामना गर्नुपर्ने भए पनि सम्मेलन स्थगित नहुने बताएका थिए। जुन महिनामा नाम दर्ताको समय सकिएपछि चिनिया कूटनीतिज्ञहरूले निरन्तर दबाव दिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। 21 जुलाईमा चिनिया राजदूत च्याङ माओमिङले सम्मेलनका विषयमा परराष्ट्र सचिव राईसँग छलफल गरेका थिए। बैठकबारे जानकार अधिकारीहरूका अनुसार राजदूत च्याङले प्रत्यक्ष रूपमा सम्मेलन रद्द गर्न माग गरेका थिएनन्, तर कार्यक्रममा केही व्यक्तिले चीन विरूद्ध र तिब्बतका पक्षमा बोल्न सक्ने भन्दै सहभागीबारे सचेत रहन आग्रह गरेका थिए। गृहमन्त्री सुदन गुरुङले सम्मेलन हुने अभिव्यक्ति दिएको केही दिनमै मुख्य सचिव गोविन्द बहादुर कार्कीले आयोजक मध्ये एक काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीलाई उक्त कार्यक्रम रद्द गर्न निर्देशन दिएका हुन्। चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दबाव दिएको र राजीनामा नदिए महाभियोग लगाउने चेतावनी दिएको भन्ने दावी बारे तीन अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। कानून मन्त्री गौतमले सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिएको भनी अन्तर्राष्ट्रिय संस्थाहरूले जारी गरेको वक्तव्यलाई सार्वभौम सत्तामाथिको हस्तक्षेप भएको जिकिर गर्नुभएको छ। उक्त वक्तव्य कपोल कल्पित भएको खण्डन गर्दै कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख गर्नुभएको थियो। न्यायाधीश उप महाभियोगको तयारी प्रकरण सरकार र संयुक्त अन्तर्राष्ट्रिय संस्थाहरू आम्ने सामने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सरकारले देशभर व्यवस्थित पशु वधशाला बनाउने भएको छ। हाल भएकालाई व्यवस्थित पशु वधशाला रूपान्तरण गर्ने र नयाँ बनाउँदा ऐन र नियमावली अनुसारका मापदण्ड लागू गर्न बाध्य बनाइँदैछ। यसका निम्ति मन्त्री परिषदको बुधबार बसेको बैठकले प्रचलित ऐन देशभर लागू गर्ने निर्णय गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। ऐन कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गरिएको थियो। यस विषयमा संघ प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसँग मन्त्री चौधरीले आवश्यक समन्वय र छलफल समेत गर्नुभएको थियो। यसअघि नै सुर्खेत, हेटौडा र बुटवलको केही वधशालामा शुरू भएको छ भने अब आगामी मंगिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सबै स्थानीय तहमा लागू गरिनेछ। ऐन कार्यान्वयनपछि देशभरका पशु वधशालालाई व्यवस्थित बनाइनेछ। वध गर्नु अघि पशुको अनिवार्य स्वास्थ्य परीक्षण गरिनेछ। साथै मासु उत्पादन, ढुवानी र बिक्री वितरणमा स्वच्छता तथा गुणस्तरका मापदण्ड प्रभावकारी रूपमा लागू गरिनेछ भने यसबाट उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने सरकारको विश्वास छ।
1: सांसदहरूलाई निर्वाचन क्षेत्रका नाममा बजेट बाँड्ने, योजना छनौट गर्ने तथा कार्यान्वयन प्रक्रियामा प्रत्यक्ष संलग्न गराउने अभ्यास नेपालको संविधान, शक्ति पृथकीकरणको सिद्धान्त तथा संघीय शासन व्यवस्थाको मर्म विपरीत हुने भन्दै सर्वोच्च अदालतले भविष्यमा यस्ता कार्यक्रम सञ्चालन नगर्न सरकारहरूलाई स्पष्ट निर्देशन दिएको छ। मध्यप्रदेश सरकारले आफ्ना सांसदहरूलाई करोड़ रूपियाँका बराबरका योजना दिने तयारी गरेको भन्दै दायर भएको रिट निवेदनमा अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले सांसद विकास कोष वा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम जस्ता नाममा बजेट विनियोजन गर्ने अभ्यासलाई संवैधानिक व्यवस्थासँग मेल नखाने ठहर गरेको हो।

0: आज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गर्मी सुरु भएसँगै सर्पदंशका घटना बढ्दै गर्दा मुलुकभर अस्पताल र उपचार केन्द्रमा सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनमको चरम अभाव भएको छ। एन्टी भेनम अभाव हुँदा विषालु सर्पले डसेका सयौं बिरामीको ज्यान जोखिममा परेको छ। यो वर्ष एक वैशाख यता मात्र विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु भएको छ भने 716 जना घाइते भएका छन्।
2: बागमती प्रदेशमा सरकार बनाउन निर्णायक अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ। नेपाली कंग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणका लागि विभिन्न अड्कलबाजी र जोडघटाउ शुरू भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जान अनिच्छुक देखिएको हो।
1: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकेको स्वीकार गर्नुभएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ्दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभयो। यसअघि निगमले बजारमा ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको र अभावको अपवापछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशकहरूसँग छलफल राखे तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी थिएनन्। मंगलबार वाणिज्य ब्याङ्कका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा छन्।
1: चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
2: लामो समयदेखि काममा प्रगति नभएका पुलका ठेक्का तोडिएपछि नयाँ ठेक्का लाग्न कठिन हुने गरेको पाइएको छ। पुलको ठेक्का तोडेको वर्षौं बित्दा पनि त्यसमा नयाँ ठेक्का हुन नसक्दा सम्बद्ध निकायले त्यसको लाभ लिन सकेको छैन।
1: नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे बापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकका लागि छुट व्यवस्था गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष 2080-81 सम्मको बकेउता रकम 2083 पुष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट हुने जनाएको छ।
2: नबिल ब्याङ्क लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म 7.90 अर्ब रूपियाँ भन्दा बढी खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले 5.92 अर्ब रूपियाँ भन्दा बढी खुद नाफा गरेको थियो।
1: सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूको दूरसञ्चार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष आरटीडीएफ बापतको बकेउता असुली प्रयास थालेको छ। बकेउता रकम कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएकासँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो।

0: सेवा जिस हो
1: डिश हो खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किव लगायतका विभिन्न ठाउँमा भीषण आक्रमण गर्दा 17 जना मारिएका छन् भने 50 जना भन्दा बढी घाइते भएका छन्। रूसले युक्रेनमा कैयौं ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दा सो क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
4: अब खेल खबर। जापानको आइची नागायोमा हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने भएका छन्। 80 पुरूष र 56 महिला गरी 136 खेलाड़ी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले बताएका छन्। प्रशिक्षक संख्या 32 रहेको छ।
3: अब विचार विश्लेषणको पालो। सुरक्षित स्तनपान स्वस्थ जीवन शीर्षकमा गोर्खापत्रमा डाक्टर माधव अधिकारीको विचार छापिएको छ। शिशुको पहिलो 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु पर्दछ। स्तनपानले शिशुलाई विभिन्न संक्रमण र दीर्घ रोगबाट बचाउँछ। फिनल्याण्डले स्तनपान प्रवर्धन गर्न उत्कृष्ट पारिवारिक सहयोग गर्छ। नेपालले कार्यस्थल र स्वास्थ्य संस्थामा स्तनपान मैत्री वातावरण बनाउनु पर्दछ। सुरक्षित स्तनपान शिशुको नैसर्गिक अधिकार हो। जीवनको पहिलो 1000 दिनको उचित पोषणले बालबालिकाको चौतर्फी विकासमा दीर्घकालीन प्रभाव पार्ने भएकाले यो सम्पूर्ण समाजको साझा दायित्व हो।
4: त्यस्तै कोइरालाहरूले बिराएको बाटो शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। पूर्व सभापति शेरबहादुर देउवाका नाममा एकत्रित हुँदै आएको खड्का समूहले पार्टीमा विग्रह ल्याए पनि अब्जस भने यसअघि पनि पार्टी फुटाएको आरोप लागेका देउवामाथि नै जानेछ। पहिला पार्टी फुटाउँदा गिरिजा बाबुले पार्टीमा बस्न नदिएको तर्क दिँदै आए पनि यसपटक भने पार्टी सदस्यता नवीकरण र अध्यावधि कुनैमा पनि गगन थापाले अवरोध सृजना गरेको बाहिर धकेलेको भन्ने ठाउँ देखिएको छैन। साउन 24 पार्टी एकताका लागि हदैसम्म लचिलो भए काङ्ग्रेसले एकताका प्रस्तावहरू तयार गरेमा त्यो स्वागत योग्य नै हुन्छ। तर भागवण्डाका बुदाहरू तयार पारी पार्टीमा किचलो उत्पन्न गराउने आधार तय गरियो भने चाहिँ झन गलत हुन जान्छ। एकताका नाममा विधानका दफाहरू मिचेर जथाभावी निर्णय गरेमा पनि त्यस्तै सकारात्मक प्रभाव पार्दैन भन्ने पनि सबैले बुझेकै हुनुपर्दछ।
3: शैक्षिक बेरोजगारी डिग्री हातमा काम छैन साथमा शीर्षकमा कृष्माकर भट्टको विचार कान्तिपुर दैनिकमा छापिएको छ। देशमा गुणस्तरीय शिक्षा रोजगारी तथा व्यावसायिकता बीचको तालमेलद्वारा परनिर्भरता कम गरी दिगो विकासको लक्ष्य पूरा गर्न सकिन्छ। त्यसैले प्राविधिक तथा उच्च शिक्षामा प्रवेश गर्ने प्रत्येक विद्यार्थीलाई आफ्नो रुचि खुबी र क्षमताका आधारमा व्यवसाय छनौट गरी व्यावसायिक योजना निर्माण गर्न सघाउनु पर्छ। तिनको अध्ययन सम्पन्न भए पश्चात उक्त योजना अनुसारै व्यवसाय शुरू गर्न अनुदान र सहुलियत ऋणहरू उपलब्ध गराउनुपर्छ। तिनलाई प्राविधिक सहयोग तथा परामर्श सेवा उपलब्ध गराई आवश्यक सहजीकरण गरी रोजगारी बढाउन सकिन्छ। स्थानीय तथा प्रदेश सरकारले सरकारी निजी साझेदारीमा संघ संस्थाहरूलाई प्रोत्साहित गराउने प्रावधानले स्थानीय तथा प्रदेश स्तरमा उपलब्ध स्रोत साधनमा आधारित उद्योग व्यवसाय सञ्चालनमा आउँछन् र त्यसले रोजगारी सिर्जना हुन्छ।
4: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: स्वदेश एफएम 93.2 MHz। स्वदेश टाइम चेक इस समय सूचक का साथ में
3: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 5555 7070 61 र 0855 7070 53।
4: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5506 4040।
2: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: बुलेटिन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार गठन भएको चार महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं चियाग्राही प्रभावित।
0: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल, आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
1: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ता मर्कामा, बजार अनुगमन प्रभावकारी बनाउन तथा कालो बजारी नियन्त्रण गर्न माग।
0: हर्मुज जलमार्ग विवाद बारे सहमतिको संकेत, नयाँ मध्य मार्ग बनाउने इरानको प्रस्तावले अन्योल कायमै।
1: र बीसौं एसियन गेम्समा नेपालका 136 खेलाडीले प्रतिस्पर्धा गर्ने।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: घेरिएको छ, सुधारका केही कदम चालिए पनि यसबीचमा भएका करिब 1.5 दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ। सरकारका कतिपय निर्णयले नागरिकको जीविका समेत प्रभावित भएको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूची ल्याउँदा देशमा सकारात्मक सन्देश प्रभाव भएको थियो, तर एक महिनामै बसोबास व्यवस्थापन योजना बिना सुकुम्बासी बस्ती खाली गराएको घटनाबाट सरकारको आलोचना हुन थाल्यो। सरकारको आलोचनात्मक र विवादास्पद कामको सूची आजको कान्तिपुरले छापेको छ। यी पासपोर्ट खरिद प्रक्रियामा संवैधानिक आयोगलाई चरम दबाव, सुनसरीको तनाव समाधानमा बेलैमा तदारुकता नदेखाएको, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति, सुरुमा 100 र पछि 500 रुपियाँ भन्दा बढीको सामान आयातमा कडाई, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको शासन व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण, संसद छलेर अध्यादेश मार्फत शासन, नागरिक नवयुवा अभियन्तामाथि धरपकड, उद्योगी व्यवसायीको गिरफ्तारी र खानतलासी, शिक्षा र स्वास्थ्यमा समताकर, बिजुलीमा ब्याट, संसदप्रति प्रधानमन्त्रीको जवाबदेहितामा प्रश्न, राष्ट्रपति नीति तथा कार्यक्रम पढिरहँदा संसदबाट प्रधानमन्त्रीको बहिर्गमन, कर्मचारीहरूसँग टकराव, शासन शैलीमा सामाजिक सञ्जालको प्रयोग, विद्यार्थी संगठन र सोभिमाथि प्रतिबन्ध पनि विवादास्पद काम भएको भनेर आजको कान्तिपुरले सूची तयार पारेको छ। त्रिभुवन विश्वविद्यालयको उप प्राध्यापक अर्जुन दोज अरियाल भन्नुहुन्छ, सरकारका कतिपय गतिविधि अमर्यादित, असंवैधानिक, गैर कानुनी समेत देखिन्छन्। सबै पक्षलाई विश्वासमा लिएर विवेक पुर्याएर अघि बढ्नुपर्छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलको भनाइमा सेवा प्रवाह सुधार, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, आयोजना व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको छ।
5: यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षसँगै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा नै समस्या देखिएपछि देशभरका 43 कार्यालयहरूमा पहिलेदेखि छापिएका लाइसेन्स लिने बाहेक सबै प्रक्रिया 20 दिनदेखि ठप्प भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको इडिएल भीआरएस प्रणालीले अपेक्षाकृत काम नगरेपछि साउन 1 गतेदेखि नै हजारौं सेवाग्राही मारमा परेका छन्। यो प्रणालीमा सेवाग्राहीले लिखित परीक्षा दिने, ट्रायल दिने र लाइसेन्स बुझ्ने बाहेक सबै काम अनलाइनबाटै हुन्छ। तर पुरानो प्रणाली

0: स्थापन गरेर ल्याइएको नयाँ प्रणालीले काम नै नगरेपछि नयाँ लाइसेन्सका लागि दर्ता समेत हुन नसक्दा लिखित परीक्षा र ट्रायल पनि रोकिएको छ। यस्तै पुरानो लाइसेन्सको नवीकरण, वर्ग थप प्रतिलिपि, रिट्रायल, विवरण संशोधन, स्वास्थ्य परीक्षण लगायत सबै सेवा ठप्प छ। पहिले छापिएका लाइसेन्स वितरणको काम मात्रै भइरहेको छ। तर सेवाग्राहीले मार खेपिरहँदा र यातायात कार्यालयका कर्मचारी सेवा दिन नसकेर हैरान हुँदा यातायात व्यवस्था विभाग भने सेवा नियमित रहेको दावी गर्छ। विभागका सूचना अधिकारी केशव खतिवडा नयाँ प्रणाली चुस्त नभए पनि सेवा जारी रहेको बताउनुहुन्छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 यातायात कार्यालयमा सेवा अवरुद्ध, हजारौँ सेवाग्राही प्रभावित, आजको नयाँ पत्रिकामा खबर छ।
1: गैराती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोर्खार्का, पाल्पा लगायतका ठाउँमा मध्यमदेखि मुसलधारे पानी परेको हो। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार त्रिशुली, मर्स्याङ्दी, सेती गण्डकी र काले गण्डकी नदीमा पानीको सतह बढ्दै गएको छ। गण्डकी प्रदेशका पहाडी जिल्लामा आज बेलुकी सम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासमा डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पनि बागमती प्रदेशका हिमाली पहाडी र तराई क्षेत्र, गण्डकी प्रदेशका हिमाल पहाड र तराई, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग, मधेस प्रदेशका विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच चितवनको मुगलिन नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान 5 बजे मुगलिन कुरिन्टार सडक खण्डको मुगलिन नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको हो। सडक खुलाउने प्रयास भइरहेको र अबको 1-1.5 घण्टाभित्र खुलिसक्ने मुगलिन प्रहरीले जनाएको छ।
0: सरकारले भदौ 7-13 काठमाडौँमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुदन गुरुङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूको अनुसार परराष्ट्र सचिव अमृत बहादुर राईसँगको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिनुभएको खबर कान्तिपुर दैनिकमा छ।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजो नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग छलफल गर्नुभयो। तर छलफलमा गभर्नर विश्वनाथ पौडेल र डेपुटी गभर्नर किरण पण्डित सहभागी हुनुहुन्न थियो। अस्ति मङ्गलबार वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गभर्नर थिएनन्। गभर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा हुनुहुन्छ। गभर्नर पौडेलले शाहसँग प्रधानमन्त्री हुनुअघि 1 पटक र प्रधानमन्त्री भइसकेपछि 5 पटक छलफल गरिसक्नु भएको छ। तर प्रधानमन्त्री र गभर्नरको छलफलमा अर्थमन्त्री वागले सहभागी हुनु भएको छैन। प्रधानमन्त्रीले अहिलेसम्म निजी क्षेत्रका दर्जनभन्दा बढी टोलीलाई भेटिरहँदा अर्थतन्त्रको बागडोर सम्हालेका मन्त्री वागले कुनै बैठकमा उपस्थित हुनुहुन्न थियो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दा होस् या निजी क्षेत्रसँग भेटवार्ता गर्दा अर्थमन्त्री वागले सहभागी हुनुहुन्न। अर्थमन्त्रीले पनि समान्तर रूपमा छुट्टै बैङ्किङ क्षेत्रका अधिकारी र निजी क्षेत्रसँग छलफल गरिरहनु भएको छ। अर्थतन्त्र सम्बद्ध विषयमा समानान्तर छलफल, अन्यूलमा अर्थतन्त्र शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा करदाता प्रोत्साहन उपहार कार्यक्रमका विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मुंगुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर,
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै
7: उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार गठन भएको चार महिनामा सुधारको नारादेखि विवादको घेरासम्म, यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित, गण्डकी र लुम्बिनी प्रदेशमा गैराति मुसलधारे वर्षा, चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर न्यून तथा मध्यम आय भएका परिवारमा परेको छ। विशेष गरी दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई दाल, चामल, पिठो, चिनी, तेल लगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दैनिक खर्च धान्नै कठिन हुन थालेको छ। बजारमा अत्यावश्यक वस्तुको स्पष्ट मूल्य निर्धारण र प्रभावकारी अनुगमनको अभावले पनि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन्। उदाहरणका रूपमा यता व्यापारीहरू भने इन्धनको मूल्य वृद्धि, ढुवानी खर्च बढ्नु, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्नुलाई लिने गरेको बताउँछन्। अर्थविदहरूका अनुसार समग्र मुद्रास्फीति, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र खाद्यान्नको मूल्य वृद्धि, विनिमय दरको प्रभाव तथा कर र भन्सार नीतिमा भएका परिवर्तनले पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढाउन योगदान पुर्याएका छन्। साथै केही ठाउँमा कालो बजारी, कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति र कमजोर बजार अनुगमनका कारण उपभोक्ताले आवश्यक वस्तु महँगो मूल्यमा किन्न बाध्य भएको गुनासो बढ्दै गएको छ। उपभोक्तावादीहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउन, कालो बजारी नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको मूल्य निर्धारण प्रणाली लागू गर्न र उपभोक्ताको हित संरक्षण गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच सामान्य अवस्थामा देशभर दैनिक औसतमा 1,08,000 थान ग्यास सिलिन्डर खपत हुने आयल निगमको तथ्याङ्क छ, तर पछिल्लो 10 दिन यता दैनिक 1,56,400 थान ग्यास सिलिन्डर वितरण गर्न पुग्ने ग्यास आयात भइरहँदा पनि बजारमा अभाव भने कायमै छ। दैनिक आयात भएको ग्यास परिमाणको जानकारी प्रवाह गर्न उद्योगले वितरण गरेको ग्यासको परिमाण उपलब्ध गराउन र उपभोक्ताको गुनासो सुन्न निगमको केन्द्रीय कार्यालयमा क्विक रेस्पोन्स टिम समेत गठन गरिएको खबर नयाँ पत्रिकामा छ।
7: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको छ। वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ता बिल लिने दिने संस्कृतिको विकास गर्ने उद्देश्यले साउन 9 गतेदेखि सुरु गरिएको यस कार्यक्रम अन्तर्गत दैनिक 1,00,000 रुपियाँ र हरेक 15 दिनमा 10,00,000 रुपियाँसम्म नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। विभागका अनुसार क्युआर कोड मार्फत गरिएको भुक्तानी स्वत कार्यक्रममा समावेश हुनेछ। नगद भुक्तानी गर्ने उपभोक्ताले भने विभागको पोर्टलमा गई प्यान नम्बर, बिलको मिति, रकम तथा आफ्नो विवरण प्रविष्ट गरी कुपन प्राप्त गरेपछि कार्यक्रममा सहभागी हुन सक्नेछन्। करदाता प्रोत्साहन उपहार कार्यक्रमबारे साथी कृष्ण शर्माले राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी महेश रघुवंशीसँग कुराकानी गर्नुभएको छ।
9: यसमा चाहिँ मुख्यतया दुई किसिमले यो उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ उपभोक्ताहरू। पहिलो चाहिँ हामीले मुख्य फोकस गरेको भनेको इलेक्ट्रोनिक पेमेन्ट हो, जस्तै क्युआर पेमेन्ट भनौँ एक किसिमको लागि सबभन्दा अहिले चलन चल्तीमा रहेको। यसरी इलेक्ट्रोनिक पेमेन्ट विद्युतीय भुक्तानी भएको हकमा चाहिँ त्यस्ता भुक्तानीकोलाई आधार मानेर त्यो भुक्तानी रकमलाई अलरेडी हामीले चाहिँ उपहार कार्यक्रममा सहभागी गर्छौँ र उहाँहरूलाई एउटा उपहार कुपन प्राप्त हुन्छ, जसले चाहिँ उहाँहरूले कुनै अन्य प्रक्रियाहरू अप्नाइरहनु पर्दैन। वस्तु तथा सेवा खरिद गर्दा इलेक्ट्रोनिक पेमेन्ट मार्फत गरेका उपभोक्ताहरूले कुनै प्रक्रिया नअपनाइकन पेमेन्ट गरेकै आधारमा उहाँ त्यस्ता उपभोक्ताहरू उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। अब अर्को नगद भुक्तानी गरेको खरिद बीजकको सम्बन्धमा चाहिँ ती बीजकलाई चाहिँ एउटा हामीले अहिले भर्खरै विभागले एउटा वेब पोर्टल लन्च गरेको छ। त्यो लन्च गरेको वेब पोर्टल जसलाई हामीले चाहिँ price.irrd.gov.np भनेर भनेका छौँ, तर त्यो वेब पोर्टलमा गइसकेपछि उहाँहरूले त्यस्ता नगद भुक्तानी गरेका बिल बीजकहरूलाई इन्ट्री गर्नुहुन्छ र उहाँहरूले इन्ट्री गर्दाखेरि विशेष गरेर बिक्रीकर्ताको प्यान नम्बर, बिक्री रकम, बिक्री मिति उल्लेख गर्नुपर्छ भने खरिदकर्ता जसले खरिद गर्नुहुन्छ उहाँहरूले आफ्नो नाम र मोबाइल नम्बर यति इन्ट्री गरिसकेपछि उहाँले सब्मिट गर्नुहुन्छ र त्यो सब्मिट गरिसकेपछि त्यसबाट एउटा कुपन प्राप्त हुन्छ, त्यसलाई नै उपहार कार्यक्रममा पछि उहाँले क्लेम गर्न सक्नुहुन्छ।
10: त्यसो भए कस्ता खालका बिलहरू चाहिँ यो कार्यक्रमको लागि मान्य हुँदैनन्, अस्वीकार्य बिलहरू पनि होलान् होइन, र कस्ता खालका बिलहरू चाहिँ यसका लागि मान्य हुन्छ?
9: विशेष गरी हामीले अब यो कार्यक्रमको एउटा थिम भनेको नै हामीले बिल लिने दिने संस्कृतिको विकास गर्ने भन्ने हो। अब त्यसो हुँदाखेरि अलरेडी बिल बीजक जारी भइरहेका जस्ता कतिपय चिजहरू व्यवसायिक प्रयोजन भएका खरिद बिक्रीहरूलाई हामीले यसमा एक्सक्लुड गरेका छौँ, र त्यस्तै गरेर चाहिँ सरकारी निकाय सार्वजनिक निकायहरूबाट जारी हुने बिल बीजकहरू छ भने त्यस्ता बिल बीजकहरू पनि उहाँहरूले क्लेम गर्न पाउनुहुन्न। त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट जस्ता खरिद गरिएका बिल बीजकहरू र त्यसपछि स्थायी लेखा नम्बर उल्लेख नभएका बिल बीजकहरूबाट पनि उहाँहरूले चाहिँ यो उपहार कार्यक्रममा सहभागी बन्न खोज्नुभयो भने सहभागी हुन पाउनुहुन्न। ती बाहेक अन्य बिल बीजक जस्तो यहाँ एउटा ध्यान दिनुपर्ने विषय चाहिँ के छ भने व्यवसायिक प्रयोजनको लागि नभएकन उपभोक्ताले आफ्नो स्व प्रयोजनको लागि खरिद गरेका बिल बीजकहरू र अघि मैले भनेका क्याटेगोरीमा नपरेका बिल बीजकहरू चाहिँ उहाँहरूले क्लेम गर्न सक्नु। 100 रुपियाँभन्दा माथि मूल्यका सामानहरू खरिद गर्नुभएको छ भने त्यस्ता बिल बीजकहरू चाहिँ उपहारका लागि योग्य हुन्छ।
10: अब चाहिँ दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कारको विजेता छान्ने भन्ने जुन मापदण्ड छ, यो छनौट कसरी गरिन्छ र यसको प्रक्रिया, पारदर्शिता र विश्वसनीयताका आधारहरू के हुन्?
9: हजुर, उपभोक्ताहरूले खरिद गरेका एक्टिभिटिजदेखि र हामीले पुरस्कार वितरण गर्ने एक्टिभिटिज सबै आइटी टेक्नोलोजीमा आधारित छन्। सिस्टम जेनेरेटेड त्यो कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यसमा चाहिँ ह्युमेन इन्टरभेन्सन हुने सम्भावना 0 नै हुने भएको भएर यसलाई हामीले एकदम पारदर्शित र सुरक्षित छ भनेर हामीले भन्न सक्छौँ।
7: कर र करदाता प्रोत्साहनका विषयमा राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी महेश रघुवंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, झन्डै 4 महिनादेखि बन्द रहेको भिरकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ, तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनुपर्ने भएको छ। आउँदो 25 गते सोमबारदेखि पुस्तकालयमा पठन पाठनको उचित वातावरण तयार गरिने सहमति भएको छ। आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषदका पदाधिकारी, भिरकुटी मण्डप व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोबरमा हिजो पुस्तकालयमा लागेको तालचा खोलिएको हो। हाल पुस्तकालयको साँचो तालचा पुस्तकालय प्रशासनको जिम्मामा रहने, पुस्तकालय सञ्चालनको कार्य सञ्चालन विधि परिषद र पुस्तकालय कार्य समितिले आपसी छलफलमा तय गर्ने सहमति पत्रमा उल्लेख छ।
8: प्रतिनिधि सभाको बैठकमा अब कालो चस्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चस्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोसाक, कोट र लोगो अनिवार्य लगाउन निर्देशन दिनुभएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसीसहित थुप्रै सांसदहरू कालो चस्मा लगाएर उपस्थित हुने गरेका छन्। कतिपय मन्त्री त लोगो समेत नलगाई बैठकमा आएको गुनासो छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। कार्यव्यवस्था परामर्श समितिले साउन 14 गतेदेखि 10 भदौसम्मको क्यालेन्डर पनि पारित गरेको छ। क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश छैन। नयाँ पत्रिकामा खबर छ।
7: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
12: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरशिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
11: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
12: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 53 69 53 98 550 77 061 र 98 550 77 53
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
14: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौँ फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
15: चिकित्सालय काठमाडौँ फोन 01 41
16: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
8: अब बाँकी खबर वर्षौंदेखि नेपालका अधिकांश वधशालाबाट निस्कने रगत हड्डी बोसो छाला सिङ खुर र रौंलाई फोहोरका रूपमा मात्र हेर्दै आएको छ यी सहायक उत्पादन कतै खुला ठाउँमा फालिन्छन् त कतै नदी नालामा बगाइन्छन् त कतै उचित व्यवस्थापनको अभावमा दुर्गन्ध वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यमा समस्या निम्ताउने गरेका छन् तर अब यही फोहोरलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने सरकारी प्रयास सुरु भएको छ कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर कार्यान्वयनसँगै वधशालाबाट निस्कने सहायक उत्पादनको उपयोग र प्रशोधन गर्न सक्ने उद्योगहरू खोज्न थालिएको जानकारी दिनुभयो उहाँले यस्ता उद्योग सञ्चालन गर्न इच्छुक वधशाला सञ्चालक मासु व्यवसायी र प्रशोधन उद्योगलाई सरकारले सुरु गरेको तथ्याङ्क संकलनमा सहभागी हुन आग्रह गर्नुभएको छ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज कुमार स्वाहीका अनुसार मासु बिक्रीपछि बाँकी रहने अधिकांश सामग्री विभिन्न उद्योगका छा लागि बहुमूल्य कच्चा पदार्थ बन्न सक्छ छालाबाट जुत्ता झोला तथा अन्य छालाजन्य सामग्री उत्पादन गर्न सकिन्छ यस्तै हड्डीबाट बोन मिल जैविक मल र पशु आहार बनाउन सकिन्छ मन्त्रालयका अनुसार यस्ता सहायक उत्पादनको वैज्ञानिक उपयोगले वातावरणीय प्रदूषण घटाउनका साथै वधशालाका लागि अतिरिक्त आमदानीको स्रोत समेत सृजना गर्ने गर्छ यसबाट नयाँ उद्योग स्थापना रोजगारी सृजना र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ नेपालमा मासुको माग वर्षेनी बढ्दै गए पनि त्यसअनुसार वधशाला आधुनिकीकरण हुन सकेको छैन अझै पनि धेरै ठाउँमा खुला ठाउँमै पशु वध गर्ने स्वास्थ्य परीक्षण बिनै मासु बिक्री गर्ने तथा फोहोरको उचित व्यवस्थापन नगर्ने अवस्था रहेको छ शालाको फोहोर अब मोहर आजको गोर्खापत्रमा खबर छ
7: अब विदेशको खबर विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको सङ्केत देखिएको छ तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दावी गर्नुभएको छ ट्रम्पले सम्झौता हुन नसके इरान विरुद्ध सैन्य कारवाही हुन सक्ने चेतावनी दिनुभएको सिएनएनले जनाएको छ यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्था बारे मात्र छलफल भइरहेको जनाएको छ इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन् यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्यमार्ग बनाउने प्रस्ताव अघि सारेको छ यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीत हुने भन्दै त्यसले विश्वका अरू क्षेत्रको लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ यद्यपि कतारसहित केही खाडी देशहरूले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन्
8: अब खेल खबर आउँदो सेप्टेम्बर 19 देखि अक्टोबर 4 अर्थात असोज 3 गते देखि असोज 18 गते सम्म जापानको आईसी नागोयामा आयोजना हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाडीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपछि प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाडी र 32 प्रशिक्षक गरी कुल 168 सदस्य नेपाली टोली जापान जाने जनाएको छ। समगत खेलतर्फ नेपालले कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा मात्र सहभागिता जनाउनेछ भने बाँकी 19 खेल व्यक्तिगत विधाका रहनेछन्। खेलाडी संख्याका आधारमा पुरुष र महिला गरी 24 खेलाडी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ। पुरुष क्रिकेटमा 15 र महिला भलिबलमा 12 खेलाडी सहभागी हुनेछन्। यसै गरी 23 खेलमा झण्डै 140 खेलाडी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा 22 खेल मात्र समावेश भएका छन्। व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढी 11 खेलाडी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा 1 खेलाडी मात्र प्रतिस्पर्धा गर्नेछन्। यसअघि सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियन गेम्समा नेपालबाट 29 खेलमा 253 खेलाडी सहभागी भएका थिए। यो संस्करणमा करान्तेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। नेपालले एसियन गेम्समा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।
7: कायाकै रनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिले क्षेत्राधिकार नागेर 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट आइसिजे र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण लिन सरकारलाई निर्देशन दिएको हो।
8: सरकारले मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजार सोन वर्षाबाट आफैले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका 2 किसान दाजुभाइ सुरेश प्रसाद सिंह र नगेन्द्र प्रसाद सिंह 1 महिनाभन्दा बढीको जेल बसाइपछि जमानतमा रिहा हुनुभएको खबर कान्तिपुरमा छ।
7: चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारीको तलब 21% बढाएको घोषणा गर्नुभयो। यस्तै सरकारी कर्मचारीलाई 15-15 दिनमा तलब दिने व्यवस्था मिलाउने घोषणा पनि उहाँले गर्नुभयो। अर्थमन्त्री वाग्लेले भने जस्तै भएको भए अहिले सरकारी कर्मचारीको आधा तलब बुझेको 5 दिन भइसक्ने थियो, तर अहिलेसम्म कुनै पनि सरकारी कार्यालयले 15 दिनको तलब बुझेको सार्वजनिक नभएको खबर आजको कारोबारले लेखेको छ।
8: प्रमुख प्रतिपक्षी काङ्ग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाबदेहिताका आधारभूत मापदण्डमै असफल भएको निष्कर्ष निकालेको छ। नागरिकको विश्वास लगातार गुमाउँदै गएको सरकार र राजनीतिक स्टन्ट र अस्थायी सम्झौताबाट सङ्कट टार्न खोजिरहेको आरोप लगाउँदै काङ्ग्रेसले कार्यशैली नसुधारिए इतिहासले वर्तमान सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा मूल्याङ्कन गर्ने चेतावनी दिएको छ।
7: कुल 1063 मेगावाट क्षमताको अपर अरुण जलविद्युत आयोजनाको विद्युत गृह बाँध क्षेत्र पुग्ने 2.3 किलोमिटर लामो सुरुङ निर्माण सुरु भएको खबर कारोबारले लेखेको छ।
8: राप्रपाले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेपछि बागमतीमा नयाँ सरकार गठन थप पेचिलो बनेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले तत्काल कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने निर्णय गर्दै भविष्यमा आवश्यक परे उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्गदेनलाई दिएको छ। कहिलेको दिन ठुलो, कहिलेको रात ठुलो।
7: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
8: सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित।
7: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल। आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
8: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ता मर्कामा बजार अनुगमन प्रभावकारी बनाउन तथा कालोबजारी नियन्त्रण गर्न माग।
7: हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत। नयाँ मध्यमार्ग बनाउने इरानको प्रस्तावले अन्यल कायम।
8: र विशौं एसियन गेम्समा नेपालका 136 खेलाडीले प्रतिस्पर्धा गर्ने।
7: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। भाइरल हुनको लागि अनेक हरकत गर्ने नेता र सांसदहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसद खुट्टा ठाडो पारेर टाउकोले भुइँमा टेकेर सकि नसकि हिँडिरहेका छन्। वरपर युट्युबरका क्यामेरा र मोबाइल तिर्सिएका छन्। युट्युबरले मुखमै माइक्रोफोन लगेर सोधेपछि टाउकोले टेकेर बल्ल तल्ल उमिँदै गरेका सांसद भन्दैछन्, तिमीहरूले कुरै बुझेनौ भने खुट्टाले टेकेर बोल्दा भाइरल हुन्न क्या। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
17: 93.2 स्वदेश एफएम
18: श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट पनि तपाईँहरू सुनिराख्नु भएको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ। त्यसै गरी युट्युबमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण। नेपाली बहसमा हामी विभिन्न विषयका विभिन्न क्षेत्रका विषयमा कुराकानी गर्ने गर्दछौँ र विशेष गरी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो नेपाली बहस। बिहानै हामी सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ र यतिखेर तपाईँलाई जानकारी गराउँ 230 जनाले चलाउँछन् प्रधानमन्त्री बालेन्द्र सहकार्यालय, स्थायी दरबन्दी करार दरबन्दी प्रधानमन्त्रीको निजी सचिवालय गरेर जम्मा 230 जना रहेका छन्। प्रधानमन्त्री बालेन्द्रको निजी सचिवालयमा 27 जना छन् भने बाँकी कर्मचारी स्थायी र करार दरबन्दीमा रहेर केन्द्रीय संयन्त्र सञ्चालन यतिखेर गरिरहेका छन्। तर प्रधानमन्त्रीमा बालेन्द्र शाह आइसकेपछि सुशासन र अमन स्वयंमा अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई बहुमतले देशलाई कसरी ड्राइभ गरिरहेको छ त? गन्तव्यमा पुगेर मात्रै ब्रेक लाग्ने हो वा चाहिँ ब्रेक लाउने बेला भयो? ब्रेकरहरू छन् कि छैनन्? आज निकै ठुलो बहसको विषय यतिखेर बनिरहेको छ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउँ, यी पासपोर्ट खरिद प्रक्रियामा संवैधानिक आयोगलाई चरम दबाब, सुनसरीको तनाव समाधानमा बेलैमा तदारुकता नदेखाएको, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति, सुरुमा 100 र पछि 500 रुपियाँ भन्दा बढीको सामान आयातमा कडाई, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको शासन व्यवस्थामा प्रत्यक्ष नियन्त्रण, संसद छलेर अध्यादेश मार्फत शासन, जेनजी अभियन्तामाथिको धरपकड, यतिखेर चाहिँ सरकारका आलोचनात्मक र विवादास्पद कामहरू भइरहेका छन्। उद्योगिक व्यवसायको गिरफ्तारी र खानतलासी, शिक्षा र स्वास्थ्यमा समता कर, बिजुलीमा भ्याट, संसदप्रति प्रधानमन्त्रीको जवाबदेहितामा प्रश्न, राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा संसदबाट प्रधानमन्त्रीको बहिर्गमन, कर्मचारीहरूसँग टकराव, शासन शैलीमा सामाजिक सञ्जालको प्रयोग, विद्यार्थी संगठन र सुबीमाथिको प्रतिबन्ध, बालिन शाहका विवादित कामहरू यतिखेर चाहिँ छरपष्ट भएका छन्। किनभने लोकतान्त्रिक मुलुकमा, गणतान्त्रिक मुलुकमा जुन ढङ्गले शासन शैली चलाउनु पर्ने हो, संवाद र समन्वय जुन तरिकाले लिनुपर्ने हो, त्यो लिन नसक्दाखेरि र एकलौटी ढङ्गले कर्मचारी प्रशासनबाट वा सुरक्षा प्रशासनबाट, अझ भन्दा नेपाली सेनाबाट शासन चलाउन खोज्दाखेरि प्रधानमन्त्री बालेन्द्र शाह विवादमा आएका छन्। त्यसैले गर्दाखेरि जनताले दिएको जनमतको अवमूल्यन गर्ने जुनसुकै शासक पनि यो देशमा टिकिएको वक्ता सुशील सापकोटा हुनुहुन्छ। सापकोटा चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
19: हजुर नमस्कार, गुड मर्निङ।
18: अहिले अहिले चाहिँ सरकार गठन भएको करिब 4 महिना बितिसक्दा पनि सरकारप्रति जुन किसिमको जनताको अपेक्षा आकाङ्क्षा, जुन किसिमको सरकारले दिनुपर्ने डेलिभरीका कुराहरू, यो अलिकति पोजिटिभ वेमा जानुपर्ने ठाउँमा कता कता उकुस मुकुस जस्तो, यो निराशा जस्तो, यो दृश्य चाहिँ किन देखिरहेको छैन? त्यो तपाईँलाई फिल भएको छ कि छैन?
19: मलाई पनि फिल भएको छ, तर हामीले दुईटा कुरा आकलन गर्नु पर्यो। सरकार गठन भएको 4 महिना बित्यो र जनताले पाउनुपर्ने नियमित सेवाहरूमा सुचारु तरिकाले स्वस्थ रूपमा उपलब्ध हुन नसकेको अवस्था मैले पनि आकलन गरेको छु। तर यहाँ एउटा प्रश्न के हुन्छ भन्नुहुन्छ भने सरकार गठन भयो, प्रतिनिधि सभाको निर्वाचन भयो र प्रतिनिधि सभाको निर्वाचनबाट एउटा सरकार गठन भएको छ अहिले नयाँ सरकार, त्यो सरकारले चाहिँ डेलिभरी दिने कुरामा ग्रास रुटसम्म भएका डेलिभरी चाहिँ सरकारले प्रत्यक्ष निगरानी गर्नुपर्ने कुरामा कतै कमजोरी भएको अवस्था छ भने त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ। तर सबै कुरामा चाहिँ स्थायी सरकार, स्थानीय सरकार, तपाईँको प्रदेश सरकार, कर्मचारी संयन्त्र, यी सबैले पनि भूमिका खेल्नुपर्छ। नागरिकप्रति जवाबदेही भयो र अब नयाँ सरकार आयो, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ वा राष्ट्रपतिको सरकार वा विपक्षी दलको भूमिका के भयो र डेलिभरी भयो कि भएन भन्दै गर्दाखेरि पनि यहाँको स्थायी सरकार जुन छ त्यो स्थायी सरकारको संरचना जुन छ त्यो संरचनाले हिजकै आफ्नो परम्परागत ढङ्गबाट नागरिकलाई सुशासन दिनको लागि नागरिकलाई डेलिभर दिनको लागि असक्षम भएको हो वा सरकारको निर्देशन बमोजिम भएको हो र निर्देशन बमोजिम भएको हो भने सरकार जिम्मेवारी हुन्छ र सरकारले निगरानी गर्न नसकेको हो भने सरकार जिम्मेवारी हुन्छ त्यसो हुँदाखेरि सुशासनको मार्गमा डेलिभरी दिनको लागि प्रत्यक्ष रूपमा केन्द्रीय सरकार नै जिम्मेवारी हुन्छ र चार महिना भयो पाएन र सरकारले यसमा सही ट्रेक लिन सकेन भनेर आकलन गर्नु पनि यदा कदा पूर्वाग्रह भएको हुन्छ भन्ने चाहिँ मलाई लाग्छ
20: जस्तो अब सुशील सापकोटाजी म यहाँलाई दृष्टान्त दिन चाहन्छु अहिले 60,000 मेडिकल पढ्ने विद्यार्थीहरू अलपत्र परेका छन् किनभने त्यहाँ चाहिँ गरिनुपर्ने नियुक्तिहरू गरिएको छैन होइन यो चाहिँ सरकारले गर्नुपर्ने होला त्यस पछाडि चाहिँ सुनसरीको देवानगञ्जमा भएको घटना सुनसरीबाट आगो फैलिन पाउँथेन किनभने अगाडि नै एक दुई दिनमै सरकार यदि सक्रिय भइदिएको भए अब ग्यास पाइप ग्यासमा लाइन लाग्ने नागरिकहरू जसरी लाइन लागिरहेका छन् त्यसमा पनि सरकारले अलिकति व्यवस्थापन गर्न सक्ने र उद्योगीहरूलाई व्यवसायहरूलाई अलिक कडाई गर्न सक्ने कुरामा पनि कसैले पनि त्यो अवरोध सिर्जना नगरेको होला वा चाहिँ अन्य कुराहरूमा जस्तो फ्रान्सेलीलाई पासपोर्ट छपाई दिनका निम्ति जुन प्रधानमन्त्रीको सचिवालय सक्रिय बन्यो त्यसपछि राज्यसभा सभापतिले रोक्नुभयो भन्दा यावत कारणले गर्दाखेरि त कसैले अवरोध गरेको भन्न मिल्ला र यसमा
19: हो केही कुराहरूमा अवरोध गरेको भन्न मिल्दैन अघि सुरुको प्रश्न के थियो भने जनताले पाउने डेलिभरी सही रूपमा भयो कि भएन किन भएन भन्ने कुराको उत्तर मैले सुरु प्रश्नमा दिएँ हेर्नुहोस् सरकारबाट पनि तत्काल रूपमा निराकरण गर्नुपर्ने केही कामहरू नगरेको अवस्था देखिन्छ तर यसको अर्थ हामी यो नलगाउँ कि समग्र देशको समग्र प्रणालीमा नै सरकारले सक्रियता नदेखाएको कारणले गर्दा डेलिभरी भएन भन्ने कुरा होइन जस्तै ग्यासको कुरा आयो हेर्नुहोस् ग्यास भनेको कालाबजारी भएर रोकेको पनि हुनसक्छ अनुगमन गर्ने जिम्मेवारी भनेको प्रत्येक जिल्लाका जिल्ला प्रमुख अधिकारीको हेर्नुहोस् कानुन के भन्छ भने कालाबजारी नियन्त्रण गरेर रेख्दै गर्ने जिम्मेवारी चाहिँ प्रमुख जिल्ला अधिकारीको र जिल्ला प्रशासन कार्यालयको हुन्छ हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयले माथिको निर्देशन मानेर काम गरेर सही रूपमा ट्रेकमा आउन सकेको छैन वा त जिल्ला प्रशासन कार्यालयलाई माथिले निर्देशन दिन सकेको छैन दुईवटा कुरा हेर्नुपर्छ यदि निर्देशन दिन सकेको छैन र सही अनुगमन गर्न सकेको छैन माथिबाट निर्देशन भएको छैन र अनुगमन गर्न पनि निष्क्रिय भएको छ भने दुवै पक्ष जिम्मेवार हुन्छ त्यहाँ सरकारमा जिम्मेवारी हुँदैन पहिलो कुरा दोस्रो कुरा जहाँसम्म स्वास्थ्य मेडिकल कोडको सम्बन्धमा भयो यो अहिले हामीले एक महिना चार महिना रोकिएको कारणले गर्दा 35 वर्षसम्ममा चाहिँ के भयो त यहाँ कतिवटा मेडिकल कलेज खोले कति भ्रष्टाचार भए को नेताले कहाँ कति पैसा जफत गरेर राज्यको दोहन गरे भन्ने कुरालाई पनि हामीले आकलन गरेर हेरिदिने या चार महिनामा नियुक्ति भएन अब देशै सक्यो भनेर हेरिदिने यदि सक्यो भने हामीलाई लाग्छ भने जिम्मा लगाउ पुरानो नेताहरूलाई मेरो निवेदन यो किनभने देश बनाउनु छ भने कसैलाई गाली गरेर हुँदैन हेर्नु त्यस कारणले हिजो हामीले देश यहाँसम्म पुर्याउँदाखेरि चार महिनामै उपलब्धि खोज्न थाल्यौँ भने हामी कुन धरातलमा बसेका र कहाँ पुगेर र हामी एकैचोटि स्वर्ग खोज्दाखेरि हुँदैन हेर्नु त्यस कारणले मेरो निवेदन गराए के हो भने
20: भएका नियुक्तिहरूलाई बर्खास्त गर्ने नयाँ नियुक्तिहरूमा ढिलाइ गर्ने यो त जवाबदेही त भएन नि त
19: जनादेही हो त्यो मैले भने त्यो जवाबदेहितामा पनि त अनुसन्धान गर्नु पर्ला ब्युरोक्रेट ल्याउनु पर्ला चार महिनाभित्रैमा चाहिँ 25 वर्षको सबै यो ठिक छ भनेर निर्णय त सकिन्न होला नि त एउटा परीक्षा दिएर म परीक्षा दिएर जाँदाखेरि परीक्षा आउनका लागि पनि 6 महिना लाग्थ्यो पहिला हेर्नुहोस् ती प्रणालीहरू हामीले समग्र हेर्नु पर्छ त्यस कारणले हामीले कमसेकम 1 वर्ष वा यो 5 वर्षको समय अवधि जनता निर्वाचन गरेर दिएको सरकारलाई चाहिँ चार महिनामा डेलिभरी खोज्न खोज्यौँ भने हामीले यो सत्ता यो देशमा कहिले पनि रूपान्तरण गर्न सक्छौँ हेर्नुहोस् देश रूपान्तरण गर्न चाहन्छौँ भने हामीले धैर्यता गर्न सक्नुपर्छ गलतलाई गलत भन्नुपर्छ सहीलाई सही भन्नुपर्छ गलत जसले गर्नु चाहे त्यो प्रधानमन्त्री होस् चाहे गृहमन्त्री होस् चाहे प्रतिपक्ष दलको नेता होस् चाहे सत्ता पक्षको नेता होस् जोसुकै होस् उसले गलत गरेको छ भने हामीले खोलेर गलत बुझ्नुपर्छ तर हामी आक्रोशित भएर आवेशमा आएर तत्काल आजै भएन भोलि नै भएन भन्ने गऱ्यौँ भने यो देशमा फेरि पनि हामी जगडिएको सत्ता व्यवस्था जगडिएको भ्रष्टाचारी व्यवस्थालाई नै हामी आत्मसात गरेर त्यसलाई नै अघि बढ्न प्रोत्साहन गरेको मात्र पुष्टि हुन्छ त्यसलाई मेरो निवेदन गराए के हो भने कहाँ कहाँ गलत भएको छ पुष्टि गरौँ अमल्याइ गरौँ सुझाव दिउँ हामीले आलोचना होइन सुझाव दिनुपर्छ किनभने देश भनेको यो सरकारको मात्र होइन तपाईँको पनि हो मेरो पनि हो यो देश बनिँदाखेरि सरकार भोलि चेन्ज हुन्छ 5 वर्षमा तर तपाईँ र म त स्थायी नागरिक हो नि देशको त्यसले हामीले पाउने सुविधामा असर परेको छ भने त्यो सुविधालाई चाहिँ हामीले के गरौँ भन्दाखेरि चाहिँ यहाँ गल्ती भयो यो फलानाले गल्ती गर्दा हामीले अमल्याइदिउँ र सँगसँगै हामीले सुधारको बाटो यो भनेर पनि भनिदिउँ यदि हामीले सुधारको बाटो दिन सक्छौँ आलोचना मात्रै गर्छौँ भने हामी असल नागरिक होइनौँ हेर्नु त्यस कारणले आलोचना सँगसँगै समाधानका बाटा अब कसरी नियुक्ति गर्ने त के परिपाटी हुन्छ त हामीले समाधान कसरी दिएका छौँ छैनौँ नि त प्रतिपक्षको भूमिका हो त्यो भनेको सरकारले ट्रेक सक्यो भने यहाँ यसरी नियुक्ति गर्नु भने जिम्मेवारी दिने सरकारको होइन त्यो भनेको प्रतिपक्षको भूमिका प्रतिपक्षले त्यो भूमिका खेलिया छ त यो नियुक्ति यसरी गर्नु भनेर सल्लाह दिएको छ संसदमा छैन नि अवरोध मात्रै छ त्यस कारणले जनताले अपेक्षा गरेको भनेको सरकारसँग मात्रै हुँदैन प्रतिपक्षलाई पनि के भनिन्छ भन्दाखेरि चाहिँ लोकतन्त्रमा छाया सरकारको रूपमा हेरिन्छ तर त्यो छाया सरकारले के छ भन्दा राजीनामा माग्न मात्रै व्यस्त छ कहाँ कहाँ सुझाव दियो प्रतिपक्षले यो सुझाव यसो गर्नुहोस् भनेर भन्नु अर्को देवानगञ्जको घटना आयो हेर्नुहोस् त्यो भनेको धार्मिक सहिष्णुतामाथिको हामीले प्रहार हो म फेरि पनि निवेदन गर्छु पटक पनि आन्दोलन गरिरहेका छौँ। हामीले यो देशको शासन व्यवस्थामा हिजो 24 गतेको घटनालाई म पनि भर्सना गर्छु हेर्नुहोस् त, 23 गतेको घटना चाहिँ यो राज्य पक्षसँग सुशासन खोज्ने नागरिकको 19 जना नियत विद्यार्थीको हत्या हो। त्यो हत्यालाई चाहिँ हामीले आत्मसात गरेर ती नागरिकले कारवाही गर्न सकेको अवस्था नभएको कारणले गर्दा त्यस्ता छुटपुट घटना जब राज्यहरूले छुट्दै जान्छ तब राज्यमा अतिरिक्त नयाँ नयाँ क्रियाहरू घटेर जान्छन्। त्यस कारणले हामी राज्य के हुनु पर्यो भन्दाखेरि दोषी जोसुकै उस कारवाही गर्नु पर्यो, गल्ती जहाँ छ अम्ल्याउनु पर्यो र गल्ती सँगसँगै सच्याउने बाटो यो बाटोबाट जानुहोस् भनेर सुझाव पनि दिनुपर्छ। अन्यथा आलोचना मात्रै गरेर गयौँ भने चाहिँ देश बनिँदैन भन्ने।
20: अहिले नियुक्तिमा चाहिँ मेरिटोक्रेसी लागू भएको छ, त्यसो भए आफ्नै मान्छे नियुक्ति भएका छन् भनेर व्यापक आइरहेको छ सुशीलजी।
19: हो, म आएँ, आफै मान्छे नियुक्ति भएका छन् भने त्यो हो एकदम गलत हो, त्यो हुनु हुँदैन। मैले फेरि निवेदन गरेँ, आफ्नो मान्छे नियुक्ति हुनु हुँदैन, आफ्नो मान्छे नियुक्ति गरिएको छ भने त्यो चाहिँ गलत हो भनेर हामीले मान्नुपर्छ। त्यसलाई चाहिँ हामीले आलोचना गरौँ, कहाँ कहाँ भएर को को भए पनि देखाउनु पर्यो, को कसको नातामा पर्यो, हामी सार्वजनिक गर्छौँ न। यो मन्त्रीले यो नियुक्ति गर्दाखेरि यो आफ्नो मान्छे नियुक्ति गरौँ, यहाँ यति पैसा
20: मन्त्रालयको संख्या घटाइयो। आज प्रधानमन्त्री कार्यालयमा 27 जना त स्वकीयहरू सचिवालय सदस्यहरू नै काम गर्छन् होइन, ऊर्जा मन्त्रीकामा त्यस्तै छ, अन्य मन्त्रीमा त्यस्तै छ, सचिवहरूलाई चलाउने सहजकर्
19: प्रश्नको उत्तर यसरी हेर्नुहोस्, कसरी हेर्नुहोस् भने 27 जनाको एउटा सक्रिय सचिवालयमा मान्छे छन्, हिजो 11 जना थिए अघिल्लो सरकार भन्ने कुरा आइरहेको छ होइन। 11 जना हुँदाखेरि यो राज्यको सम्पत्ति कति दहन भयो, 11 जनाले गर्दाखेरि को को मान्छे ल्याए, नियुक्तिको आधार के थियो, शैक्षिक मान्छे थिए कि योग्यता थियो कि परिवारका मान्छे ल्याएर राखेका थिए, आज 27 जना ल्याउँदाखेरि कति खर्च हुँदैछ, हिजो 11 जनामा भएको खर्च भन्दा आजको खर्च थोरै छ भने संख्या गर्ने होइन, राज्यको सम्पत्ति दहन कति भयो भनेर हेर्नुपर्छ। हिजो 11 जनाले गरेको खर्चभन्दा 10 गुणा कम खर्चमा आज सरकारले ती 26 जना मान्छे राखेको छ भने सुशासन त्यो हो कि यो, त्यो प्रश्न गर्नुपर्छ। हामी संख्या गरेर 27 जना भए भनेर 11 जना भए भनेर कसैलाई पनि दोष लगाउने काम नगरौँ। 27 जनाले गरेको खर्चको अभिलेख निकालेर सार्वजनिक गरौँ, 11 जनाले गरेको अभिलेख निकालेर सार्वजनिक गरौँ। 11 जनाभित्र कसैका छोरा नाति आफ्नै छोरी बुहारी राखेको थियो वा अलि राखेका मान्छे चाहिँ कुनै पढे लेखेका योग्य र सत्य विषयका चाहिँ विज्ञ राखेका छन् भनेर पनि हेरौँ हामीले। यदि विज्ञ छैनन् र त्यही अनुसार राखेको छ भने यो सरकार
20: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीच पनि मतभिन्नता सुरु भएछ होइन।
19: यसलाई मैले चाहिँ आकलन गरेको छुइनँ, अब भएको हो, दुर्भाग्य हो, त्यो त्यो भयो भने उनीहरूको दुर्भाग्य होइन, त्यो त्यसो हुनु भनेको चाहिँ तपाईँ एउटा निवेदन के गर्ने भने त्यो सो अहिले नै 4 महिनामै रवि लामिछाने र बालेन्द्र शाहप्रति मत भिन्नता भयो भन्ने आकलन चाहिँ सत्य हो भने त्यो चाहिँ रवि लामिछाने र बालेन्द्र शाहको लागि होइन, सिङ्गो देशको लागि दुर्भाग्य हो हेर्नुहोस्। त्यस कारणले हिजो यो जनताले कोहीसँग पनि सुशासन पाउने रहेनछन्, यो देशका जनता सधैँ पिल्सिनु पर्ने रहेछ। यहाँ त शक्तिको आडमा, पहुँचको आडमा, व्यक्तिले आफ्नो निर्णय गर्न क्षमताको आडमा, राज्य दहनको आडमा राज्य चल्दो रहेछ। हामी आम नागरिक चाहिँ गरिब नागरिक चाहिँ गरिबै रहनुपर्छ भन्ने एउटा पीडा बोध गर्नदेखि बाहेक केही पनि होइन। त्यसो नहोस् भन्ने मेरो कामना हो। त्यसो हुन्छ भने यदि सही विषयमा सही ट्रेकमा तपाईँ र हामीले पनि सल्लाह दिनुपर्छ, तपाईँ र हामीले पनि विरोध गर्नेमा विरोध गर्नुपर्छ, गलतलाई गलत भनिदिनुपर्छ, सहीलाई सही भन्नुपर्छ। तर हामी गलतको लागि विपक्षी भएको कारणले विरोध गर्ने, सही भएको कारणले विरोध गर्ने अवस्थामा हामी जानु हुँदैन भन्ने मेरो निवेदन चाहिँ तपाईँलाई रह्यो।
20: तर अब सरकार जुन ढङ्गले जनताको महत्त्वकांक्षा धेरै छ होइन, सुशासन यो देशमा ल्याउनु पर्ने पनि छ, फागुन 21 जसरी आयो, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ 2 नजिकको बहुमत पनि पायो, भाद्र 23 र 24 अब यो देशमा कहिले नदोहोरियोस् भनेर बुवा आमाहरू चाहिँ यतिखेर प्रार्थना गरिरहनु भएको छ, युवाहरूले पनि त्यही प्रार्थना गरिरहेको एउटा विषय छ। आज तिनै जेनजीहरू कुटिन्छन् होइन, तपाईँले राम्रोसँग थाहा छ, विरोधमा उत्रिँदाखेरि यी पासपोर्ट खरिद प्रक्रिया अघि मैले भनिसकेँ, सुनसरीको तनाव भनिसकेँ, सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति भनिसकेँ, सुरुमा 100 पछि 500 रुपियाँभन्दा बढीको सामान आयातमा कडाई गरेको विषय भनिसकेँ, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको कुरा गरिसकेँ, संसद छलेर अध्यादेश मार्फत शासन गरेको कुरा पनि भनिसकेँ, जेनजी अभियन्तामाथि धरपकडका विषय, उद्योगी व्यवसायिक गिरफ्तारी र खानतलासी, लास्टमा केही पनि हात लाग्यो सुन्ने भएको त हिजो अस्ति मात्रै तपाईँले सुनिसक्नुभयो, शिक्षा स्वास्थ्यको समताकार र बिजुलीको भ्याटको कुरा पनि त्यस्तै तरिकाले आयो, कर्मचारीहरूसँग टक्रावको कुरा आयो, शासनशैली सामाजिक सञ्जालको प्रयोगका कुराहरू छन्। यी यावत कुराहरूले गर्दाखेरि त औँला उठाउने ठाउँ त छन् नि त, आँखै सिम्लेर त कसरी सहयोग गर्ने सुशीलजी?
19: मैले भनिनँ, मैले के भनिनँ भने आँखै सिम्लेर समर्थन गर्नुपर्छ भन्दै भनिनँ मैले। मैले के भने भन्नुहुन्छ भने कहाँ गलत भएको छ, त्यो गलत भएकोलाई यहाँ यति गलत भयो भने देखाउनु पर्यो, आलोचना गरेर गलत भयो भन्ने होइन। म अर्को तपाईँले 3 प्रश्न निवेदन गरेँ मैले, अदालतले न्यायपालिकाले के गर्छ भन्नुहुन्छ भने प्रमाणको आधारमा न्याय इन्साफ गर्ने हो हेर्नुहोस्। प्रमाण सङ्कलन गर्ने काम भनेको के हो भन्दा अभियोजन पक्षको, सरकारले नीति बनायो भ्रष्टाचारीलाई समातेर कारवाही गर्ने भनौँ, अनुसन्धान गर्ने सरकारी वकिल संघको निकायले त्यहाँ सक्षमता भएन हेर्नुहोस्, त्यो निकायले प्रमाणै सङ्कलन नगरिकन प्रमाणै नबुझेर मान्छे समाउने र लगेर अदालतमा दर्ता गरिदिने गर्दाखेरि सरकार पनि
0: सफल हुँदै गयो पनि भन्न यहाँ चाहिँ कार्य योजना भनेको चाहिँ
18: तपाईँको नेटवर्कमा अलिकति खराबी आयो सुशीलजी, नेटवर्कमा अलिकति खराबी आएको छ प्लिज।
0: अनुसन्धान गर्ने एउटा निकाय छ हेर्नुहोस्, त्यो निकायले अनुसन्धान गर्छ है, अनुसन्धान गर्दै जाँदाखेरि त्यो निकायले गरेको अनुसन्धानमा चाहिँ हामीले सही तरिकाले आकलन गर्न सकिनौ भने क्लियर
18: आउँदैछ।
0: त्यसो हुँदाखेरि आकलन गर्न सकिएन भने हामी के हुन्छौँ भन्दाखेरि चाहिँ हामी तेस्रो पक्ष दोस्रोको जिम्मेवारी दोस्रो पैसा जस्तै अहिले समाउँदै छोड्दै भने अदालतलाई पनि दोष लगायौँ, हामीले सरकारलाई पनि दोष लगायौँ, त्यो प्रधानमन्त्री गृहमन्त्रीको जिम्मेवारी पनि होइन, अदालतको जिम्मेवारी पनि होइन। अनुसन्धान गर्ने निकायले अनुसन्धानको प्रमाण भेटेर मान्छे समाउनुपर्छ, समाइदिने, आफ्नो जिम्मेवारी पुरा गरिदिने, प्रमाण नभेटिकन लगेर बुझाइदिने, अदालतले छोड्दिने, अदालत पनि बन्द हुन्छ, सरकार पनि बन्द हुन्छ। त्यसो हुँदाखेरि मैले अघि भन्न खोजेको के हो भने सरकार त परिवर्तन भयो तर त्यो अनुसन्धान गर्ने निकाय प्रहरी प्रशासन सरकारी वकिल अझै पनि के छ भने हिजकै ढकढकी छ, मान्छे आफ्नो पहुँच अनुसारको सम्भावना पहुँच अनुसारको छोड्ने जुन ढकढकी छ, प्रमाण नदुखाइकन अदालत लगिदिने पनि हिजोको व्यवस्था थियो, त्यो पनि अहिले पनि त्यही कायम रहेको छ र त्यो व्यवस्थाका लागि हामीले अहिले सरकारले गरेका केही कठोर कदमलाई चाहिँ हामीले सुशासनको लागि भनेर मान्नुपर्छ। किनभने ती संयन्त्रहरूले के गर्दैछन् अहिले भन्दाखेरि एक अदालत दोस्रो सरकार दुवैलाई बदनाम गर्ने काम गर्दैछन्, यी अवस्थाबाट चाहिँ जोगिनुपर्छ। अर्को कुरा तपाईँले जहाँसम्म 100 रुपियाँको भेटको सम्बन्ध कुरा त मैले अगाडि निकाल गरेँ, एउटा जेएनजी समूह भन्ने प्रश्न आयो हेर्नुहोस्, जेएनजी समूह भनेको चाहिँ कसलाई मान्नुहुन्छ भन्दा म चाहिँ के मान्छु भने जेएनजी समूह भनेको कुनै कुनै राजनैतिक दलसँग आबद्ध नभइकन यो देशमा सुशासन कायम गर्नको लागि निष्पक्षबाट लाग्ने समूह चाहिँ म जेएनजी समूह भनेर मान्छु। राष्ट्रपाको समूहमा भएको 28 वर्ष भन्दा मुनिका एमालेमा 28 वर्ष भन्दा मुनिका विद्यार्थी सङ्गठन वा काङ्ग्रेसमा भएका तिनजी जेएनजी म मान्दिनँ हेर्नुहोस्, किनभने उनीहरू चाहिँ के हुन् भातृ सङ्गठन हुन् र भातृ सङ्गठनलाई जेएनजीको परिभाषाभित्र राखेर जेएनजीको बदनाम नगरौँ। त्यस कारण जेएनजी भनेको चाहिँ एमालेको झन्डामा बस्ने होइन, राष्ट्रपाको झन्डामा बस्ने होइन, काङ्ग्रेसको झन्डामा बस्ने होइन, यो देशको नागरिकलाई चाहिँ कहाँनिर सुशासन भएन त्यो खोज्न आवाज उठाउने मान्छे चाहिँ जेएनजी हो। त्यस कारणले जो आवाज सुन्दै हुनुहुन्छ तपाईँ ती आवाज भनेका हेर्नुहोला, बुझ्नुहोला, ती आवाज सुन्ने बोल्ने मान्छेका पृष्ठभूमि हेर्नुहोला, ती कुनै न कुनै दलका मातृ सङ्गठनका व्यक्तिहरू हुन्। त्यसो हुँदाखेरि ती व्यक्तिको आवाजलाई जेएनजीको आवाज भनेर सम्बोधन नगर्नुहोस्, सम्बोधन कसलाई गर्नुहोस् भने वास्तवमा नेपाली जनताको पीडाका लागि जो बोल्दैछ निस्वार्थ भएर दलको आवरणभन्दा बाहिर गएर ती व्यक्ति चाहिँ जेएनजी हुन् भनेर हामीले परिभाषित गर्न सकेनौँ भने हामी भाष्य सृजना गर्छौँ समाज, त्यस कारण भाष्य सृजना गर्ने जिम्मेवारी हामीमा पनि छैन होला भन्ने चाहिँ म निवेदन गर्छु।
18: हस् सुशील साहबको लागि यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक, कानूनका जानकार सुशील सापकोटा, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
21: सुरक्षित भ।
16: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो, भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानि होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
22: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
23: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
24: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
23: ग्रुप राइटर नरेश महतो, गीता महतो।
25: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
26: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
12: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
26: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
12: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
18: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
27: नमस्कार, गुड मर्निङ।
18: अब सरकार त सुशासनकै बाटोमा छ, जनताको डेलिभरीमा चाहिँ सरकार सक्रिय नै छ। अब सरकारको अहिलेको पर्फर्मेन्स हेर्दाखेरि तपाईँका पार्टीका महामन्त्री विपिन आचार्यजीले त कुनै एउटा अन्तर्वार्तामा 32 नम्बर दिँदा पास हुने हो भने मात्रै सरकार पास मान्न सकिन्छ, 40 नम्बर आउने कुरामा चाहिँ सरकार फेल भयो भनिदिनु भएछ। तपाईँ कति नम्बर दिनुहुन्छ यतिखेर?
27: अनि त्यो नम्बर उहाँले भन्नुभएको भनेको सरकारलाई अझै प्रभावकारी ढङ्गले काम गरोस् भनेर त्यसतर्फ उत्प्रेरित हुन भनेको कुरा हो। त्यसलाई
18: नम्बर दिँदा कति 32 नम्बर कि 28 नम्बर अहिले सरकारलाई?
27: होइन, यस्तो हो, तपाईँको यस्तो विषयमा नम्बरबाट मूल्याङ्कन गर्न कठिन हुन्छ है। नम्बर दिने कुन विषयमा, कुन सेक्टरमा होइन, नम्बरले त्यसलाई नम्बरको आधारमा ठ्याक्कै क्यालकुलेसन गर्नको लागि धेरै कुराको, यसले यो सरकारमा आइसकेपछि कुन कुन क्षेत्रमा कुन कुन सुधार भयो, ती इन्डिकेटर, सुधारका इन्डिकेटरहरू के हुन् र कमी कमजोरी भएका कहाँ हुन्, त्यसमा के कमी कमजोरीहरू कसरी करेक्सन गर्नुपर्ने भएको छ, करेक्सन गर्ने प्रक्रियामा सरकार गएको छ कि छैन, यो सबै चिजलाई हेरेर चाहिँ त्यसलाई नम्बरिङ गर्नुपर्छ।
18: अब 100 काममै नम्बर दिउँ न त
27: हजुरजी,
18: 100 दिनका 100 काममै नम्बर दिँदाखेरि भने क्या मैले चाहिँ,
27: होइन मैले भने नि सरकार अहिले ठ्याक्कै यो एक्जाम दिँदै दिँदा दिँदैको परिस्थिति र परिवेशमा हो होइन। अब यसले परीक्षा कम्प्लिट गरिसकेपछि अनि त्यसपछि चाहिँ यसको परीक्षण हुन सक्छ।
18: सरकार चाहिँ थ्योरीमा राम्रो छ कि प्र्याक्टिकलमा राम्रो छ त्यसो भए?
27: अब त्यो मैले भने नि कुनै क्षेत्रमा प्र्याक्टिकलमा राम्रो नम्बर आइरहेको होला होइन, कुनै क्षेत्रमा प्र्याक्टिकल एक्जाममा अलिकति सुधार गर्नुपर्ने होला, कुन ठाउँमा थ्योरिटिकलमा सुधार गर्नुपर्ने होला।
18: सरकार त प्र्याक्टिकलमा त एकदमै कमजोर रह्यो भन्ने कुरा पनि आइरहेको छ होइन, प्र्याक्टिकलमा चाहिँ किकमा लाउने हुन्छ नि,
27: त्यो पब्लिकली आइराखेको छ होइन, सबैतिर आइरहेको छ, अलिकति प्र्याक्टिकलमा चाहिँ अलिकति अलिक व्यवहारिक भएर अलिकति सहमति वातावरण परिस्थिति परिवेश सिर्जना गर्ने कुरामा सरकारको प्रयत्न रहोस् भन्ने हिसाबले चाहिँ आइराखेको छ। त्यसमा कसैले लुकाउनु पनि पर्दैन, लुकाएर होइन यस्तो उस्तो भनेर धेरै डिफेन्सिभ हुने कुनै विषयमा धेरै अफेन्सिभ हुने जरुरत छैन, किनभने हामीले आफ्नो मुलुक र नागरिकहरूलाई केन्द्रबिन्दुमा राखेर आफ्ना विचारहरू व्यक्त गर्नुपर्छ। त्यसैले अहिले तपाईँले भन्नुभएको जस्तो केही व्यवहारिक पक्षमा सरकारले सुधार गर्नुपर्छ भन्ने आम नागरिकको चाहिँ अहिले धारणा छ, त्यो धारणालाई हामीले उहाँहरूले राखेको हामीपट्टिको पोजिटिभ दृष्टिकोण भनेर हेर्नुपर्ने हुन्छ।
18: जस्तो अब सपोजका लागि भौतिक पूर्वाधार मन्त्रीलाई सचिवालयको एउटा सदस्यले प्रश्न गर्नुभयो, जस्तो मानौँ सडक भनेको समयमा सम्पन्न भएन मन्त्रीज्यू भनेर एउटा प्रश्न गर्नुभयो, मन्त्रीज्यूले भन्नुभयो खुट्टा भाँच दिनुहोस् भने, अब प्र्याक्टिकलमा चाहिँ सरकारको अलिकति त्यो पुगेन, त्यो डिफाइन पुगेन, अलिकति लोकतान्त्रिक पद्धति अनुसार चाहिँ सरकारका मन्त्रीहरू सरकारका काम कारवाहीहरू अगाडि बढेनन्। जस्तो अब देवानगञ्जमा दुई समूहबीच झडप भयो, मन्त्रीज्यू के गर्ने, गृहमन्त्रीज्यू गोली ठोकिदिनुहोस् भने, प्र्याक्टिकलमा चाहिँ सरकारमा अलिकति कता कता कमजोरी तपाईँलाई पनि महसुस भएको छ, किनभने तपाईँ त पूर्व सुरक्षाकर्मी हो, एआइजी नेपाल प्रहरीको एआइजी भएसम्म चाहिँ होइन भएर रिटायर भएको हो, राष्ट्र सेवक पनि हो, तर अलिकति हामी चाहिँ कतै सुरक्षा प्रशासनलाई पनि त्यो ढङ्गले परिचालन गर्न सकिरहेका छैनौँ कि, यो अनुभूति भएको छ?
27: अनि सुरक्षा प्रशासनमा हामीले समीक्षा गर्नै पर्ने आवश्यकता छ। हेर्नुहोस्, कुनै पनि ठाउँमा परिस्थिति र परिवेशले नमाएको अवस्था पनि कहीँ गोली चल्यो सुरक्षाकर्मीबाट भने हामीले के बुझ्नुपर्छ भने सुरक्षा निकायहरू, त्यसको कमान्ड श्रृङ्खलाहरू कमजोर भएका छन्। त्यसमा जो जहाँ गयो, जुन ठाउँमा उपस्थित भयो, उसले आफ्नो इच्छाले, आफ्नो स्वविवेकले, आफ्नो चाहनाले पनि शक्तिको प्रयोग गर्ने नगर्ने कुराको अभ्यास हुन थाल्यो भने त्यो डरलाग्दो हुन्छ। त्यो अभ्यास उसले त्यतिखेर मात्रै गर्न पाउँछ जतिखेर गोली फायर नगरिकन परिस्थिति नियन्त्रणमा हुँदैन, अथवा गोली फायर नगर्दा, गोली फायर हुँदा भन्दाखेर डरलाग्दो क्षति चाहिँ त्यहाँ आउँछ भन्ने परिस्थितिमा त्यो उसले पाउने हो। नभएदेखि त्यो चेन अफ कमान्डमा बसेको शक्तिले निर्देशन नलिकन, परिस्थितिको इभ्यालुएसन नगराइकन त्यो पाउँदैन। तर अब यहाँ प्रश्नै के उठिराखेको
18: छ,
27: होइन मैले भने त्यहाँ पहिलो प्रश्नै उठिरहेको छ, सुरक्षा निकायले यो गोली प्रयोग गरेको हो वा होइन भन्ने कुरा यकिन गर्नुपर्ने पहिलो आवश्यकता छ। दोस्रो आवश्यकता के छ त्यहाँ भनेदेखि, सुरक्षा निकायले गरेको हो भनेदेखि सुरक्षा निकायले गर्नुपर्ने अवस्था छ कि थियो कि थिएन, थिएन भने हामीले के बुझ्नुपर्छ भने अहिलेको कमान्डमा सुरक्षा निकाय असन्तुष्ट छ, त्यो कमान्डभित्र सुरक्षा निकाय छैन, त्यसलाई हामीले सुधार गर्नुपर्छ भन्ने कुरामा हामी जानुपर्छ। सुरक्षा निकायभन्दा बाहिरबाट गोली प्रहार भएको हो भने त्यो बाहिरबाट गोली प्रहार हुने परिस्थिति, त्यहाँ हतियारभित्र हुने परिस्थिति, त्यो अवस्था कसरी सिर्जना भयो, त्यतिसम्म हामीले किन सूचना प्राप्त गर्न सकेनौँ, त्यति छिटो क्विक बाहिरबाट को हतियार बोकेर आएर त्यहाँ प्रहार गर्यो भन्ने कुराको अनुसन्धान गरेर त्यो पत्ता लगाउनु जरुरी छ। त्यसैले यसलाई यो कमी कमजोरी कहाँबाट भयो भनेर गम्भीर ढङ्गले हामीले मेन रूपमा नहेरिकन आफ्नो दृष्टिकोण राखेर सुरक्षा निकायलाई कमजोर बनाउने, उसको मनोबल गिराउने, अथवा चाहिँ बाहिरबाट आएको चाहिँ यस्तो किसिमको चाहिँ घुसपैठलाई नियन्त्रण नगर्ने हो भने भोलिका दिनमा गम्भीर परिस्थितिहरू उत्पन्न हुन्छन्। त्यो परिस्थितिलाई फेरि हामीले सामना गर्न सक्दैनौँ। त्यसैले मैले यसमा के भन्छु भने तपाईँको सुरक्षा निकायको सर्टेन नर्म्स भ्यालुज हुन्छ त्यसलाई परिचालन गर्ने, त्यो नर्म्स भ्यालुजभित्र हामीले सुरक्षा निकाय राख्न सक्यौँ भने त्यसले ठिक ढङ्गले काम गर्छ र ठिक रिजल्ट आउँछ। मैले अलिकति भन्न चाहेँ, त्यही घटनामा मैले भने सुरक्षा निकायले पहिलो कुरा त प्रयोग गरे होइन यकिन गरौँ, दोस्रो कुरा प्रयोग गर्नुपर्ने गोली फायर गर्नुपर्ने अवस्था थियो थिएन यकिन गरौँ, तेस्रो कुरा निर्देशन बिना तीको त्यहीँ फायर गरेको हो भनेदेखि आफै डिसिसन लिएको भने त्यो डिसिसन लिनुपर्ने अवस्थामा पुग्नुपर्ने अवस्था थियो कि थिएन त्यो पनि यकिन गरौँ, र चौथो कुरा यदि त्यस्तो परिस्थिति थिएन भनेर फायर भएको छ भने हामीले माथिबाट भएको कमान्ड तलसम्म पुग्दाखेरि त्यहाँ असन्तुष्टि छ, त्यो कमान्डको धागोले त्यो भित्र सुरक्षा निकायलाई बाँध्न सकेन, उनीहरू फ्रस्ट्रेट छन्, असन्तुष्ट छन्, उनीहरूको व्यवसायिकतामा कमी भइरहेको छ, त्यहाँ करेक्सन गर्नुपर्छ भनेर थाहा पाउनुपर्छ पहिलो कुरा। दोस्रो कुरा, त्यो परिस्थितिबाट माथि उठिसकेपछि त्यो सूचना भइसकेपछि एक सुरुमा प्रारम्भिक अवस्थामा मात्रै सुरक्षा निकायको सुरक्षा निकायभित्र मात्रै त्यसको चाहिँ चेन अफ कमान्डको श्रृङ्खलालाई आबद्ध गर्न सकिन्छ, राख्न सकिन्छ, त्यो अलिकति बाहिर आइसकेपछि अथवा त्यसको सूचना माथिसम्म प्रभाव भइसकेपछि अब त्यसको नेतृत्वदायी भूमिकामा माथिल्लो तह बढ्दै जान्छ। हेर्नुहोस्, त्यो कमान्ड पनि सिफ्ट हुन्छ, सामान्य अवस्थामा कमान्ड लोकल लेभलमा रहन्छ, जब स्थिति परिस्थिति बढ्दै जान्छ, असामान्य हुँदै जान्छ, कमान्ड श्रृङ्खला पनि सिफ्ट भएर माथिबाट निर्देशित हुँदै जान्छ र जानुपर्छ, होइन? त्यो अन्तर्गत त जस्तै हामीले विगतमा चाहिँ भाद्र 23-24 गते घटनामा पनि गृह मन्त्रालय, गृहमन्त्री नैतिक जिम्मेवार हुन्छ भन्यो नि, किन भन्यो भने स्थानीय प्रशासन ऐनले के लेख्छ भने नि, तपाईँको स्थानीय प्रशासन 2028 दफा 6 के लेखेको छ भने तत्काल प्रमुख जिल्ला अधिकारीले आफै घटनामा पुगेर शान्ति सुरक्षा कायम गर्ने, कायम गर्ने कुरामा भएका सम्पूर्ण गरेर तुरन्त मन्त्रालयमा जाहेर गर्ने भनेको छ तपाईँको, अथवा शान्ति सुरक्षा कायम गर्ने कुरामा स्थानीय प्रशासन 2028 प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीहरूको परिचालन गर्ने र त्यहाँ भएको गतिविधिको सम्बन्धमा गृह मन्त्रालयमा जाहेर गर्ने र गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्ने भन्ने ढङ्गले त्यो एनमा व्यवस्था गरिएको छ। त्यसैले मैले कमान्ड सिफ्ट हुन्छ भने के हो भनेदेखि स्थिति बिग्रिँदै गयो भने त्यो लोकल लेभलमा त्यहाँको इन्स्पेक्टर डिएसपी एएसपीको लेभलमा अथवा क्षेत्रीय प्रमुखको लेभलमा मात्रै कमान्ड रहँदैन, त्यो सिफ्ट हुँदै माथि गृह मन्त्रालयसम्म आइपुग्छ, होइन? त्यसैले यो चिजलाई, अहिलेको यो घटनालाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेर भोलिका दिनमा यस्ता घटना हुन नदिनको लागि हामीले त्यहाँ के गर्यौँ, के गर्नु पर्थ्यो, कहाँ कहाँ चुक्यौँ भन्ने कुरालाई हेर्न सकेनौँ भने भावी दिनमा फेरि यस्तै प्रकृतिका घटनाहरू कहीँ जन्मियो भने त्यसबाट हामीलाई ठुलो क्षति बिहोर्नु पर्ने अवस्था।
1: एउटा कुरा पोखरेलजी, अब के छ भने सुशासन कायम गर्ने, देशमा 5 वर्षसम्म सत्ता सञ्चालन गर्दा जनतालाई डेलिभरी दिने कुरामा जुन तपाईँहरूको सङ्कल्प छ र नागरिकहरूले पनि त्यो ढङ्गले विश्वास गरेर तपाईँहरूलाई पार्लियामेन्टमा पुर्याएका छन्, दुईटै नजिकको बहुमतको सरकार छ, समग्रमा हेर्दाखेरि कता कता प्रधानमन्त्री बालेन्द्र शाह र तपाईँका पार्टी सभापति रवि लामिछाने बीच केमिस्ट्री नमिल्या जस्तो केही कुराहरूमा चाहिँ अलिकति अननाउन जस्तो होइन, जस्तो सुनसरी कुरामा पनि सर्वदलीय बैठक डाक्ने कुरामा गृहमन्त्री प्रधानमन्त्रीको उपस्थिति नहुने कुरादेखि लिएर हरेक विषयमा चाहिँ कतै कतै यो मतान्तर, मत भिन्नता वा कार्यशैलीमा केही फरक आउँदै गरेको हो अहिलेको अवस्थामा हेर्दा?
27: कतिसी मत भिन्नता भनेर अहिले हामीले भन्नु हुँदैन, मत भिन्नता गरेन के भने पार्टी सभापतिले आफ्नो पार्टी सभापतिको भूमिकामा रहँदाखेर सबै पार्टीहरूलाई एक ठाउँमा उभ्याएर एउटा राष्ट्रिय दृष्टिकोण बनिएर सबैलाई संवेदनशील बनाउने कुरामा जुन प्रयत्न गर्नुभयो त्यो प्रयत्न गर्दा प्रधानमन्त्री आउनु भएन भन्ने विषयकै आधारमा चाहिँ मतान्तर भयो भन्ने हिसाबले हेर्नु हुँदैन। प्राइम मिनिस्टरज्यू आफ्नो ठाउँमा आफू भूमिका खेलिरहनु भएको छ, अर्को ठाउँमा पार्टी सभापति अर्को ठाउँमा भूमिका खेल्नु भएको छ, मतलब यति छिटो हामीले धेरै कुराहरूलाई सम्बोधन गर्नुपर्ने अवस्था थियो कि त्यो सम्बोधन गर्ने क्रममा आफ्नो तपाईँ यहाँ खेल्नुहोस् म यहाँ खेल्छु तपाईँ यहाँ गर्नुहोस् म यहाँ गर्नुहोस् भन्ने हिसाबले वर्क डिभिजन गरेर जानुपर्ने अवस्था थियो। वर्क डिभिजनमा पार्टी सभापतिको भूमिका पार्टीतर्फ थियो भने सरकारतर्फ चाहिँ प्राइम मिनिस्टरको भूमिका थियो सरकारको संयन्त्रहरूलाई परिचालन गर्ने कुरालाई ठिक ढङ्गले त्यहाँ कमी कमजोरी कहाँ के छ कहाँ कहाँ सुधार गर्नुपर्ने कुरालाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने कुरा चाहिँ प्राइम मिनिस्टरको थियो। त्यो हिसाबले आफ्नो आफ्नो ठाउँमा दुवै नेताहरूले भूमिका खेल्नु भएको छ र पार्टी सभापतिले अब धेरै अलिकति अनुभवको पनि र हिजो विगतमा गृहमन्त्री पनि भइसक्नु भएको र यस्तो समस्यालाई एक्लै होइन सामूहिक प्रयत्नका साथ सबैलाई एकै ठाउँमा उभ्याएर सबैको विचार सबैको मतलाई एउटै श्रृङ्खलाबाट चाहिँ अगाडि बढाउन सकियो भने यो चाहिँ प्रभावकारी हुन्छ भन्ने हिसाबले उहाँको अनुभवको आधारमा जुन प्रयत्न गर्नुभयो त्यो प्रयत्न सराहनीय छ। सबै विपक्षी पार्टीहरूले सबै नेताहरूले पनि त्यसको प्रशंसा गर्नुभएको छ होइन त्यसले ठुलो यो समस्या हल गर्ने कुरामा ठुलो सपोर्ट गरेको छ किनभने हामी त स्थानीय तहमा गयौँ स्थानीय तहमा जाँदाखेर सबै तहका स्थानीय नेताहरूको दृष्टिकोण के रह्यो भने केन्द्रमा चाहिँ पार्टीहरू एकै ठाउँमा उभिनु भयो एउटै दृष्टिकोण आयो यसमा भनेपछि उहाँहरू विभाजित हुनु भएन उहाँहरू विभाजित नहुनु भनेको ठुलो हामीलाई चाहिँ सरकारलाई चाहिँ बल हो

0: Antonio Oscar.
1: नमस्कार धन्यवाद
0: वा हुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4935 80 र 98 5570 2640
4: It's 7 o'clock अहिले 7 बजेको छ
5: 93.2 स्वदेश एफएम
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडी नगरपालिकाका कर्मचारीहरूले प्रशासनिक अन्यल अन्त्य गरी सहज वातावरण निर्माण गर्न आग्रह. दारा काटिएको भनिएको ध्रुवे हात्तीको वितण्ड अझै रोकिएन. चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो. चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गा धनी पूर्जा प्रदान. नयाँ कम्युनिष्ट केन्द्र बनाउन विप्लवको प्रस्ताव. सुनसरी र सिराहाका मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकार. र मर्दी पदयात्रामा गएका पोखराका 3 युवक सम्पर्कविहीन. निर्मल पूर्जा सहित 3 आरोहीको शव आधार शिविर ल्याइयो. नमस्कार. माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ. म दिप्ती विश्वकर्माको. तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ. अब खबर विस्तारमा. माडी नगरपालिकाका कर्मचारीहरूले नगरपालिकामा देखिएको प्रशासनिक अन्यल अन्त्य गरी सहज वातावरण निर्माण गर्न नगर प्रमुख, उपप्रमुख तथा नगर कार्यपालिकाका सदस्यहरूसँग आग्रह गरेका छन्। बुधबार जारी गरिएको सामूहिक अनुरोध पत्रमा कर्मचारीहरूले नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकामा देखिएको प्रशासनिक जटिलताको शीघ्र समाधान गर्न आवश्यक पहल गर्न आग्रह गरेका हुन्। साउन 11 गते माडी नगरपालिका नौ स्थित जनजागृति आधारभूत विद्यालय भालुखोलामा शिक्षक छनौटका क्रममा उत्पन्न विवाद समाधानका लागि साउन 17 गते बसेको कार्यपालिका बैठकले छानबिन समिति गठन गरेको उल्लेख गरिएको छ. छानबिन प्रक्रिया अगाडि बढ़िरहेका बेला साउन 19 गते छानबिन समितिका पदाधिकारीहरूले नै राजीनामा दिएपछि छानबिन प्रक्रिया अन्यलमा पर्दै नगरपालिकामा प्रशासनिक नेतृत्व अभाव सिर्जना भई दैनिक प्रशासनिक कार्य सम्पादन तथा सेवा प्रवाहमा समेत बाधा पुगेको कर्मचारीहरूको भनाइ छ. नगरपालिका कर्मचारी परिवारको नामबाट जारी गरिएको उक्त पत्रमा नगरपालिकाका कर्मचारीहरूको सामूहिक हस्ताक्षर रहेको छ. सो पत्र नगर प्रमुख एवं उपप्रमुखलाई सामूहिक रूपमा बुझाइएको छ. तारा काटिएर निकुञ्जको 10-10 मिनटको अनुगमनमा रहेको भनिएको ध्रुवे हात्तीको वितण्ड अझै रोकिएको छैन. सो हात्तीले हालै माडी नगरपालिका एक अमिलियामा राति करिब 3 बजे ब्लकले बनेको एक घरमा क्षति पुर्याएको छ. स्थानीयका अनुसार हात्तीले घर भत्काएर नुनको बोरा लगेको माछा तथा गाईवस्तुको दाना पोखिदिएको र घरभित्र रहेका सामग्री छरपष्ट बनाएको छ. हात्ती आएको समयमा स्थानीयवासी मचानमा बसेकाले घटनामा मानवीय क्षति भने भएको छैन. ध्रुवे हात्ती यसअघि पनि माडी क्षेत्रका बस्तीमा पटक पटक गरेर जनधनको क्षति पुर्याउँदै आएको थियो. गत असार 31 गते चितवन राष्ट्रिय निकुञ्जले ध्रुवेलाई नियन्त्रणमा लिएर दुवै दारा काट्नुका साथै नयाँ रेडियो कलर जडान गरेको थियो. त्यसपछि केही समय निकुञ्जभित्रै सीमित रहेको ध्रुवे फेरि बस्तीमा पसेर उपद्रो मचाएको हो. निकुञ्ज प्रशासनले रेडियो कलर मार्फत ध्रुवेको गतिविधिको निरन्तर निगरानी गर्दै आएको जनाएको छ. हात्ती

बस्ती नजिक देखिएमा मध्यवर्ती उपभोक्ता समिति सामुदायिक वन ओडा कार्यालय तथा स्थानीयलाई सूचना प्रवाह गरी सुरक्षाकर्मीको सहयोगमा निकुञ्जतर्फ फर्काउने व्यवस्था गरिएको निकुञ्जको भनाइ छ। नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय माडीले हरित अभियान समृद्ध किसान फलफूल रोपौ आत्मनिर्भर बनौ कार्यक्रम अन्तर्गत 93 जनालाई सदस्यलाई फलफूलका बिरूवा वितरण गरेको छ। धनमाया अधिकारीको अध्यक्षता तथा माडी तीनका वडा अध्यक्ष पूरण महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष महतोले गरीब तथा विपन्न परिवारलाई बिना धितो कर्जा उपलब्ध गराउँदै आएको संस्थाको प्रशंसा गर्दै सेवाको थप विस्तारको शुभकामना व्यक्त गर्नुभयो। शाखा प्रबन्धक ध्रुव पौडेलले गत वर्ष 415 घर परिवारलाई तरकारीको बिउ बिजन वितरण गरिएको स्मरण गराउँदै यस वर्ष आँप लिची एभोकाडो कागती र अम्बाका उन्नत जातका बिरूवा वितरण गरिएको जानकारी दिनुभयो। उहाँले बिरूवाको संरक्षण गर्दै आमदानी वृद्धि र आत्मनिर्भरतातर्फ उपयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रममा समाजसेवी भागीरथी बस्यालले रक्तदान र स्वास्थ्य सचेतनाको महत्वबारे प्रकाश पार्नुभएको थियो। 30 वटा केन्द्रका 93 जना सदस्य सहित 103 जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन केन्द्र प्रबन्धक चन्द्र बहादुर गुरुङले गर्नुभएको थियो। चितवनको भरतपुर महानगरपालिका 29 स्थित सेती दोबान मुगलिन नारायणगढ सड़क खण्डमा मंगलबार दिउँसो ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा 2 जना घाइते भएका छन्। नारायणगढबाट मुगलिनतर्फ जाँदै गरेको NA6X4092 नम्बरको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल दिउँसो करिब 2:55 बजेको समयमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकल चालक लम्जुङको राईनास गाउँपालिका 4 बस्ने 50 वर्षीय बलराम पराजुली गम्भीर घाइते भएका छन्। यस्तै मोटरसाइकलको पछाडि सवार गोर्खाको सिरान्चो गाउँपालिका 1 बस्ने 20 वर्षीय प्रशान्त घिमिरेको अवस्था मध्यम रहेको छ। घाइते दुवैजनाको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा 97 जनालाई जग्गाधनी पूर्जा वितरण गरेको छ। समितिका अनुसार गत जेठ 20 गतेदेखि हालसम्म भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकालाई 112 किता जग्गाको जग्गाधनी पूर्जा वितरण गरिएको हो। यस अन्तर्गत कुल 72,706 वर्गमिटर क्षेत्रफल बराबरको जग्गा वितरण भएको छ। चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिलाई थप सुरक्षित भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका 2 महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहल, नेपाल विद्युत प्राधिकरणको कार्यान्वयन र विभिन्न निकाय बीचको समन्वयका कारण लामो समयदेखि निर्माणाधीन आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका हुन्। जिल्लाका विभिन्न स्थानबाट 57 जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। चालू आर्थिक वर्ष शुरू भएसँगै उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट ₹8,38,645 नगद समेत बरामद गरिएको छ। जिल्लाका विभिन्न 5 स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी न्याय उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो। पक्राउ परेका सबैलाई जुवा कसुर अन्तर्गत कारवाहीका लागि अनुसन्धान भइरहेको छ। कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको उहाँले बताउनुभयो। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले अन्तर्राष्ट्रिय युवा दिवस 2026 आयोजक समितिको बैठक बोलाएको छ। दिउँसो 3:30 बजे केन्द्रीय कार्यालय घण्टीघरमा बस्न लागेको संयोजक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। आयोजक समितिका सदस्यहरूलाई आफ्नो जिम्मेवारीका सम्बन्धमा तयारीपूर्वक उपस्थितिका लागि अनुरोध गरिएको छ। कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका 3 जना युवक सम्पर्कविहीन भएका छन्। माछापोछरी गाउँपालिका 9 स्थित बादलडाँडा क्षेत्रको जंगलमा उनीहरू सम्पर्कविहीन भएका हुन्। बाटो बिराएर अलपत्र परेको हुन सक्ने प्रहरीले जनाएको छ। कास्की प्रहरीका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र पासवानका अनुसार उनीहरू बुधबार बिहान 8 बजेसम्म सम्पर्कमा थिए। पोखरा 14 खासी बजार बस्ने 24 वर्षीय अजित जीसी, 23 वर्षीय युकेश गुरूङ र 23 वर्षकै दिपेश गुरूङ सम्पर्कविहीन भए। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परेको कीर्तिमानी आरोही निर्मल पूर्जा निम्सदाई सहित 4 जनाको आरोहीको शव संकलन गरी बेस क्याम्पमा ल्याइएको छ। निम्सदाईका व्यावसायिक साझेदार एवं प्रतिनिधि सभा सदस्य मिङमा डेभिङ शेर्पाले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन्। उनका अनुसार निम्स पूर्जासँगै जोङवाङ निमा शेर्पा र किलु शेर्पाको शवलाई अत्यन्तै चुनौतीपूर्ण र जोखिमपूर्ण उद्धार

सरकारी प्रसाद बेस क्याम्प ल्याइएको हो। सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले पीडित पक्षसँग भएको सहमति अनुसार सुनसरी घटनाका मृतक परिवार र घाइतेहरूलाई क्षतिपूर्ति राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रदर्शनका क्रममा सुनसरी तीन र सिराहा एक गरी चारजनाको ज्यान गएको थियो। यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा याङ्गी उक्यावलाई नियुक्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राचार्य डाक्टर खड्क बहादुर केसी र सचिव प्राचार्य डाक्टर रोजेश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि भएको छ। संघीय संसदको कानून न्याय तथा मानवाधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले समाज कल्याण ऐन तथा प्रचलित कानून बमोजिम परियोजना सम्झौताको कार्यान्वयन अवस्थाको सूक्ष्म मूल्याङ्कन गर्न निर्देशन दिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंसिर 26, 27 र 28 गते हुने महाधिवेशनको तयारीलाई तीव्र बनाउन विभिन्न समिति गठन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महाधिवेशन मूल आयोजक समिति मार्फत रहने विभिन्न समितिका संयोजक तोकेको हो। बैठकले अध्यक्ष राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा राजनैतिक प्रतिवेदन समिति गठन गरेको छ। त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति र उपाध्यक्ष हेमजङ गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारी अन्तर्गतको रोजगार अनुमति प्रणाली ईपीएसमा कुनै पनि प्रकारको अनियमितता वा लुपहोल नरहेको दावी गरेको छ। बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगारी व्यवस्थापन सम्बन्धी छलफलमा मन्त्री यादवले उक्त दावी गरेका हुन्। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ कम्युनिष्ट केन्द्र बनाउन प्रस्ताव गरेका छन्। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विप्लवले नयाँ कम्युनिष्ट केन्द्र बनाएर आन्दोलनलाई फराकिलो बनाउनुपर्ने बताएका हुन्। कम्युनिष्ट आन्दोलनका लागि हाम्रो प्रस्ताव छ, नयाँ कम्युनिष्ट केन्द्र बनाएर जाउँ। फराकिलो तरिकाले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ, तर नयाँ दृष्टिकोण हुनुपर्छ। दुई दशक कम्युनिष्ट नेताहरूलाई हेर्दा 70% जनमुखी घुम्सिएको छ, त्यो पनि उत्साहित छैन उनले भने। सप्तरीको राजविराज स्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डाक्टर राम पवित्र दास र हुलुका सवारी चालक भोगेन्द्र यादव विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा काठमाडौँमा आरोप पत्र दायर गरेको छ। भ्याक्सिनेटहरूले पाउने भुक्तानी रकमबाट 20% कमिसन मागेको उजुरीका आधारमा अख्तियारको इटहरी स्थित कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी अभिवृद्धि गर्न निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ। आयोगको कार्यालय बहादुर भवनमा रहेको निर्वाचन शिक्षा तथा सूचना केन्द्रले यो कार्यक्रमलाई निरन्तरता दिएको हो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 91% मापन गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मध्य प्रदेशको थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। स्वदेश जलवायु अपडेट। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाका कर्मचारीहरूले प्रशासनिक अन्यल अन्त्य गरी सहज कार्य वातावरण निर्माण गर्न आग्रह। दारा काटिएको भनिएको दुर्वे हात्तीको वीरतण्डा अझै रोकिएन। चितवनमा ट्रक र मोटरसाइकल ठोकिँदा दुईजना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो। चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गा धनी पूर्जा प्रदान। नयाँ कम्युनिष्ट केन्द्र बनाउन विप्लवको प्रस्ताव। सुनसरी र सिराहाका मृतक परिवारलाई राहत क्षतिपूर्ति दिने सरकारको निर्णय। र मर्दी पदयात्रामा गएका पोखराका 3 युवक सम्पर्क विहीन। निर्मल पूर्जा सहित 3 आरोहीको सप आधार शिविर ल्याइयो।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: यसरी हाम्रो बीचमा नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल हुनुहुन्छ। महामन्त्रीज्यू, नेपाली बसमा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार।
2: हजुर नमस्कार।
1: नेपाली कङ्ग्रेसलाई एक दिक्का बनाएर अगाडि ल्याइन सक्नु भएन नि त तपाईँहरूले, किन 27, 28 र 29 गते त अर्को नयाँ कङ्ग्रेस घोषणा हुँदैछ नि त, होइन?
2: होइन, त्यो कुरा त मलाई थाहा भएन, नयाँ कङ्ग्रेस घोषणा हुने कुरा चाहिँ। अब यो यस्तो हेर्नुहोस्, यो हाम्रो आफ्नो आन्तरिक विषय हो, यसमा सार्वजनिक बहस र छलफल चलाएर समस्या समाधान हुँदैन। त्यसैले हामीले आन्तरिक रूपमा एक आपसमा समझदारी गर्ने विषय हो। त्यसैले मैले कसैका बारेमा टिका टिप्पणी गरेर तितो बोलेर मिल्ने वातावरणलाई खलबलाउन चाहन्न। त्यसैले हामीले संवाद गरिरहेका छौँ।
1: अनि महामन्त्रीज्यू, अहिले चाहिँ फेरि 27, 28, 29 गते शशांक कोइरालाको नेतृत्वमा जुन राष्ट्रिय भेला आयोजना गरिएको छ, यसको अर्थ के हो त्यसो भए?
2: मतलब त्यो बारेमा मैले चाहिँ के भन्ने कुरा भएन। अब भेला आयोजना भएको कुरा मैले पनि सुनेको हो, त्यसैले अब त्यसको उद्देश्य के हो, अथवा मलाई लाग्छ भेलाहरू गर्ने छलफल गर्ने कुराहरू चाहिँ अब यो हाम्रो बिचमा सामान्य जस्तो भएको स्थिति छ। त्यसैले अब त्यो दबाब पुर्याउन मात्रै भएको हो कि अब तपाईँले अघि प्रश्नमा जोड्नु भएको जस्तो गरी छुट्टै गर्न भएको, त्यो बारेमा मलाई जानकारी भएन। अब मेरो अनुरोध चाहिँ के हो भने, नमिल्ने विषयहरू छैन, विषयहरू मिलेर समझदारी गरेर अब हामीहरूको यो 15 महाधिवेशन नै हाम्रो एकताको महाधिवेशन हुनुपर्छ। 15 महाधिवेशनमा सबै सँगसँगै हुने स्थिति निर्माण गर्न सक्नुपर्छ र 15 महाधिवेशन सम्पन्न गर्ने निष्पक्ष आधारहरू बनाएर हामीहरू आफूभित्रको एकता कायम गरेर अगाडि जान सक्नुपर्छ। त्यसको लागि महामन्त्रीको हैसियतले चाहिँ म सबै चाहिँ नेताहरूसँग साथीहरूसँग संवाद गर्ने, वातावरण निर्माण गर्ने, समझदारी जुटाउने प्रयासमा लागेको कुरा अनुरोध गर्न चाहन्छु।
1: एउटा कुरा कि जस्तो डाक्टर प्रकाश शरण महतजीले मलाई बिहानमा त के भन्नुभएको छ भने, अब हामी 29 गतेसम्म पनि सहमतिको खाका तयार भएन भने एउटा नयाँ ढङ्गले हामी अगाडि बढ्छौँ, चार चारे झन्डा रुख चिन्ह चाहिँ हाम्रै पक्षमा छ, हाम्रै पक्षमा माहौल छ भन्नुभएको छ कि उहाँले।
2: अब होइन, म त्यसमा कुनै टिप्पणी गर्न चाहन्न, उहाँको विचारलाई सम्मान गर्दै मैले अनुरोध गर्ने विषय के हो भने, समझदारी गर्न नसकिने केही कुरा छैन, होइन? अब त्यो चाहिँ विधि विधानको दायराभित्र बसेर हामीले समझदारी गर्न सक्छौँ। अहिले यहाँ धेरै ठुलो कुरा अर्को विषय नै केही छैन नि, 15 महाधिवेशन निष्पक्ष बनाउने कुराको सुनिश्चितता भयो भने हामीले समझदारी गर्नुपर्छ। त्यसैले 15 महाधिवेशन निष्पक्ष गर्ने सुनिश्चितता गगन थापाको नेतृत्वको समितिले गर्छ। त्यसमा संवाद गरौँ, के गर्यो भने निष्पक्ष हुन सक्छ, त्यो क्रममा हामी आपसमा छलफल गरौँ, होइन? निष्पक्ष महाधिवेशन गर्ने सुनिश्चितता भएपछि चाहिँ अहिले अर्को कुरा खोजिने स्थिति हुनु हुँदैन। हाम्रो अब 2-2.5 महिनामा महाधिवेशन हुन्छ, त्यो महाधिवेशन गरेर हामीले विधिवत रूपमा एकताको सन्देश दिन सक्छौँ, पार्टी मिलाउने, सँगसँगै जाने, सबैलाई तपाईँसँग डिबेट गरेर रूपमा काङ्ग्रेसमा गुजारेको छ। जो स्वयं आफै वरिष्ठ हो उहाँहरूलाई सम्मान नगर्ने, वरिष्ठ नभन्ने त्यो कुरै हुँदैन नि।
1: तर होइन, यो कुरो चाहिँ कहाँनिर मिल्न नसके, अब ठ्याक्कै चुरो कुरा के हो महामन्त्रीज्यू, मिल्न नसकेको कुरा कहाँनिर हो खासमा? यो सहमति अहिलेसम्म राष्ट्रिय भेला नै बोलाउनु पर्ने आवश्यकता किन ठान्नुभयो उहाँहरूले?
2: मतलब त्यो उहाँहरूले घोषणा गरेको कुराको पुस्क्याही चाहिँ उहाँहरूसँगै खोज्नुहोस्, होइन? मतलब तपाईँलाई मैले अघि नै भने, यो तपाईँसँग डिबेट गरेर या सार्वजनिक रूपमा छलफल गरेर समाधान हुने विषय होइन कि,
1: तपाईँहरूको
2: समझदारी गरेर, समझदारी खोजेर समाधान गरिनु विषय हो। त्यसैले म जिम्मेवार व्यक्ति भएकोले समझदारी गर्नका निम्ति वातावरण बनाउन म प्रयासरत छु। अब त्यसमा चाहिँ हामीले जस्तै दुवै पक्षबाट चाहिँ भनौँ न प्रतिनिधित्व गर्ने गरी एउटा समिति बनाउने, आउने आएका विषयहरूमा सहमति खोज्नका लागि छलफल अगाडि बढाउने, त्यसमा चाहिँ हाम्रो आदरणीय नेता शेखर कोइरालाले पनि त्यो कुरालाई अलिकति अगाडि बढाउने बिचमा खोज्नु भएको थियो। तर त्यो प्रतिनिधित्व गर्ने व्यक्तिको, साथीको, नेताको नाम प्राप्त नभएको कारणले हामीले त्यसलाई अलिकति व्यवस्थित ढङ्गबाट छलफल गर्ने गरी अगाडि लान सकेनौँ। त्यसैले चाहिँ अब हाम्रो सभापतिज्यूले नै भन्नुभएको छ नि, समझदारी कायम गर्नका निम्ति पहिला अनौपचारिक छलफल गरौँ, अब हामीले छलफल गर्नुपर्ने विषयहरूमा समझदारी खोज्नका निम्ति समिति जस्तो बनाऊ। म चाहिँ आफ्नो तर्फबाट दुईजना साथीहरूको नाम दिन्छु, उताबाट पनि दुईजना नाम आओस् र त्यसले समझदारी पूर्ण वातावरण निर्माण गर्न प्रयत्न गरोस्, त्यसको आधारमा अगाडि बढाउँ भनेर उहाँले भन्नुभएकै छ नि।
1: सहमतिको अन्तिम प्रयास भनिएको छ, अब अन्तिम प्रयास के हुन सक्छ सहमतिका लागि?
2: होइन, पहिला विषयहरू के हुन् त्यसमा छलफल गर्नु पर्यो, छलफल गरिसकेपछि
1: विषयहरू अहिलेसम्म पनि फाइन्ड आउट भएका छैन विषयहरू।
2: होइन, मैले तपाईँलाई भनौँ न, विषयभन्दा पहिला चाहिँ समझदारी निर्माण गर्नका निम्ति छलफल गर्न दुवै पक्षको प्रतिनिधित्व हुने गरी दुई दुईजना साथीहरू राखेर अगाडि बढाउँ भनेर भन्ने कुरा भएको हो। त्यसमा चाहिँ अब भेला आयोजक पक्षबाट चाहिँ त्यो साथीहरूको प्रतिनिधित्व गर्ने नामावली प्राप्त भएन।
1: ए, अहिलेसम्म उहाँहरूले पठाउनु भएको छैन होइन सहमतिको लागि, समझदारीको मिटिङको लागि, बैठकको लागि?
2: मलाई होइन, मतलब यहाँ पुगेको तपाईँलाई त्यो कुरा मैले भित्र हाम्रो बिचमा भएका कुराहरू मैले भने, त्यो चाहिँ छलफल गर्नका निम्ति त वातावरण बनाउनु पर्यो, परिस्थिति बनाउनु पर्यो, त्यसपछि नै छलफल अगाडि बढ्न सक्छ।
1: शशाङ्क कोइरालाजीसँग छलफल भएको छ पार्टी सभापतिजीको, अहिले उहाँ घोषणा भइसके पछाडि केही अनौपचारिक रूपमा केही छलफल भएको कुरा छ?
2: होइन, यी कुराहरू त्यसरी सार्वजनिक गरिरहन जरुरी छैन, हाम्रो कुराकानी प्रशस्त जो जोसँग पनि भइरहेकै छ।
1: यसको मतलब सभापतिको कुरा भइरहेछ होइन, तपाईँको पनि कुरा भएको छ त्यसो
2: भए? पार्टीभित्रका साथीहरू नफुटोस्, सब समझदारी हुन सकोस्, एकतापूर्ण ढङ्गबाट अगाडि जान सकोस् भनेर धेरै साथीहरू लाग्नु भएको छ। पार्टीमा शुभेच्छा राख्ने साथीहरूले आफ्नो ढङ्गबाट काम गर्नुभएको छ, एक नेतालाई अर्को नेतासँग जोडिरहनु भएको छ, त्यसैले यस्तो छलफल संवादकै अभाव भएको स्थिति छैन।
1: तर अब एउटा कुरा दिए कस्तो छ भने, अहिले तपाईँहरूको प्रमुख प्रतिपक्षीमा हुनुहुन्छ, तर देशको समग्र राजनीति अहिले कुन दिशातर्फ गइरहेको छ भन्नेतिर चिन्ता लिनुको साटो पार्टीभित्रकै मतभेदले चाहिँ कङ्ग्रेसलाई रुमालै राखेको छ होइन महामन्त्रीज्यू?
2: हो, खेमजीलाई मैले अघि नै त्यो भन्न खोजेको, हामीहरू यसरी सार्वजनिक रूपमा आफ्ना भाषा बारेमा चाहिँ आफ्नो जोड घटाउका बारेमा गिभ एन्ड टेकका बारेमा छलफल गर्न साह्रै अप्ठ्यारो मानिरहेको स्थिति हो। त्यसैले यो चाहिँ आम नागरिकको चासोको विषय होइन, काङ्ग्रेस मिलेर सशक्त ढङ्गबाट प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्न सकोस् भनेर हाम्रा शुभेच्छुकहरूले आम नागरिकले चाहिरहनु भएको अवस्था छ। त्यस हुनाले अहिले हामी जानुपर्ने एकातिर छ, अनि चाहिँ जान खोज्दैछौँ अर्कोतिर। त्यसैले यो तालमेल नमिलेको परिस्थिति जन्य भूमिका प्रभावकारी बनाउन हामीले नखोजेको जस्तो देखिएको छ। त्यस निम्ति चाहिँ हामीले आफूभित्रका विषयहरू बाहिर विवादका रूपमा देखिने गरी आउन नदिने अथवा त्यस्तो अवस्थालाई अन्त्य गर्ने र सम्पूर्ण एकता कायम गरेर सशक्त प्रतिपक्षी भूमिका चाहिँ निर्वाह गर्नका निम्ति हामीले आफूलाई तयार गर्न जरुरी छ।
1: ग्यासको लाइन छ, राजधानी घर घरमा पुग्ने भनिया त्यो पासपोर्टमा अहिले राजधानी विभागमा लाइन छ, कालो बजारी त्यत्तिकै छ, महँगी बढिया छ, वैदेशिक रोजगारमा जानेहरूको संख्याको लाइन उत्तिकै छ, खै कङ्ग्रेस कता छ थाहा छैन भन्छन् क्या जनताहरू अहिले।
2: होइन, त्यो त तपाईँहरूले यी कुराहरू उठाइदिनुहुन्न, हाम्रो आन्तरिक कुरा मात्रै उठाइदिनुहुन्छ, ती कुराहरू
1: कङ्ग्रेसको भूमिका नै देखिएन नि त अहिले।
2: होइन, किन हामीले नउठाएको कहाँ छ, नउठाएको तपाईँले पत्रकार सम्मेलन गरेर संसदमा हाम्रा सामान्य सांसदहरूले बोलेर सभापतिजीले सबै कुराहरू चाहिँ सार्वजनिक रूपमा भनिरहनु भएको छ, हामीले भनिरहेका छौँ। अहिले त यस्ता कुराहरू सरकारले गरेका गलत कुराहरूको खबरदारी गर्ने, जनतामाथि मार परेका विषयहरू उठाउने काम त कङ्ग्रेसले नै गरेको छ, तर खास गरी त्यो हामीले नै हेक्का गर्नुपर्ने विषय के हो भने, सबै कुरा हामीले उठाएका छौँ तर त्यो कुरा सत्रमा आएको छैन। सत्रमा के आएको छ भने हाम्रा आफ्ना विषयहरू मात्रै आइरहेको छ। त्यसैले हामीले उठाएका जनताका विषयहरू सार्वजनिक रूपमा आउन पनि हामीले आफूभित्रको समस्यालाई समाधान गर्नु पर्यो। त्यो गर्न चाहिँ सकिएन भने त हामीले उठाइरहेका विषयहरू पनि सार्वजनिक रूपमा नआउने रहेछ, सशक्त भूमिका देखिने रहेनछ भन्ने कुरालाई महसुस गरेर हामीले जनताको पक्षमा आवाज उठाउने र हामीले जे गरिरहेका छौँ त्यो जनताले सुन्ने स्थिति निर्माण गर्नका निम्ति हामीले चाहिँ यो आफ्नो विषयलाई पहिला समाधान गर्नुपर्छ भन्ने कुरा महसुस गरेका छौँ।
1: महामन्त्री पौडेलजी, बालेन्द्र सरकारले 5 वर्षमा देशमा सुशासन ल्याउँछ विश्वस्त हुनुहुन्छ?
2: होइन, यो त यो सरकार बनेको धेरै समय भनेको छैन, अब प्रतिपक्ष
1: चार महिना भइसक्यो, 4 महिना भइसक्यो।
2: सुन्नु न, प्रतिपक्षको भूमिका अथवा प्रतिपक्षको चाहिँ कामै विरोध गर्ने हो भन्ने ढङ्गबाट सत्ता पक्षले गरेको जस्तो भने देखिन्छ। प्रतिपक्ष छोडिदिनुहोस्, एउटा नागरिकका रूपमा चाहिँ सरकारलाई कसरी हेर्ने अथवा अरू दलभन्दा बाहिरका चाहिँ नागरिकहरूले सरकारलाई कसरी हेरिरहनु भएको छ त्यो एकदम प्रष्ट ढङ्गले देखिएको छ। उहाँहरूले हिजो चाहिँ वाचापत्रमा के लेख्नुभयो, निर्वाचनमा के प्रतिबद्धता व्यक्त गर्नुभयो, पुरानाहरूलाई कसरी गाली गर्नुभयो, पुरानाहरूको टिका टिप्पणी गर्दा के कुराहरू प्रस्तुत गर्नुभयो, त्यो सबै कुरा जनताले बिर्सिएको स्थिति छैन। तर आज सत्तामा गएर फेरि सत्तामा पनि कोलिसनको नेतृत्व गरेको होइन के, बहुमतको नेतृत्व गरेको होइन, दुई तिहाईको नेतृत्व गरेको। उहाँहरूले चाहँदा यो देशमा अहिले गर्न नमिल्ने गर्न नसक्ने केही पनि कुरा छैन। त्यसैले उहाँहरूले यो बलमा दम्म मात्रै देखाउने हो, जनतालाई दमन गर्ने काम मात्रै गर्ने हो कि जनताको पक्षमा काम गरेर जिम्मेवारीपूर्ण चाहिँ व्यवहार गर्ने हो। अब उहाँहरूलाई त कस्तो देखिन्छ भने राज्य के हो, राज्यको जिम्मेवारीमा बसेर कस्तो व्यवहार गर्नुपर्छ, कुन मर्यादा कायम गर्नुपर्छ, छलफल गर्ने बहस गर्ने विषयलाई कसरी अगाडि लिएर जानुपर्छ, राज्यको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिहरूसँग विनम्रता कस्तो हुन्छ, अनि यो चाहिँ नागरिकको आवाजलाई कसरी सुनेर त्यस अनुसार परिणाम दिने कोसिस गर्नुपर्छ भन्ने कुरा नै चाहिँ उहाँहरूलाई ख्याल नभएको बोध नभएको जस्तो देखिन्छ, असाध्यै अपरिपक्वता देखिएको छ। चार महिनाकै बिचमा तपाईँको चाहिँ जनताको विरुद्ध अथवा जनताले उठाउनु पर्ने विषय नै सयभन्दा बढी भएको स्थिति छ। तीन महिनामा सय काम गर्छु भनेर उहाँहरूले भन्नुभयो, उहाँहरूले चाहिँ सय काम गरेको होइन, सय काम नगरेको बिगारेको सूची हामीले चाहिँ प्रश्न भन्न सक्ने।
1: त्यो त राष्ट्रिय स्वतन्त्र पार्टीकै महामन्त्री विपिन आचार्यले भनिसक्नु भएको छ, 32 नम्बरमा पास हुने हो भने सरकार पास भयो, 40 नम्बरमा पास हुने हो भने त फेल भयो भनिसक्नु भएको छ होइन। सरकारको
2: 25 नम्बरमा कहीँ पनि पास भइँदैन पहिलो कुरा, दोस्रो कुरा अब महामन्त्रीजीले आफ्नो सरकारलाई अझै बचाउ गरिरहनु भएको छ,
1: 25 नम्बर
2: पनि सरकारले प्राप्त गर्ने स्थिति छैन। सय काममा कति काम भए र त्यही सय कामको सूची कति कार्यान्वयन भयो भन्ने आधारमा नम्बर दिनु हो भने पनि 25 नम्बर चाहिँ दिने स्थिति छैन। त्यसैले सरकार पास नभएको, सरकारले गर्छु भनेर नगरेको कामको सूची त धेरै लामो भइसक्यो। उहाँहरूको एकदमै ठुलो कमिटमेन्ट सुशासनको सवालमा थियो, हिजो चाहिँ जे जे कुरामा उहाँहरूले प्रश्न गरिरहनु भएको थियो आज उहाँहरूले त्यही काम गरिरहनु भएको छ। हिजोभन्दा फरक ढङ्गले गर्नुभएको छ त, राजनीतिक नियुक्ति भयो भनेर पुरै झोलेहरूलाई नियुक्ति चाहिँ गरियो भनेर उहाँहरूले भन्नुभएको होइन, आज नयाँ झोलेहरू उत्पादन गर्नतिर लाग्नु भएको छ।
1: होइन, आज त 60,000 अलपत्र छन्, 60,000 हेर्नुहोस् न, त्यहाँ चाहिँ नियुक्ति नभएको कारणले गर्दाखेरि विद्यार्थी नै अलपत्र छन् होइन, त्यहाँले राम्रोसँग
2: पहिलो कुरा उहाँहरूले यसलाई चाहिँ नेतृत्व नदिएर चाहिँ त्यसै भद्रगोलको अवस्थामा पुर्याउनु भयो पहिलो कुरा। अब नेतृत्व दिँदा पनि उहाँहरूले तरिका त पुरानो भन्दा फरक त अप्नाउनु भएन, लोक सेवा आयोग जस्तो राजनीतिक सेवा आयोग बनाएर उहाँहरू नियुक्ति गरे हो र, परीक्षा लिएर नियुक्ति गरे हो र, योग्य मान्छे ल्याउने सुनिश्चितता हुने गरी त्यसको प्रक्रिया त्यस अनुसार बनाएर नियुक्ति गरेको हो र? हिजो नियुक्ति गर्ने प्रक्रिया र आज नियुक्ति गर्ने प्रक्रियामा के फरक छ? हिजो योग्य आएन झेले आयो भनेर भन्ने, आज चाहिँ उहाँहरूले त्यही तरिकाबाट नियुक्ति गर्दा कसरी चाहिँ योग्य आयो झेले आएन भनेर कसरी भन्न मिल्छ? नियुक्ति गर्ने प्रक्रिया छनौट गर्ने प्रक्रियामा केही अन्तर छ?
1: आज त 80 वर्षका ज्येष्ठ नागरिकहरू पनि नियुक्ति हुनु भएको छ नि त, यहाँले देख्नु भएन?
2: होइन, मतलब त्यो त्यसमा त्यसको त्रुटि केलाउने प्रशस्त कुराहरू छ, त्यो त धेरै विषय मध्येको एउटा विषय हो, यस्ता धेरै विषयहरू आइसकेको छ। त्यसैले जबरजस्त डिफेन्ड गर्ने एउटा कुरा हो, तार्किक ढङ्गले वस्तुगत कुरा उठाएर डिफेन्ड गर्न सक्ने स्थिति सरकारवादीहरूकै छैन, संसदमा चाहिँ हुने राजसभाका सांसदज्यूहरूकै छैन। तर कुरा के छ भने हिजो पुराना पार्टीमा बरु नेतृत्वले गल्ती गर्यो भने औँला छोडाउने सजग गराउने काम हुन्थ्यो, आज त सेतोलाई कालो हो भनेर नेतृत्वले भन्यो भने कालै हो भन्ने स्थिति बनेको छ, सम्पूर्ण स्वतन्त्रता गुमेको स्थिति छ, आन्तरिक लोकतन्त्र समाप्त भएको स्थिति छ, नागरिकको पक्षमा वकालत गर्ने चाहिँ साहस आँट र त्यो खालको कन्फिडेन्सै नभएको जस्तो देखिन्छ।
1: तर जादुको छडी चाहिँ चल्दैन है महामन्त्री, रातारात धेरै काम हुन सक्दैन, जादुको छडी चल्दैन, समय लाग्छ काम हुनलाई भन्ने छ उहाँहरूको होइन,
2: त्यो हामीले पनि बुझेको कुरा हो। हामीले उहाँले गर्नुभएको कुरा माथि टिप्पणी गरेको, गर्नुभएको काम माथि टिप्पणी गरेको, गर्न नसक्ने काम हामीले भनेको होइन। जुन काम उहाँहरूले गर्नुभयो जुन तरिकाले गर्नुभयो चाहिँ त्यसमा जे कमी कमजोरी देखियो त्यो त भन्न मिल्यो नि।
1: रविजी प्रति तपाईँहरू लोयल हुनुहुन्छ होइन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रति?
2: होइन हामी चाहिँ लोयल सबैप्रति छौँ। हाम्रो त भनाइ के हो भने
1: सभापतिको अहिलेको राजनीतिक संस्कारमा तपाईँहरू नतमस्तक हुनुहुन्छ
2: होइन? होइन मतलब त्यस्तो एकदमै नतमस्तक हुने गरी चाहिँ सत्तारूढ पार्टीले त्यस्तो व्यवहार गरेको महसुस हामीले गरेका छैनौँ। तर हामीलाई गर्नुपर्छ भन्ने कुरा पनि होइन, जनतालाई गरे पुग्छ, नागरिकलाई गरे पुग्छ। हामीहरूको कसैप्रति नफरत जगाउने चाहिँ त्यस्तो जबरजस्त विरोध गर्ने योजना उद्देश्य केही पनि छैन। हाम्रो भनाइ के हो भने यो सरकार अथवा यो रासोपा पार्टीले धेरै ठुलो जनमत प्राप्त गर्यो, धेरै ठुलो विश्वास प्राप्त गर्यो। हिजो के भन्ने गरिन्थ्यो नि यो व्यवस्थामा कसैको पनि बहुमत आउँदैन भन्ने गरिन्थ्यो। बहुमत नआउने भन्ने गरिएको अवस्थामा दुई तिहाई बहुमत उहाँले प्राप्त गर्नुभयो। आखिर यही व्यवस्थामा सम्भव रहेछ? यही निर्वाचन प्रणालीमा सम्भव रहेछ? त्यसैले त्यत्रो धेरै उपलब्धि हासिल गरेको राजनीतिक दल असफल नहोस् भन्ने हाम्रो पनि चाहना हो। किनभने उहाँहरूप्रति शुभेच्छा राखेर हामीले यो कुरा भनेको होइन, व्यवस्थाप्रति शुभेच्छा राखेर अथवा यो संविधान जन्माउने हामीहरू हो, यो संविधान प्रति टिप्पणी नहोस्, यो संस्थागत हुन सकोस् भनेर बलियो सरकारले जनतालाई आशावादी गराउने गरी विश्वास जित्ने गरी काम गर्न सकोस् भन्ने हाम्रो आग्रह हो। त्यसैले अब त्यसमा हामी मद्दत गर्न चाहन्छौँ, सरकारले गर्ने राम्रा कामहरूमा हामी मद्दत गर्न चाहन्छौँ। अब तर त्यसमा समन्वय गर्ने सन्दर्भमा अहिले केही दिन अगाडि राष्ट्रपतिका सभापतिज्यूले एउटा राम्रो काम के गर्नुभयो भने सर्वदलीय बैठक गर्नुभयो। सरकारले गरेन, उहाँले गर्नुभयो, त्यसका लागि उहाँलाई हामी साधुवाद दिन चाहन्छौँ। तर कुरा त सरकारले गर्नु पर्थ्यो नि। सिधामा चाहिँ तपाईँको सुनसरीमा धनुषामा जे घटनाहरू घट्यो त्यो घटनाको निष्पक्ष छानबिन हुनु पर्दैन? सरकारले समिति बनाएर हुन्छ, त्यसमा त न्यायिक छानबिनको चाहिँ व्यवस्था गरिनुपर्छ। खास गरी यो के हो भने यसो अशान्त बनाउने मान्छेहरूलाई उकास्ने अफवा फैलाउने कामले राष्ट्रलाई धेरै ठुलो घाटा पुर्याउँछ। त्यसैले यो कसबाट भएको छ, कसरी भइरहेको छ, यो राज्यले छानबिन गर्न आवश्यक छ। यस्ता घटनाको पुनरावृत्ति हुन नदिनका निम्ति यसको निचोड निकाल्न आवश्यक छ। त्यसको निम्ति निष्पक्ष ढङ्गबाट न्यायिक ढङ्गबाट त्यो घटनाको छानबिन हुन आवश्यक छ। त्यो छानबिन गर्न सरकार किन तयार भएन? सरकारको त्रुटि, सरकारले चाहिँ सुरक्षा अङ्गले गोली सुरक्षा अङ्गको गोली लागेर चाहिँ नागरिकको मृत्यु भएको सम्माननीय प्रधानमन्त्रीज्यूले स्वीकार्नु भएको छ। गोली हान्ने परिस्थिति कसरी आयो? त्यसको छानबिन हुनु पर्दैन? नागरिकको ज्यान कसरी गयो त्यसको छानबिन हुनु पर्दैन? त्यसैले त्यो छानबिन गर्ने सन्दर्भमा सरकार नै संलग्न भएर गोली चलेको अवस्थामा सरकारमाथि छानबिन गर्ने हो कि सरकारले चाहिँ गोली चलाउनेमाथि छानबिन गर्ने हो? मेरो विचारमा त सरकार नै त्यसको जिम्मेवार हुनुपर्छ। त्यसैले यस्तो घटना फेरि नघटोस्, यस्तो घटना घटाउनेहरूलाई निरुत्साहित गर्न पनि यसको न्यायिक छानबिनको जरुरी छ, निष्पक्ष छानबिनको जरुरी छ। त्यो त हुन सकेन, मान्छेको जीवन रक्षा नै नहुने जुन खालको परिस्थिति बनेको छ, राज्यले सुरक्षाको जिम्मेवारी लिनुपर्ने जुन चाहिँ दायित्व हो त्यो नै पूरा नहुने अवस्था देखिएको छ। त्यसले यसमा राज्य सजग हुन आवश्यक छ।
1: मामजुजी यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: हस् नमस्कार।
0: सुदेश एफएम 93.2 मेगाहर्ज
3: हामीसँग स्टुडियोमा हुनुहुन्छ रासोपाका संस्थापक नेता एवं प्रतिनिधि सभा सदस्य डाक्टर अच्युतम लामिछाने। आउनुहोस् सुरु गरौँ डाक्टर अच्युतम लामिछानेसँग जनता जान्न चाहन्छन्। डाक्टर लामिछाने, जनता जान्न चाहन्छन् मा स्वागत छ यहाँलाई।
4: हजुर धन्यवाद।
3: तपाईँहरूको लागि संसद र सरकार बाँदरको हातमा नरिवल जस्तै भएको छ होइन?
4: संसद र सरकार त्यो अब तपाईँहरूले नै आफैले कसरी त्यसलाई इन्टरप्रेट गर्नुभयो होइन, त्यो आफैले बुझ्ने कुरा हो। अब संसद सरकारलाई एउटा चलाएमा यत्रो जनताले विश्वास गरेर दुई तिहाई ल्याएको सरकार होइन, यो प्राप्त मतलाई सदुपयोग गरेर निष्कर्षमा पुर्याउनु हाम्रो एकदम गहन जिम्मेवारी छ। त्यसकारण हामी जिम्मेवारीपूर्वक काम गर्दैछौँ।
3: यो चार महिनामा न सरकार सफल हुन सक्यो,
4: हजुर,
3: न संसद सही बाटोमा हिँड्यो।
4: चार महिनामा सरकारले कति सफलता प्राप्त गर्नुपर्ने हो हामी विगतको सँग मूल्याङ्कन गर्न चाहँदैनौँ। मूल्याङ्कनै गर्दाखेरि पनि मलाई लाग्छ हामी सयौँ गुणामाथि छौँ। यत्रो यो भ्रष्टाचारको दल दलमा थिलिएको देशलाई हामीले जसरी जिम्मेवारी पूर्वक यहाँसम्म ल्याइपुर्याएर एउटा सुशासनको चाहिँ एउटा कडीमा एउटा लाइनमा हिँडाउनको लागि एउटा राम्रो सुरुवाती चाहिँ
3: तपाईहरुसँग जनताले जे अपेक्षा गरेका थिए नि
4: हजुर
3: त्यो त पूरा गर्न सक्नु भएन
4: अपेक्षा जनताले अपेक्षा
3: संसद फेल भयो रासोपाका सांसदहरुले पदाधिकारीले अनि रासोपाकै नेतृत्व पनि खुशी छैन सन्तुष्ट छैन अहिले
4: यस्तो छ त्यो हजुर सन्तुष्ट नहुनु स्वाभाविक हो किनभने हामी ठूलो इच्छा आकांक्षा हामीले गर्ने भन्दा पनि धेरै ठूलो अपार इच्छा आकांक्षाहरू लिएर चाहिँ आम नागरिकहरूले मत दिनुभएको छ तथापि हामीले ती इच्छा आकांक्षाहरूलाई केही फुकाउनको लागि पनि एउटा सुशासन मार्फत र भ्रष्टाचारीहरूलाई बिस्तारै कडीमा लिएर आएर यो देशलाई सही दिशामा लिएर गएर र विकासका केही बिगुलहरू फुकाउनको लागि पनि
3: हामीलाई
4: केही समय यो चार महिनामा कसैले पनि केही पनि हामीले बाचा पनि गरेका छैनौँ हामीले सुशासनको लाइनमा एउटा चाहिँ अगाडि देशलाई पक्का पनि बढाएका छौँ सबैले महसुस गर्नुभएको छ त्यसकारण चार महिनामा आएर चाहिँ हामीले धेरै ठुलो कामहरू चाहिँ गर्न सक्यौँ भनेर हामीले यहाँ भन्दा पनि
3: तपाईँहरूको सुशासनमा कालो बादल मडारिन थाल्यो
4: हजुर
3: आकाशमा कालो बादल मडारिए जस्तै
4: हजुर
3: सुशासनको शासन त देखियो नै
4: हजुर
3: पूर्वाग्रही पूर्ण
4: हजुर
3: अनि जनताले डेलिभरी पनि पाउन सकेन
4: मैले
3: विगतमा तपाईँहरू
4: हजुर
3: अब लाइन होइन अनलाइन भन्नुहुन्थ्यो
4: हजुर
3: तर अहिले लाइन के केमा छ
4: हजुर
3: भन्नुपर्छ तपाईँलाई
4: यी लाइनका ती लाइनलाई अनलाइनमा लैजाने प्रक्रियाहरू धेरै प्रक्रियाहरू बनिरहेका छन् यो प्रक्रिया स्टिकर टाँसेको जस्तो ल आजबाट अनलाइन भनेर कुनै पनि चिजहरू हुँदैन त्यसका प्रक्रियाहरू पूर्वाधारहरू हामीले सबै तयारी गर्दैछौँ भर्खरै मात्र बजेट आएको छ त्यो बजेटलाई हामीले कसरी हुन्छ सही सदुपयोग गरेर यसलाई गन्तव्यमा पुर्याउनु छ अहिले सबै आम नागरिकले बुझ्नुभएको छ कि यति बुझ्नुभएको छ कि यो सरकार अहिले एउटा सुशासनको क्षेत्रमा अगाडि बढिरहेको छ हामीले
3: ग्यास सिलिन्डर हाफ सुकुम्बासी टाम
4: सिलिन्डरको कुराहरू हामी आफैले पनि संसदमा निकालिरहेका छौँ किनभने हामी सबैलाई थाहा छ राजनीतिक नेतृत्वहरू एउटा व्यवस्थापकीय पकीय भूमिकामा हामी जति आएका थियौँ ती साथीहरूमा केही हामीमा परिवर्तन भयो होला तर यो देशमा अझ पनि केही चिजहरू हामी भन्छौँ केही चिजहरूमा सुधारको अझ पनि आवश्यकता छ
3: अहिले पनि दुईटा सरकार
4: होइन आज
3: लाइन हेर्नुहोस् न
4: आजको
3: कस्तो छ
4: आजको मिति
3: ग्यास दिन सक्नु भएको छ न किसानलाई मल दिन सक्नु भएको छ
4: एकदम सही कुरा गर्नु भएको छ
3: पासपोर्टमा लाइन छ
4: एकदम
3: नागरिकता लिने ठाउँमा लाइन छ
4: अनि जहाँ
3: शासनमा लाइन छ
4: हो जहाँ जहाँ
3: अनि सुधार भए चाहिँ कहाँ
4: जहाँ जहाँ
3: जनताले अनुभूति कसरी गर्न पाउने
4: जहाँ जहाँ जे भएको छ हामी यति हामी इमान्दारीपूर्वक हामी भन्छौँ कि यी सबै प्रक्रियामा आउँदैछ ग्यासको कुरा तपाईँले गर्नुभयो ग्यासको कुरामा अहिले हामी आफैले पनि चाहिँ सरकारमा हामीले सरकार पक्षीय संसदहरूले पनि हामी सबैले कुरा उठाइरहेका छौँ र आजको मितिमा पनि दुईटा सरकार हामी एउटा सरकारमा छौँ र दुईटा सरकार पनि अन्य साथीहरूको अन्य दलहरूको छ र त्यसमा पनि हामीले सुधार ल्याउनको लागि
3: होइन
4: हामीले सुधार हामी
3: संघीय सरकारमा आफू बस्ने
4: एकदम राम्रो
3: पनि झन्डै दुई तिहाईको सरकार
4: एकदम राम्रो
3: शक्तिशाली सरकार भन्ने सिंहदरबारमा शासन गर्ने
4: हजुरलाई थाहा छ आज हामीले चाहेको तरिकाले आज हामीले चाहेको तरिकाले
3: र उनीहरूको काँधमा जिम्मा लगाएर तपाईँहरू चाहिँ पानीमाथिको ओभानो भन्छु
4: एकदम राम्रो कुरा कस्तो राम्रो पानीमाथिको ओभानो हुन हामीलाई छुट छैन के आज राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार रवि लामिछानेज्यूले बालेन्द्रज्यूले आज एउटा चाहिँ पालिकाको मेयरलाई यहीँबाट चाहिँ कुनै कारवाही कुनै चिज गरेर अहिले नै हटाउन सक्नुहुन्छ उहाँ आफै सरकारमा
3: हटाउँदाखेरि समस्या समाधान हुन्छ
4: हैन हुँदैन त्यो
3: पनि जिम्मेवारी पाएको ठाउँमा सफल हुनु भएको छ एउटा संसद त राम्रोसँग हाक्न सक्नु भएको छैन
4: त्यसकारण संसदमा
3: साम्पाङकै भाषामा भन्नु पर्दाखेरि
4: हजुर
3: त्यस्ता नाथे संसद
4: एकदम राम्रो कुरा गर्नुभयो अर्क साम्पाङले त्यही भएर
3: तपाईँहरूको गतिको कारणले मतिको कारणले
4: त्यही भएर अर्क साम्पाङको तपाईँले तुलनात्मक रूपमा उहाँको त्यही चिजले गर्दाखेरि अहिले जति सिट प्राप्त गर्नुभएको छ जनताले विश्वास नगरेर गर्नुभएको विकास
3: दल बनेर
4: विकास
3: विश्वास गरेर जनताले के पाए त खोइ
4: यसो गरौँ
3: न जनता सिधा जान्न चाहन्छ
4: एकदम राम्रो चिज गर्नुभएको छ हामीले
3: घुमाएर लाएर
4: यो चार
3: महिना होइन जे हो त्यही
4: यो चार महिनामा भर्खर बजेट आएपछि त्यो बजेट त्यो पनि छिटो छिटो गरेर हामीले पूर्ण बजेट ल्याउन समय प्राप्त पाएको होइन, त्यो बजेट अब बल्ल एउटा प्रक्रियामा इम्प्लिमेन्टमा बल्ल गइराखेको अवस्थामा अहिले हामीले गर्ने चिज भनेको चाहिँ त्यसलाई सही सदुपयोग गरेर यो वर्षको बजेट कसरी सदुपयोग ढङ्गले कति प्रतिशतमा यसको विकासको खाका कोरिन्छ, यो पुँजीगत बजेट कतिको प्रतिशतले चाहिँ आम चाहिँ यो नागरिकहरूले प्राप्त गर्ने गरी चाहिँ त्यो भोलि त्यो खाकामा चाहिँ देखिन्छ, डेटामा देखिन्छ भनेर
5: सय दिन हो विदेशका गल्ली गल्लीबाट सयजना व्यक्तिहरूलाई झिकाइन्छ
4: हजुर,
5: फ्री भिसा फ्री टिकटमा
4: हजुर,
5: अनि नेपालमै रोजगारी दिइन्छ। तपाईँको सभापति रवि लामिछानेको घोषणा
4: त्यसको प्रक्रिया
5: पानीमा
4: हामीले राखेको सय बुधे कार्यक्रममा त्यसका धेरै प्रक्रियाहरू होला, हामीले सयमा सयवटै सकेनौँ होला, तर तपाईँले हेर्नुभयो भने धेरै ठाउँमा धेरै अहिले मैले यो गरेँ भन्दा पनि जनताले के केमा तपाईँहरूले प्राप्त गरिराख्नु भएको छ, कहाँ कहाँ सहज भएको छ भन्ने चिजहरू म आफै पनि अहिले 10 दिन जति म नुवाकोट क्षेत्र नम्बर 2 पुरै घुमेर आएँ, मोटरसाइकलमा बसेर ठाउँ ठाउँमा म घुमेर आएँ, कति पालिका वडाहरू अझ पनि बाँकी छ, समय अभावले गर्दा पाइनँ, म अब पर्सि नै जाँदैछु।
5: होइन
4: ना आम नागरिकहरू तपाईँहरू नहडबडाइकन
5: एउटा गर्नुहुन्छ,
4: छैन
5: डिजिटल मिडिया ब्रान्डिङ गर्नुहुन्छ, अल्गोरिदम सेट गर्नुहुन्छ,
4: छैन
5: अनि त्यो जनतालाई
4: यी सबै दोषमा दोष हामीले थप्दै गयौँ भने फेरि पनि हामी कहीँ पनि पुग्दैनौँ।
5: जनता त निराश भयो नि,
4: जनता निराश हुनु
5: कुरपुरमा हात लाउनु परेछ,
4: जनता निराश हुनु भएको छैन, जनताले कुन चाहिँ ठाउँमा पछुतो मानिराख्नु भएको छ,
5: मन्त्रीहरूको डेलिभरी हेर्नुहोस्, काम कारबाही हेर्नुहोस्,
4: कुन चाहिँ मन्त्रीको डेलिभरी चाहिँ बिग्रिया छ ल मलाई भन्नु,
5: कुन चाहिँ मन्त्रीको डेलिभरी चाहिँ सप्रिया
4: सबैको राम्रो
5: छ,
4: तपाईँले प्रतिभा रावलजीलाई तपाईँले अहिले नै हेर्नुभयो भने हामीले यत्रो 30-35 वर्षमा चाहिँ कति भयो कति भएन, उहाँहरूको पनि केही सहयोगहरू आजसम्मको लागि भएको थियो होला, आज चाहिँ भूमिहीन चाहिँ सुकुम्बासीहरूले एक तरिकाले लाल पूर्जा प्राप्त गर्नु सुरु गर्नु भएको छ, किनभने त्यहाँनिर हामीले त्यो लाल पूर्जा प्राप्त गर्ने व्यक्ति घन्टी बाहक होइन, आम नेपाली नागरिक जसको गोजीमा नेपाली नागरिकता छ ती, तर तीसँग लाल पूर्जा छैनन्, नागरिकताको भरमा म नेपाली हुँ भनेर गर्व गरेर बस्ने तर बस्ने ठाउँ कुनै पनि एउटा एक टुक्रा जमिन नभएका व्यक्तिहरूलाई हामीले यति छिटो चाहिँ अहिले लाल पूर्जा
5: अन्तर्राष्ट्रिय विमानस्थलमा
4: यहाँ बसेर म तपाईँलाई दुःखका साथ भन्छु, गर्व गरेर होइन दुःखका साथ भन्छु, तपाईँहरू अझ अलिकति केही कम होला अबको 5 वर्षपछि, अझ 5 वर्षसम्म पनि हामीले तपाईँहरू विदेश जाने ठाउँमा जबसम्म यो प्लेटफर्म बनाएर यहाँ उद्योग कल कारखाना विभिन्न चिजहरू गर्ने
5: पानी
4: बग्छ, त्रिशुली नदीमा पानी बग्छ, तर माथिबाट आउने पानी फेरि हिमालबाट स्वच्छ सफा प्योर मिनरल वाटर जस्तै चाहिँ तपाईँलाई चाहिँ लाङटाङबाट बग्ने पानी चाहिँ फेरि त्यतिखेर सङ्गलो पानी आउँदैछ, धमिलो पानी सलाइन्छ, धमिलो पानी त्यो हुँदैछ, त्यो प्रक्रिया सरकारले कार्यक्रम सहित लगानीमा ल्याएको छ, त्यो लगानी गर्ने काम अब प्राइभेट सेक्टर
5: तपाईँले यसअघि भन्नुभएको थियो
4: हजुर,
5: रोनाल्डो
4: हजुर
5: जो फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई नेपालमा ल्याऊ
4: हजुर,
5: लाङटाङको पानी खुवाऊ
4: हजुर,
5: सके फ्रीमा ल्याऊ
4: हजुर,
5: नत्र 2 अर्ब खर्च गरेर ल्याऊ
4: हजुर,
5: पानीको ब्रान्डिङ गरौँ
4: हजुर, के त्यो नराम्रो के त्यो नराम्रो त्यो नराम्रो थियो र
5: झुटो आश्वासन
4: त्यो नराम्रो थियो र
5: खोक्रो भाषण
4: राम्रोसँग तपाईँले सम्झिनुहोस् त, मैले भनेको यो देशमा पानी कसले बेच्ने, यो राज्यको रिसोर्स प्रयोग गरेर यहाँका प्राइभेट सेक्टरहरूले त्यहाँ लगानी गर्ने लगानी मैत्री वातावरण हामीले बनाइदिने हो, र त्यो वातावरणको लागि मैले खोलिदिएको हो भने तपाईँ हामीलाई सबैलाई थाहा छ, त्यतिखेर पनि मैले भनेको छु क्रिस्टियानो रोनाल्डोले एउटा अन्तर्वार्तामा एउटा कोकको बोतल र पानीसँगै राखेर आई डोन्ट लाइक कोक आई लाइक वाटर भनेर कोकलाई चाहिँ पर सार्दाखेरि विश्व बजारमा कोकको भाउ कोकको सेयर बजार मूल्य कति तल झरेको थियो, त्यस्तै गरी त्यो साँच्चीकै त्यो पानीको चाहिँ त्यो बोतलमा हामीले लाङटाङको चाहिँ लोगो लगाएर आई लाइक लाङटाङ मिनरल वाटर भनेर चाहिँ क्रिस्टियानो रोनाल्डोलाई त्यतिखेरै पनि पियाउन पाएको भए हाम्रो पानी विश्व बजारमा कति जान्थ्यो होला, त्योतर्फ प्रयास गरौँ है भन्ने मेरो एक कदम एउटा चेतनाको चाहिँ मैले खुलाइदिन खोजेको चेतना चाहिँ
5: एउटा लिन
4: खोजेको
5: आफूले
4: लगानी गर्ने होइन हजुरहरूले यस टेलिभिजनबाट सोसल मिडियामा तपाईँहरू भाइरल हुनको लागि त्यो पानीको कुरो मात्रै ब्रान्डिङ गरेको हो भनेर तपाईँले मलाई भनिदिनुहुन्छ भने म त्यो बाँकी सबै चिज परीक्षण गर्ने तपाईँको पनि म यो मनस्थिति र तपाईँको पनि क्षमता योग्यता र मेरो पनि क्षमता योग्यता मापन गर्ने जिम्मेवारी म आम नागरिकलाई दिन्छु यदि म त्यस
5: रोनाल्डोलाई

0: अर्ब खर्च गरेर नेपाल ल्याउने त
1: सके हात जोडेर सके हात जोडेर सित्तैमा भनौँ हाम्रो देश गरिब छ
0: नेपालको
1: पहिला पानीको कुरा सिद्ध्याउँछु संसारमा विभिन्न ठाउँमा चाहिँ तपाईँलाई भूकम्प जाँदाखेरि विभिन्न चिजले चाहिँ ठुला ठुला दुर्घटनाहरू हुँदाखेरि यही क्रिस्टियानो रोनाल्डोले टी सर्ट लगाएर मलाई लाग्छ एउटा फुटबल त हाम्रो नेपालकै टी सर्ट लगाएर पनि नेपाललाई केही गरौँ भनेर उहाँले खेल्नु भएको छ त्यस कारणले सहयोग गरौँ भनेर त्यस कारण त्यस्ता व्यक्तिहरूलाई ब्रान्डिङमा प्रयोग गरौँ भनेर हामीले चाहिँ एउटा चेतना खुलाइदिएको मात्रै हो त्यसमा मैले क्रिस्टियानो रोनाल्डो कसैले ल्याउन तयारी भयो भने हाम्रो सरकारले यो देशमा लिएर आएर हामीले अपिल गर्नको लागि हामी तयारी छौँ होइन भने ठुलै रकम खर्च गरेर रकममै पनि उहाँ तयारी हुनुहुन्छ भने पनि हामीलाई कालान्तरमा अन्तिममा घाटा लाग्दैन त्यो काम गरौँ हाम्रो पानी विश्व बजारमा लैजाउँ जहाँ नभएको विश्वमै नभएको पानी हामीसँग छ भन्ने चाहिँ एउटा व्यावसायिक मनस्थितिका साथ मैले बोलेको हुँ।
0: तपाईँहरू आइसकेपछि नेपालको खेलकुद क्षेत्रको अवस्था हेर्नुहोस्
1: हजुर
0: कुनै क्षेत्रमा सुधारको सुचकै छैन
1: खेलकुदमा
0: ओह्रालो लागिरहेछ
1: खेलकुदमा मलाई पनि अलिकति अहिले पछिल्लो चरणमा हाम्रो खेलकुद मन्त्रालय हामी सही कुरा बोल्छौँ यहाँनिर हामी यो चाहिँ म सरकार पक्षीय म सरकारको सबै चिजमा म गर्दिनँ हामी सही कुरा बोल्छौँ सायद खेलकुदका केही नेतृत्व लिइराख्नु भएको साथीहरूसँग कुरा गर्दा केही समयमा दुई चार महिनामा केही चिजहरू देखिन्छ होला है अन्य क्षेत्र जस्तो खेलकुदमा देखिन पाइएको छैन भनेर उहाँले भन्नुभएको छ तर मलाई पनि चित्त दुखेको एउटा ठाउँ छ खेलकुद मन्त्रालय कुनै मन्त्रालयसँग गाभिने मन्त्रालय होइन
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल हुनुहुन्छ
1: मेरो भाषामा मेरो परिभाषामा
0: सरकारको
1: प्रधानमन्त्रीको परिभाषामा
0: तर उहाँहरुको
1: प्रधानमन्त्रीज्यूको परिभाषामा उहाँको आफ्नै म्यापिङ होला मेरो परिभाषामा चाहिँ खेलकुद मन्त्रालय पहिला एक नम्बरमा गाभिनु हुन्थेन खेलकुदले जन्माउने त्यहाँबाट पाउने नेतृत्वको त्यो चाहिँ थिचिएको छ मारिएको छ सक्नुहुन्छ भने प्रधानमन्त्रीज्यूलाई म यहीँबाट पनि अझ पनि तपाईँको यो टेलिभिजन मार्फत म चाहिँ अनुरोध गर्छु सक्नुहुन्छ भने यो युवाहरूको मन्त्रालय हो आम विश्वभरि कुनै पनि ठाउँमा खेलकुद क्रियाकलाप नहुने कुनै पनि एउटा यस्तो देश छैन र यो ठुलो बजार बोकेको देशमा यहीँबाट तपाईँले खेलकुद मन्त्रालय अलग बनाउनको लागि आजको यो कार्यक्रम मार्फत तपाईँले एकचोटि यसलाई सोचेर अगाडि बढाउनु होला किनभने धेरै व्यक्तिहरूको नेतृत्व क्षमतामा यहाँबाट चाहिँ मारिएको छ भनेर म यति चाहिँ तपाईँलाई डाइरेक्ट भन्न सक्छु
0: डाक्टर लामिछाने सरकारको काम कारवाहीप्रति तपाईँ आफै चाहिँ सन्तुष्ट हुनुहुन्छ
1: म पूर्ण रूपमा सरकार जुन बाटोमा गइरहेको छ त्यो हिँडेको बाटोलाई अहिले नतिजा आउने बेला भएको छैन हिँडेको बाटोलाई म 100 मा 100 अङ्क दिन्छु सरकार हिँडेको बाटोलाई
0: जनता हाँस्लान् नि
1: जनता जति हाँस्ने नै हो अब जनता रुनुहुन्न सबै चिज थाहा छ तपाईँहरूलाई यो देशमा अब यो सरकारले केही गर्ने भयो भनिसकेपछि विभिन्न चिजहरू यहाँ सल्भ लाउन थालेका छन् जसले लामो समयसम्म गल्ती गरेर बसे ती गल्ती गर्नेहरू फेरि हामी अर्को पर्दामा देखिन्छौँ कि भनेर अथवा कुनै कठघार घरामा पुग्छौँ कि भनेर उहाँहरूले खेल्ने ती सम्भावनाहरू ती बाटोहरू अझ पनि छ ती केही चिजहरू हामीले यी धरातलमा देखि पनि रहेका छौँ त्यस कारण त्यसबाट हामीले जोगिँदै आम नागरिकहरूलाई मुस्कान थप्दै र बुझ्दै बुझाउँदै अगाडि बढ्नुपर्ने छ तर त्यति सहज हामीले भने जस्तो आउना साथ सहज चाहिँ हामीसँग छैन त्यो सहजतालाई त्यो असहजतालाई चिर्दै हामी सहजतामा चाहिँ जान्छौँ आम नागरिकले विश्वास गर्ने ठाउँमा नै हामी पुग्छौँ त्यो चाहिँ ढुक्क रहनमा आम नागरिकलाई साथ दिन सहयोग दिन यो लेभलको भ्रष्टाचार मुक्त र सुशासन सहितको चाहिँ यो सरकार चाहिँ गर्नलाई सरकार कटिबद्ध छ प्रतिबद्ध छ मैले जहाँ गए पनि भनेको छु हामी कुनै पनि तरिकाले
0: एक्सनमा छैन
1: खानेर चाहिँ भएन होला र भन्नुहोस् त
0: सुशासन हेर्नु
1: आज आज आजको मितिमा
0: पूर्वाग्रह साँधेर कति व्यक्तिहरूलाई पक्राउ गर्नुभयो कति व्यक्तिहरू
1: पूर्वाग्रह साँधेर होइन चिजहरू केही चिजहरू त्यही भएर हामीले भनेका छौँ हाम्रो तलको दुईटा सरकार मात्रै होइन केही व्यक्तिहरू यस्तो पनि छ हामीसँग अझ पनि पूर्ण रूपमा सत्तामा पूर्ण रूपमा हामी

0: सत्तामा दुई तिहाई सहित हामी पुगे तापनि शक्तिमा जानको लागि यो देशको शक्ति भनेको कर्मचारी तन्त्र पनि
1: शासन
0: कर्मचारी तन्त्र पनि हो न्यायालय पनि
1: यसले रोकिरहेछ
0: देश चलाउने शक्ति भनेको सरकार मात्रै होइन दुई तिहाई मात्रै होइन कर्मचारी पनि हो
1: न्यायालय
0: त्यहाँ उहाँहरूलाई पनि सुधारको कार्यक्रमहरूमा धेरैमा सहभागी गराउँदै बुझाउँदै अनि आम नागरिकलाई बुझाउँदै अगाडि जानु छ
1: त्यसमा अदालत कर्मचारी
0: पनि
1: उहाँहरूको साथ सहयोग समर्थन चाहिनु भएको छैन
0: केही चिजहरूमा पुरानो ढर्राले काम गरिराख्ने प्रवृत्ति बाँकी रहेको र कतिपय चिज उहाँहरूलाई पनि हामीले अहिले लगभग धेरै नै यो वर्ष मात्रै हामीले झन्झनै 165-166 नयाँ विधान चाहिँ बनाएर काम गर्नको लागि हामी बाटो खोल्दैछौँ जुन पुराना बाधा अडचन अड्काउ हामीलाई सजिलो तपाईँहरूले आम नागरिकले चाहेको खण्डमा रङ्गशालामा एउटा ठुलो खुल्ला बाटोमा दौडेको जसरी दौडिनलाई हामी सरकार भइसकेपछि विधि विधानसम्म दौडिनु पर्यो नि त त्यो दौडिनलाई छेक्ने चिजहरू चाहिँ त्यहाँ छन् र ती चिजहरूले कर्मचारीलाई नै गाह्रो भइरहेको छ कर्मचारीलाई तपाईँलाई तालिम मार्फत काम गर्ने मनोवृत्ति पनि परिवर्तन गर्दै लैजाने र उहाँहरूलाई अस्चिला भएका यी बाधक कानुनहरू पनि फुकाएर कानुन नयाँ दिँदै जाने दस वर्षमा जम्मा 35-40 कानुन बनेको देश अहिले हामीले एक वर्षमा 165-166 कानुन यो वर्षमा बनाउने गरी हामी तयारी गर्दैछौँ
1: चार महिना
0: अहिले नै हाम्रो आजको मितिमा हेर्नु भने यही अघिल्लो महिना मात्रै हामीले 9 कानुनको लागि अहिले लाइनमा बसेर अन्तिम चरणमा पुगेको छ त्यसकारण त्यो चिजहरू चाहिँ यो चिजहरूसँग चाहिँ ती जनताका सुशासन जनताका सर्भिस डेलिभरीका कुराहरूसँगै सामिप्य भएर जोडिएको भए कारणले गर्दा जब यी चिजहरू इम्प्लिमेन्ट हुन सुरु हुन्छ जब ती चाहिँ फुक्दै जान्छ र जनताले बढीभन्दा बढी महसुस गर्दै जानुहुन्छ हामीले अहिले नै मैले कहीँ गएर आजकै मितिमा मैले गएर हेर्नुहोस् त एउटा कल कारखाना नयाँ बनाउन थालेँ भने मलाई कानुनले छेक्छ मैले पहिला कानुनी बाटोहरू फुकाउनलाई हामीलाई धेरै कानुनी बाधा अडचनहरू पनि छ हामीले चाहेको अवस्थामा काम गर्न खोज्दाखेरि तपाईँहरूले माग्नु भएको जस्तै आजको मितिमा सबै चाहिँ यो देशमा कालाबजारी गर्नेहरू नराम्रो गर्नेहरूलाई भोलि तुरुन्तै लिएर गएर जेलमा हालेको देख्न पाऊँ भनेर सबैले भन्नुहुन्थ्यो त्यसैको प्रक्रिया स्वरूप अहिले विभिन्न कानुनहरू परिवर्तन हुँदैछ
1: ती न सांसदहरू पारदर्शी छन् न प्रधानमन्त्री न मन्त्री
0: हामी कहाँ
1: सबैहरूको कोही व्यक्तिहरूको छानबिन हुन नहुने
0: होइन सम्पत्ति
1: गुरुङमाथि प्रश्न उठ्यो
0: होइन सम्पत्ति
1: छानबिन समिति बन्यो प्रतिवेदन आयो प्रतिवेदन सार्वजनिक गर्न सक्नु
0: हाम्रो सम्पत्ति
1: विवरण
0: हाम्रो सम्पत्ति विवरणमा हजुरहरूले पनि मेरो आफ्नैमा पनि पहिलो चोटिको त मैले बुझाइ पनि सकेँ अब अहिले यो दोस्रो चोटिको अहिले साउन लागेपछि पत्र आएको छ 60 दिनभित्र बुझाउनु भनेर हामी सबैले बुझाउँछौँ कसैलाई त्यहाँ चित्त बुझेन भने फेरि हजुरहरूले काहीँ न काहीँ गएर यो कानुनी राज्य हो कानुनी तवरले नै तपाईँहरूले चाहिँ फेरि त्यहाँ मुद्दा मामिला गर्न सक्नुहुन्छ
1: छानबिन भएको प्रतिवेदन लिएर आउनु भएको छ तपाईँले
0: अब सुदन गुरुङको छानबिनको प्रतिवेदन व्यक्तिगत रूपमा मैले लिएर आउने चिज होइन त्यो सुदन गुरुङको छानबिनको प्रतिवेदन त्यो सरकारसँग हुने चिज सरकारले आफ्नो समयमा लिएर आएपछि हजुरहरूले
1: हजुरहरूसँग
0: पनि त्यो
1: हजुरहरूले
0: यो चिज सरकारसँग माग्नु पर्यो हजुरहरूले पनि मागेर यहाँबाट लिएर आएर क्यामेराबाट 3 करोड चाहिँ नेपाली आम नेपाली नागरिकले थाहा पाउने गरी हजुरहरूले देखाइदिनु पर्यो र त्यो सार्वजनिक गर्ने चाहिँ अहिले चाहिँ कतिको अधिकार चाहिँ त्यो प्राप्त सबै चिज आइसकेको छ कि छैन कुन मितिमा हुने हो भन्ने
1: गर्ने हो पुनः गृह मन्त्रालयमा कमब्याक चाहिँ किन गराएको
0: होइन उहाँलाई केही न केही उहाँको माथि छानबिन भएर आएको रिपोर्ट हो त्यो रिपोर्टको पूर्ण सबै चिजहरू चाहिँ हजुरहरूले मागेर पूर्ण पाठ चाहिँ सबै चिज हजुरहरूले मागेर अब त्यो चाहिँ हामीले सार्वजनिक गर्ने चाहिँ कतिखेर हो कहाँनिर हो भनेर हजुरहरूले मागेर अब गृहमन्त्रीज्यूले क्लिन चिट पाएर नै उहाँ गृहमन्त्रीमा फर्किनु भएको हो नि त
1: अनि त्यो कुरो जनतालाई थाहा दिनु पर्यो
0: होइन त्यो त अब जनताहरूलाई
1: प्रतिवेदन सांसदहरूको हात हातमा हुनु पर्यो पढ्नु पर्यो प्रश्नको जवाब दिन सक्नु पर्यो
0: त्यो सबै चिजहरू गृहमन्त्रीज्यूले जसरी आउनु भएको छ त्यो काहीँ न काहीँ प्रक्रिया नमिलिकन आउनु भएको हो नि त फेरि तपाईँ हामीले मुद्दामा हामीलाई

0: गरेर त गर्ने ठाउँमा त हामीलाई पनि त बाँकी होला नि। त्यो उहाँसम्म गिरे मन्त्रालयसम्म पुगेर त्यो चिज भएन भने उहाँमाथि चाहिँ तपाईँहरूले पनि त्यो अधिकार चाहिँ पाउनुहुन्छ गएर अदालतसम्म।
1: तपाईँहरूलाई त गृह मन्त्रालय प्रधानमन्त्री कार्यालय जाने एक्सेस छैन?
0: हजुर,
1: प्रधानमन्त्रीसँग भेट्न पाउनु भएको छ?
0: प्रधानमन्त्रीसँग मैले दुईचोटि भेट्ने अवसर पाएँ। गृह मन्त्रीसँग म काम पर्दाखेरि मन्त्रालयमा दुई तिनचोटि जति भेट्छु भनेर म गएँ। जाँदाखेरि मेरो काम भित्रै नपुग्दै बाहिरबाट नै गृहमन्त्रीसँग एक दुईवटा भेट त हामी बाहिर जति पनि हुन्छ हामी त्यसमा समस्या छैन, उहाँ इजी एक्सेसकै हुनुहुन्छ, त्यति धेरै ऊ छैन। र बाहिरबाट नै सचिवालयबाट नै मेरो काम पुरा भइसकेपछि गृहमन्त्रीसँग गर्नुपर्ने आफ्नो जिल्लाका कामहरू पुरा भइसकेपछि म काम गर्न आएको हुँ, भित्र गएर अहिले भेट्न जानुहोस् न मान्यज्यू भन्दैनथ्यो। यहीँबाट काम भइहाल्यो फेरि भित्र म अनुहार हेर्नलाई कोहीसँग फोटो मात्रै खिचाउनलाई म जानु पर्दैन, आफ्नै गृहमन्त्री हो। त्यस कारण मैले यहीँबाट
1: अनि जनताले भेट्ने एउटा साधारण नागरिकले भेट्ने त त्यो परको कुरा भयो
0: साधारण नागरिकसँग त पाउनु भएको छ
1: नि।
0: यस्तो छ, हामीले बढी धेरै बोल्दाखेरि पनि यो देश बोलेरै बिग्रेको देश हो नि, धेरै बोलेर धेरै बाचा गरेर बिग्रेको देश पनि त हो नि त। कति चिजहरू लिखित, त्यही भएर हामीले 100 हाम्रा बाचाहरू हामीले लिखित दस्तावेजको रूपमा लिएर आइसकेपछि अब यहाँ आएर हामी यो गर्छौँ त्यो गर्छौँ भनेर धेरै चिजहरू फलाकेर बोलेर धेरै चिज गर्नुभन्दा पनि काम गर्दै जाउँ, एक खालको चाहिँ परिवर्तनको आभास हुने दिन
1: आइसकेपछि
0: धेरै हामी बोल्दाखेरि चिप्लिन्छ भन्नेमा छैन, हामी सजग भएरै बोल्छौँ।
1: कर्मचारी महोदय भन्नेदेखि लिएर चाउचौको कुपनमा चिट्ठा परेका सांसदहरू अनि कहीँ कालो मसो कहीँ निलो मसो दल्न थालिसके।
0: अब यस्तो त्यो उहाँहरूलाई चित्त नबुझेर होइन, यो देशमा सबै राष्ट्रिय स्वतन्त्र पार्टीलाई मात्रै होइन, केही साथीहरू अब कसरी भने आम नागरिकलाई मलाई भन्न पनि असिरो लाग्छ, अलिक बढी सजग भएर बोलु जस्तो लाग्छ। अब त्यही नागरिक हो हामी, मैले नुवाकोटमा भोट माग्ने क्रममा नि भनेको थिएँ तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बढी प्रेम गर्नुभयो भने भोलि कुनै दिन त्यही काङ्ग्रेसको त्यही पुरानै एमालेका साथीहरूको जस्तो अथवा पुरानो दलका अझ पार्टी दलको नाम पनि नलिउँ माफ गर्नुहोला, उहाँहरू पुरानै दलहरूको जस्तो चाहिँ हामी फेरि त्यो एउटा झोला बोकेर हिँड्ने प्रवृत्तिमा पुग्छौँ। त्यस कारण तपाईँहरूले हामीलाई भन्दा पनि पार्टीलाई दललाई भन्दा पनि राष्ट्रलाई प्रेम गरौँ, त्यो गरियो भने चाहिँ कम्तीमा पनि यो देशले निकास पाउँछ भनेर भन्दै गर्दाखेरि त्यसरी बुझाउँदै गर्दाखेरि आजको मितिमा पनि पुराना दलहरूको अस्तित्व सकिन्छ कि भनेर विभिन्न तरिकाबाट प्रहार आक्षेपहरू हामी माथि आउँछ।
1: चिन्ता तपाईँले
0: होइन, यो मात्रै तपाईँले मसी मात्रै होइन, यो देश तपाईँ हामीलाई इतिहासमा हामीले हेऱ्यौँ भने नि थाहा छ, यो देशमा मदन भण्डारीज्यूलाई लिएर गएर त्रिशुलीको नदीको किनारमा फ्याँकियो, यो देशमा बिपीलाई 10 वर्षसम्म जेलमा राखेर भित्रै सडाएर सिद्ध्याउन खोजियो, त्यो पछिल्लो चरणमा आयो भने यो देशमा फेरि तपाईँले कृष्णप्रसाद भट्टराईको हेर्नुहोस्, यो देशमा फेरि रवि लामिछानेको हेर्नुहोस्, यो देशमा फेरि तपाईँले मनमोहन अधिकारीको हेर्नुहोस्, पछिल्लो चरणमा विभिन्न राजा वीरेन्द्रकै हेर्नुहोस्। यो देशमा अलिकति केही गर्न नख मलाई त्यति धेरै ऊ गर्नु त छैन, केही गर्न खोजेको जस्तो लाग्ने, केही परिवर्तन काठमाडौँलाई गर्न खोजेको जस्तो लाग्ने बाबुराम भट्टराईलाई नै हेर्नुहोस्। यो देशमा टिक्नलाई नदिनलाई धेरै त्यस्ता शक्तिहरू, आन्तरिक र बाह्य शक्तिहरू नै बढी बोलाउँछन्। त्यसै स्वरूप अहिले तपाईँले भन्नुभएको, चाहे ती कुनै दलका हुन् चाहे कोहीबाट प्रेरित हुन्, ती व्यक्तिहरूले हामीमाथि यति मात्रै होइन, यी अहिले मैले भनेका यी व्यक्तिहरूले कत्रा कत्रा ठुला ठुला कारवाहीहरू जनताबाट चाहिँ नसोचेका चिजहरू भोग्नु पर्यो।
1: ती घटनाको छानबिन गर्नुहोस् न त, अहिले अब सत्य तथ्य बाहिर ल्याउनुहोस् न त,
0: यी सबै चिजहरू
1: मदन भण्डारीको हत्या
0: एकै चिजमा, यहाँ सुन्नुहोस् न,
1: राजा वीरेन्द्रको हत्या,
0: सबै चिजहरू हामी
1: विभिन्न व्यक्तिहरूको
0: अहिले हामी हजुरले अहिले हामी
1: सुशासन
0: गर्दाखेरि
1: सुशासन
0: सुशासन
1: ताला

0: भिजनबाट हामीले चाहिँ मिसन कहीँ न कहीँ खाका कोरेका छौँ। तीन महिनामा हामीले तपाईँहरूलाई तीन महिनामा चाहिँ यति चिजहरू प्राप्त गर्नुहुन्छ, यो पाउनु छ, त्यो त
1: प्रधानमन्त्रीले
0: त्यो त हजुरहरूले
1: मन्त्रीहरूलाई निगरानी गर्न लगाउने, पार्टी सभापतिलाई निगरानी गर्न लगाउने, सुरक्षा कर्मीहरू त्यो परिचालन गर्ने,
0: त्यो त हजुरहरूले हामीलाई भन्नुभएको अहिले अल्गोरिदम के मिडियाबाजी दोष लाउनु भएको जस्तै यो रवि लामिछानेज्यू र बालेनज्यूलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा गुट उपगुट छ भनेर हामीले फुटाउन पाइयो भने फेरि हामीले राज गर्छौँ होइन भने पाँच वर्ष हामी कहाँ गएर बस्ने, भोलि पाँच वर्षपछि हाम्रो जेलको बास हो कि हाम्रो उठी बास हो हामीलाई थाहा छैन भनेर डराउनेहरूले बाहिर फिजाएको हवा हो। यसमा कुनै
1: सबै
0: एकमत छ, हामी सबै एकमत छौँ। अहिले तपाईँले मलाई सोध्नुभयो भने अहिले कतिजनाले त हो डाक्टर साहब तपाईँ किन एउटा मन्त्री पाउनु भएन, म मन्त्री पाउनुभन्दा अहिले नपाएकोमा खुसी छु भनेर भनिरहेको छु, किनभने त्यो जिम्मेवारी अहिले हामीमै यति कानुन बनाउने मन्त्रीहरू आफै त्यो चिजहरू हामीलाई चाहिँ बिजनेस दिने, हामी उहाँहरूलाई बिजनेस दिने र काम गर्नेमा एकदम व्यस्त छौँ। त्यसकारण यो देशले कुनै न कुनै दिन तपाईँहरूले हामीलाई चाहिँ पाँच वर्षको खाका कोरेर गन्तव्यमा पुर्याउने चाहिँ एउटा चाहिँ दिशा दिनुहुन्छ है भनेर भन्नुभएको कारणले गर्दा
1: त्यो सरकार बनेपछि
0: हजुर
1: गरिबहरूको त बिल्लीबाट लगाउनु भयो,
0: हजुर
1: सुकुम्बासीहरूको भागाभाग गर्नुपर्ने अवस्था बनाउनु भयो,
0: बिल्लीबाट
1: सुकुम्बासीहरूलाई बिचल्ली पारेर छोड्नु,
0: यो गरिबहरूको बिल्लीबाट सुकुम्बासी हजुरले नै
1: उनीहरूको हालत कस्तो छ
0: सुन्नुहोस् है, कुनै
1: दिनमा
0: मैले पनि मेरो आफ्नो अहिले घर छोडेर इन्टरभ्यू दिन आउँदै गर्दा म भरे आफ्नै गाडीमै आएँ, तर गाडीमा आउँदै गर्दा पनि म ढोका खोलेर आउँदै गर्दाखेरि म पानीमा भिजेँ होला, मैले त्यसलाई पानीमा भिजेँ भनेर भने त्यो राम्रो हुँदैन, तर यहाँबाट म्यासेज राम्रो भोलि यही टेलिभिजनबाट हजुरले अहिले हजुरले भन्नुभएको स्वरमा भोलि यही टेलिभिजनबाट धन्यवाद सरकार, मैले अच्युतम लामिछानेलाई यहाँबाट इन्टरभ्यू लिँदाखेरि यस्ता प्रश्नहरू सोधेर गल्ती गरेछु भनेर तपाईँले माफी माग्ने दिन नआओस्। तपाईँहरूले यति छिटो हामीलाई सहयोग गर्नुहोस्, त्यहाँनिर विभिन्न समितिहरू बनाएर चाहिँ त्यहाँका रिपोर्टहरू दिनुहोस्, हामी तपाईँहरूले रिपोर्ट दिएको विदिन सात दिनमा हामी उहाँहरूलाई चाहिँ के अरे लाल पूर्जा दिन्छौँ भनेर हिजो भर्खर मन्त्रीज्यूले यति यतिवटा जिल्लामा यति यतिवटा लाल पूर्जा वितरण गरियो भनेर भनिरहनु भएको छ। स्थानीय सरकार हाम्रो छैन, त्यहाँ सहयोग गर्नु पर्यो, उहाँहरूले सहयोग गरिदिनु भयो भने, किनभने हामीले त्यहाँ गएर कलम चलाएर उहाँहरूको हात समाउन सक्दैनौँ, ती सुकुमवासीहरूलाई चाहिँ कसरी लाल पूर्जा दिने, अब बाँकी काम के हो, हाम्रो जिम्मेवारी के हो भनेर उहाँहरूले सम्झिदिनु भयो भने अनि बाँकी काम केन्द्रले गर्ने, केन्द्र अधिकार त आफ्नो कार्यक्षेत्र त सबै कानुनले त छुट्याएर दिएछ नि हामीलाई,
1: वर्षौंदेखि मिलेर बसेका नेपाली जनतालाई
0: हजुर
1: अहिले एक आपसमा भिन्न बाध्य बनाउनु भएको छ, हिन्दू धर्मको नाममा मुस्लिम धर्मको नाममा तपाईँहरूले रच्नु भएको रहेछ होइन षड्यन्त्र,
0: हामीले हो
1: नेकपा एमाले भनिसक्यो त
0: हो
1: आफै धामी
0: होइन
1: आफै चुनिके
0: हजुरहरूले हामीलाई हामीले चाहिँ त्यो हामीले रचेको हो भनेर
1: द्वन्द साम्प्रदायिक द्वन्द
0: त्यो हामीलाई रचेको हो भनेर हजुरले चाहिँ त्यस्तो लाग्छ भने होइन त्यसको प्रमाण सहित दिनु होला, हामीले के रचेर यो देशमा चाहिँ त्यो यहाँ मुस्लिम यहाँ हिन्दू भनेर जुदाउनको लागि लाग्छ होला। अहिले तपाईँलाई चाहिँ वास्तवमै एकछिनपछि हजुरले कमेन्टमा हेर्नु होला, म माफ मागेर भन्छु, तपाईँलाई गाली गर्ने गरी आम नागरिकले कमेन्टमा तल यो एकछिनपछि बजेपछि ना
1: त्यो त तपाईँहरूले
0: कस्तो प्रश्न गर्नुभयो होला भनेर एकछिनपछि तपाईँलाई नै भन्छ राष्ट्रिय स्वतन्त्र पार्टी
1: परिचालित व्यक्तिहरू त्यति धेरै छ,
0: राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ त्यो हामीले अझ पनि भनेका छौँ हामीलाई माया गर्ने
1: विरोधीहरूको
0: हामीलाई माया गर्ने घन्टीका साथीहरूले मात्रै
1: आफ्नो मत राख्न नदिने,
0: यहाँ हेर्नुहोस् हामी
1: गाली गरिहाल्ने,
0: हामी हजुरलाई
1: भन्छौँ
0: कुरा म हिन्दूमा
1: पुर्याउन खोज्ने,
0: त्यो हिन्दू र मुस्लिमको कुरा हामीलाई आम निर्वाचनमा हाम्रा सदस्य लिएका साथीहरूले मात्रै शुभेच्छुक साथीहरूले मात्रै भोट हाल्या भए हाम्रो भोट जम्मा 1.5 लाख हाम्रो भोट हामीले प्राप्त गरेको मत 52 लाख छ, त्यसकारण हामीले कसलाई उचाल्यौँ होला, ती सबै धेरैभन्दा धेरै अधिकांश हाम्रो मत बढ्दै गर्दा हिजो कसैको

0: मत घटेको छ तपाईँले डेटामा हेर्नु
1: अहिले घटनाको जिम्मा प्रधानमन्त्री र गृहमन्त्री लिनु पर्दैन
0: हैन घटनाजना
1: व्यक्तिहरु मैले
0: घटनाको जिम्मा हामीले
1: हत्या गरे रूपमा
0: यो देशमा यो मात्रै होइन
1: गोलीबाट हत्या
0: खतरा छ म हजुरलाई भन्छु यो खतरा छ मैले हजुरलाई
1: भने
0: यो देशमा यो मात्रै होइन बालिन र रविलाई फेल गराउन यो भन्दा ठूला ठूला षड्यन्त्रहरु रच्ने चाहिँ यहाँ विभिन्न मैले अहिले पनि भनेछु आन्तरिक र बाह्य शक्तिहरु छन् ती शक्तिहरुसँग जुझ्नको लागि आम नेपाली नागरिक तपाईँहरु हाम्रो साथमा हुनुहुन्छ तपाईँहरू कहिले पनि विभाजित नहुनुहोस् कोही राष्ट्रिय स्वतन्त्र पार्टीको लागि यो देशमा छैन हामीसँग एउटै नेपाली नागरिक गोजीमा छ राष्ट्रिय स्वतन्त्र पार्टीले कहिले पनि त्यो आँखाले हेर्दैन त्यस कारण तपाईँहरूमाथि यस्ता खालका घिउ थपेर आगो सल्काएर यो देशमा फेरि चाहिँ हामीलाई चाहिँ फेलियर गराउन खोजेर अनि अर्को खालको त्यही हिजकै पुरानो चाहिँ यहाँ राज्य सत्ता ल्याएर लादेर हामीलाई 100 वर्ष
1: तपाईँले पनि विगतमा प्रधानमन्त्रीलाई चिमोटेर
0: लाग्छ यो देशमा हिंसा
1: भड्काउनेहरूलाई
0: यो देशमा हिंसा भड्काउनेहरूलाई चिमोटेर भए पनि सजग गराउनु पर्छ भनेर त्यतिखेर मैले बोलेको हुँ त्यतिखेर पनि भनेको छु यदि केही भएको छ भने
1: मलाई चिमोटी सत्ताबाट गलत्याउने
0: भने छ भने मलाई त्यतिखेर पनि भने मैले त्यतिखेर बोले हामी तिनखेरै केही गल्ती भयो भने हामी माफ पनि माग्न सक्छौँ त्यो अवस्थामा यदि कसैलाई यो शब्दले मैले भनेको यो सरकारलाई चिमोट्ने सजग गराउने यो सरकारलाई सजग गराउने यो सरकार चाहिँ काम गर्नु पर्यो भनेर भनेको चाहिँ एउटा साङ्केतिक रूपमा बोलिएको थियो त्यतिखेर पनि मैले केही भोलिपल्टै पर्सिपल्टै मैले सायद मिडियामै आएर यहीँ पनि हो कि अरू मिडियामा पनि मैले तुरुन्तै त्यतिखेर यदि कसैले यसलाई उल्टो परिभाषा बुझ्नु भएको छ भने त्यो मैले बोलेको हो त्यसलाई माफ पनि गरिदिन सक्छु
1: अहिले प्रधानमन्त्री गृहमन्त्री विरुद्ध त्यसो भन्यो भने मन चसक्क हुँदैन
0: हामीलाई होइन आम नागरिकले बोल्ने कुराहरू त अहिले पनि बोलिराख्नु भएको छ होइन अब मन चसक्क भन्दा पनि हामीले कसरी हो उहाँहरूलाई चाहिँ अब डेलिभरीमा बाट सन्तुष्ट पार्नको लागि हामी अगाडि बढ्नुपर्छ
1: घटनाको जिम्मा त लिनु पर्यो नि होइन
0: सरकार भइसकेपछि सरकार छ सरकारमा
1: नसकेको आत्मदाह गर्नु परेको आत्महत्या गर्नु परेको गरिब नेपाली जनता बेलैमा छ नि
0: म अझै पनि भन्छु हजुरले प्रश्न सोध्दै गर्दा हामीले
1: जिम्मा त लिनु पर्यो
0: होइन हजुरले प्रश्न सोध्दै गर्दा हामीले डेलिभरी दिन नसकेर आत्मदाह भएको हो हामीले विकास गर्न नसकेर यति छिट्टो समयमा यो भएको हो भने म आम नागरिकलाई अझ पनि धैर्य गर्न चाहिँ भन्छु म पनि एक छाक खाउँला आम नागरिक पनि बरु हामी दुःखले एक छाक खाउँ हामी दुःखै गरेर बसौँ देश चाहिँ बनाउनै पर्छ सँगै मिलेर बनाउनु पर्छ माफ गर्नु होला ठ्याक्कै अहिले तपाईँले प्रश्न सुन्नु भएको जसरी माग्नु भएको देश चाहिँमा चाहिँ हामीले आश लाग्ने गरी पुर्याउनलाई त्यसको आशा मात्रै जीवित गराउनको लागि र त्यो बाटोमा हिँडाउनको लागि हामीलाई 5 वर्ष न्यूनतम यो 5 वर्ष हेर्नुहोस् अनि 5 वर्षपछि तपाईँहरूलाई काहीँ न काहीँ आशाको किरण पलायो भने थपिदिनुहोस् होइन भने हामी धेरै अधिकांश हामी आफै बाहिरिन्छौँ अनि त्यो पछि पनि कोही ल्याउन पर्यो भने पनि हामी आफै अरूलाई भोट हालौँला तर आधी पेट खाएर भए पनि यो सरकारलाई सहयोग गर्नुहोस् अहिले पेट्रोल टाउकोमा कसैले पनि आफ्नो जिउमा नछर्किनुहोस् म यहाँबाट विनम्र हात जोडेर आम नागरिकलाई भन्छु यो चाहिँ त्याग गर्ने पुस्ता हो अहिले हामीले त्याग गर्न सकेनौँ सबै माग मात्रै गऱ्यौँ भने यो देश अर्को 100 वर्ष पछि धकलिन्छ त्याग
1: गरौँ
0: हामी सांसदहरू सांसदको ठाउँबाट त्याग गर्छौँ हामी यहाँबाट त्याग गर्छौँ मैले प्रधानमन्त्रीलाई भनेको छु
1: न ग्यास
0: मैले यस्तो अवस्था मैले प्रधानमन्त्रीलाई भनेको छु राति 12 बजेसम्म
1: तर बालेन सरकार ढल्नु भएन तपाईँहरूको बटम लाइन
0: कहिले काहीँ मलाई यहाँ पनि शङ्का लागिरहेको छ अहिले मैले शङ्का गरेको आन्तरिक र बाह्य शक्तिहरू जसरी चाहिँ यो देशमा सल्भ लाएर चाहिँ यो देशलाई फेलियर गराउन लागेको छन् भन्ने छ अहिले हामी प्राइम टिभीमै छौँ के मलाई तपाईँको प्रश्नमा कहिलेकाहीँ तपाईँले पनि सहयोग गर्नुपर्छ होइन भने तपाईँमाथि पनि यो प्रश्न शङ्का छ
1: तपाईँहरू
0: जनतालाई उचालेर यो देश बिगार्न त
1: होइन
0: मलाई सुन्नुहोस् फेरि यस्तै गरी
1: हात
0: जोडेर भनेको छु हामी 5 वर्ष
1: 24 गते घटना घटाउने तपाईँहरू होइन राष्ट्रपतिका सांसदहरूलाई आरोप लाग्दैन
0: अनि त्यसको
1: प्रश्न
0: सुन्नुहोस् न भदौ 23 र 24 गतेको घटना पछाडि आम नागरिकले मत जाहेर गरेर कसले घटाएको हो कसले घटाएको होइन भनेर त त्यो त उहाँहरूले आफ्नो मत मार्फत स्याबासी र चाहिँ कसलाई स्याबासी दिने कसलाई चाहिँ निरुत्साहित गर्ने काम उहाँहरूले गरिसक्नुभयो त्यस कारण यसको हामीले होइन यो एउटा भाइ बहिनीहरूले चलाएको आन्दोलन उहाँहरूसँग नेतृत्व थिएन त्यो अनियन्त्रित त्यो नेतृत्वलाई बिना नेतृत्व बिना अलि अपरिपक्व तर देशले आफूले चाहिँ एउटा भोलिको भविष्य सुनिश्चित खोजेका ती भाइ बहिनीहरूलाई 24 गते यस्तै अहिले जसरी पनि केही न केही काहीँ न काहीँबाट परिचालित भएर जानेर नजानेर अहिले पूर्वमा सल्केको आगो जस्तै त्यस्तै त्यस्तै खालका शक्तिहरूले 24 गते केही न केही घटाए ती जेएनजी भाइ बहिनीहरूले चाहिँ 24 गते ती चाहेर केही अन्जानमा गयो होला
1: राष्ट्रपाका नेता
0: केही अन्जानमा गयो होला
1: खराने ग्याङ भन्छ त खराने ग्याङका नेता माइके
0: अनि भन्न त यो देशमा के भन्दैन
1: सिंहदरबार जलाउनु गएको संसद भवन जलाउनु गएको
0: अब भन्न त
1: राष्ट्रपति भवन
0: भन्न त हामीलाई के बाँकी छ
1: अख्तियारदेखि सर्वोच्च अदालतदेखि नेताहरूको घरसम्म
0: होइन भन्न त हामीलाई केही पनि बाँकी छैन अब हामीले उहाँहरूले हामीलाई भन्नु हो भनेर हामीले अहिले सरकारमा अभिभावकीय भूमिकामा छँदै रहँदाखेरि हामीले अरू दलहरूलाई त्यसरी फेरि आरोप लाएर आम नागरिकमाथि हामीले उ गर्नु हुँदैन हामी अभिभावकीय भूमिकाबाट अगाडि बढ्नुपर्छ त्यस कारणले सबै तपाईँहरूले भन्न पाउनुहुन्छ सकभर हामी एक अर्कामा आम नागरिक सबैजना मिलेर अगाडि बढौँ अहिले पूर्वमा खोजिएका यी दुष्प्रयासहरू नगरौँ हामीले आफूले नजानेर कसैको उत्साहमा हामी दुःख पाऊँ पृथ्वीनारायण शाहले जोडिदिएको बनाइदिएको यो राज्य हामीले त्याग गरेर हामीले धेरै विकास भोगेर सुख भोगेर होइन हामीले त्याग गरेर उहाँले चाहिँ एकीकरण गर्नुभयो हामी चाहिँ त्यागी आम नागरिक यो सरकार हामी चाहिँ त्यागी चाहिँ पुस्ताको रूपमा हामीलाई चरित्र गरेर इतिहास लेखेर हामी जाउँ मलाई थाहा छैन अचुतम लामिछाने लगायतको अहिलेको भाइ बहिनीको पुस्ताहरूले धेरै विकास यहाँनिर चाहिँ सुख भोग्न पाउँछ भनेर तर अर्को पुस्ताले सुख भोग्ने गरी हामीले चाहिँ त्याग गर्न आएको पुस्ताको रूपमा हामीलाई चित्रण गरौँ र हामी त्यसरी अगाडि बढौँ त्यसको लागि मैले सहयोगको अपिल गर्छु आम नागरिकलाई यसरी उचालिएका पूर्वमा देखिएका यी घटनाहरू र व्यक्तिगत घटनाहरू तपाईँलाई उचालेर आएको खण्डमा हामी कोही पनि नलागौँ राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा आम नागरिकको पक्षमा छ कुनै पनि घटना कुनै पनि मिडियामा आएका कुराहरूलाई हामी विश्वास गरेर नलैजाउँ तपाईँहरूसँग हेलो सरकार अगाडि छ हामी हरेक क्षेत्रमा लगभग
1: 182 जना अरूले भनेको कुरा विश्वास नगरौँ
0: होइन अहिले लगभग एउटा चिज म भन्छु ल संसदमा धेरै साथीहरू हुनुहुन्छ राष्ट्रपा बाहेकका पनि केही यदा कदा थोरै हुनुहुन्छ होला हामी अहिले यति मित्रवत संसदीय भूमिकामा चाहिँ लगभग योभन्दा अगाडि कुनै पनि सरकार चाहिँ मैले धेरै 46 साल पछिको लगभग सबै संसदहरू यस्तै गरी बसेर मैले सबै टेलिभिजनमा कतिलाई भेटेर हेरेको छु मलाई लाग्छ एकदम मित्रवत व्यवहार यति छ कि हामी एकै ठाउँमा बस्दाखेरि

0: मैले नचाहेको होइन, मैले म अझ पनि भन्छु, अहिले तपाईँ हेर्नुहोस् त नेपाली काङ्ग्रेसको गगनज्यूले सभापतिज्यूले कति पोजिटिभ सन्देशहरू दिइराख्नु भएको छ। अब यो पोजिटिभ सन्देश दिएर आम नागरिकको मन जित्ने पार्टी मात्र यो देशमा स्थापित हुन्छ, जसले जसलाई धेरै गाली गर्छ, जसले जसलाई होच्याउँछ, चाहे टेलिभिजन होस्, चाहे संसद होस्, चाहे जुनसुकै ठाउँमा होस्, अब नबुझ्ने आम नागरिक कोही छैन। एउटाले
1: काङ्ग्रेस चाहिँ परिपक्व छ, रचनात्मक
0: थापाको
1: भूमिका
0: अहिले अरूको भन्दा समग्रमा सबैको भूमिका अलिक पोजिटिभ हुँदै आएछ, समग्रमा अहिले पूर्वमा नै देखिहाल्यो। राष्ट्रिय स्वतन्त्र पार्टीको रविजीले पनि त्यसलाई नेतृत्व गरेर अगाडि बढाउनु भयो, प्रधानमन्त्रीज्यूले पनि आफ्नो वक्तव्य निकाल्नु भयो, सबैले पोजिटिभ सन्देश दिएर राज्यप्रति अगाडि बढ्नु भएको छ। त्यसमा पनि सबैभन्दा बढी परिपक्व चाहिँ अहिले पछिल्लो चरणमा गगनजी धेरै नै सचेर अब सकारात्मक चाहिँ सन्देशका साथ राजनीति गरिएन, आक्षेप लालचना दोषारोपण गरियो भने आम नागरिकहरू सूचनाबाट विमुख हुन्न, अब हामीले चिजले उहाँहरू पढेर त्यति मात्रै पढेर बस्नुहुन्न, यो असीमित छ यो सिकाइको ठाउँ, त्यस कारणले अब हामी यो बाटो जानुपर्छ भनेर सायद उहाँले बुझिसक्नु भएको छ। अब जसरी जसले त्यो लाइनबाट बुझ्छ त्यो दलले मात्रै राजनीति गर्न सक्छ, अरू दलले अरूलाई खुट्टा, म आफैले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अब चाहिँ हामी कसैलाई पछार्ने लडाउने सिद्ध्याउने गर्न थाल्यौँ भने यो पनि त्यस्तै रहेछ भन्ने हुन्छ। त्यस कारण कोही अब आम नागरिक लड्दै गऱ्यो भने त्यो लडेको नागरिकको गोजीमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा बिल्ला पर्ची होइन कि, त्यो लडेको एउटा चाहिँ आम नागरिकको गोजीमा नेपाली नागरिकता छ, त्यस कारण त्यसलाई पनि दुख्यो होला, चोट लाग्यो होला।
1: समाजमा तपाईँहरूलाई हेर्ने दृष्टिकोण के छ भने
0: हजुर
1: सुन्दा अप्रिय लाग्ला
0: हजुर,
1: तर
0: हजुर
1: केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यनाश
0: होइन, त्यो अब कसैले भन्नुभयो होला हिजो हिजो कुनै बेलामा कुनै अग्रज नेताहरूले नि भन्नुभएको थियो, हामीलाई केटाकेटी नै देख्नुहुन्थ्यो, तर आजको सोच धेरै अगाडि छ, पुरानो सोचले चाहिँ भन्ने लगभग त्यही नै हो। अहिले हामीले गरेको धेरै कामहरू चाहिँ उहाँहरूलाई मन नपर्न पनि सक्छ, जबसम्म त्यो एउटा इतिहासले चाहिँ साँच्चैकै बदलावमा पुर्याउँदैन, त्यो एउटा चाहिँ बदलिसकेपछि साँच्चैकै त्यो निष्कर्षमा पुगिसकेपछि त्यतिखेर मात्रै स्वीकार्य हुन्छ। र हरेक चिज चाहिँ तपाईँ हाम्रो कार्यकालपछि अथवा चाहिँ कोही व्यक्तिको मृत्युपछि त्यसको गहन समीक्षा हुन्छ र इतिहासमा यसले राम्रो गर्यो भन्ने चिज चाहिँ त्यतिखेर निस्किन्छ। अहिले त हामी प्रतिस्पर्धामा भएको कारणले गर्दा
1: अहिले
0: कतिलाई सिद्ध्याउन खोज्नु
1: राजसभा सांसदहरू राजसभा वासिङ मेसिन त होइन, आउने बित्तिकै सबै चकाचक हुने
0: हजुर
1: सफा हुने त होइन
0: हजुर,
1: धेरै व्यक्तिहरू अभियन्ता छन् कोही होइन
0: हजुर,
1: कोही विभिन्न पृष्ठभूमिबाट आछन्, त्यो धङधङी चाहिँ कायमै रह्यो क्या, जस्तो तपाईँकै पार्टीको सांसद
0: हजुर
1: राजु पाण्डेले
0: हजुर
1: नेपाली सेनाको अधिकृत माथि गरेको व्यवहार
0: हेर्नुहोस्,
1: लिएर जङ्गी अड्डाले असहमति जनाउनेदेखि लिएर विषय बाहिर ल्याउनेदेखि लिएर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेर असन्तुष्टि नै जाहेर गर्यो।
0: हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ एउटा जिम्मेवार व्यक्तिको हैसियतले हामीले कुन कुन ठाउँमा कहाँ कहाँ हाम्रा गल्ती कमी कमजोरीहरू भएका छन् त्यो क्षमा याचना गर्न लायक छन् भने क्षमा चाहिँ मागेर चाहिँ त्यो क्षमा प्रार्थी भएर हामी अगाडि बढ्नु पर्ला, होइन भने ती कानुनी कठघरामा आउने छन् भने कति त्यस्ता गल्ती छन् भने हामी कोही कसैलाई नि चाहे ती मन्त्री हुन् चाहे ती सांसद हुन् चाहे ती राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि जिम्मेवार भूमिकामा रहेका व्यक्तिहरूलाई त्यो बराबरको सजाय लिएर आम नागरिकप्रति लोयल भएर काम गर्ने चाहिँ हाम्रो चाहिँ विशेष ध्यान हुनुपर्छ र हाम्रो जिम्मेवारी त्यही हो। त्योभन्दा बाहिर बसेर हामीलाई काम गर्ने छुट छैन, यदि कसैले गर्नुभएको छ भने तपाईँ छिटो सचिनुहोस्, माफी माग्न लागेको
1: सांसदहरू मन्त्रीहरू
0: जुनसुकै लेभलमा होस् त्यो त्यो गर्नुपर्छ।
1: नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी बीच सम्बन्ध बिग्रियो सिसियो
0: छैन, सबै सरकारका अङ्गहरूसँग
1: प्रधानमन्त्री र प्रधान सेनापति बीच
0: छैन
1: मतभेद,
0: होइन त्यस्तो मतभेद अब हामीले बुझेको व्यक्तिगत रूपमा प्रधानमन्त्रीसँग त त्यस्तो हामीले केही नै बुझेका छैनौँ। यो देश बिना सेना त अन्तिम सशस्त्र तपाईँ हामी राजनीति गर्ने होस्, यो सबै चिजलाई यो देशलाई जोगाउनको लागि त सबैभन्दा ठुलो शक्ति नै कहीँ छ भने नेपाली सेनामा नै छ, त्यो पछि नै सरकार हो, यो जोगिएको त्यो टेरिटोरीभित्र अनि राज्यले त सुविधा दिने हो नि त, भनिसकेपछि नेपाली सेनासँग सम्बन्ध बिगारेर अनि नेपाली सेना अलग अनि यो सरकार अलग बालनजी अलग भनेर त हामी कहीँ पनि पुग्दैनौँ। हामी त्यो त
1: गर्छ सरकार दुर्घटनामा चाहिँ पर्छ कि पर्दैन,
0: धेरैले पार्न खोज्छन् तर हामी पर्न दिँदैनौँ, पर्न हुन्न।
1: राष्ट्रपामा त गुटै गुट छ,
0: गुट त छ,
1: त्यो त महाधिवेशन प्रदेश अधिवेशन
0: गुट त छैन यस्तो।
1: तपाईँकै हकमा हेर्नुहोस् न,
0: चुनावमा गई
1: चुनावमा प्रतिस्पर्धा गरेर तपाईँ संस्थापक
0: होइन, चुनावमा गइसकेपछि
1: पराजित हुनु पर्यो,
0: इच्छा जाहेर गरेर
1: अवस्था गुटको पराकाष्ठा
0: इच्छा जाहेर गरेर चुनावी प्रतिस्पर्धामा आउने र आफूले आफूलाई अब्बल बनाउँदाखेरि कतिको सोच विवेक प्रयोग गरेर मैले अगाडि लाने भन्ने हो। भोलि त्यसैले फेरि पार्टीमा मूल्य मूल्याङ्कन गर्छ। यदि कसैले काहीँ बुटको चाहिँ त्यो प्रयास गरिएको छ भने त्यो फेरि पार्टीका साथीहरूले मूल्य मूल्याङ्कन गरेर आउने अधिवेशन होस् आउने चुनाव होस् हरेक ठाउँमा त फेरि त्यसको समीक्षाका साथ उहाँहरूलाई साइजमा राखिहाल्नुहुन्छ। त्यस कारण
1: प्रधानमन्त्री बालेन्द्र शाहलाई नै अङ्कुश लगाउनु खोज्दै हुनुहुन्छ नि त तपाईँहरू।
0: हामीले
1: राष्ट्रपाको विधान
0: प्रधानमन्त्री
1: सभापतिले चाहँदाखेरि
0: प्रधानमन्त्री
1: तुरन्त दलको नेता परिवर्तन गर्न पाउने
0: त्यो प्रधानमन्त्रीको लागि
1: त्यो तहको अविश्वास,
0: त्यो रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहको लागि होइन। रवि लामिछाने ज्यू भनेको अहिले त्यो पार्टीले बनाएको एउटा चाहिँ कानुन हो, विधान हो। पार्टीले विधान बनाउँदाखेरि आजको एक दिन होइन, सयौं वर्षको लागि सोचेर बनाउनु पर्छ। त्यो भोलि त्यहाँनिर हजुर पुगे पनि म पुगे पनि जो पुगे पनि कोही सरकारको सभापति बाहिर हुँदा अथवा एउटा सरकार पार्टी बा पार्टी र सरकार अलग अलग कुरा हो। जबसम्म सरकारले राम्रो डेलिभरी गरिरहँदाखेरि रवि लामिछाने जतिको त्याग गर्ने व्यक्ति आजसम्म त्यही भएर बिपीसँग उहाँलाई दाजिएको अवस्थामा अब त्यहाँबाट फेरि
1: तुलना गर्नुभएको थियो तपाईँले पनि रवि लामिछानेलाई बिपी कोइरालासँग तुलना गर्नुहुन्छ।
0: पछिल्लो चरणमा उहाँ बिपी पथको मध्यम लाइनमा हुनुहुन्छ। अब त्यो लाइन अहिले मैले भने नि त त्यो लाइन निष्कर्षमा पुर्याउनलाई अब केही समयपछि उहाँको यो सबै चिज उहाँले अहिले गर्नुभएको चिजमा जब उहाँ आफ्नो ठाउँमा रहनुहुन्छ त्यसैले नै उहाँलाई बिपी पदको अन्तिम लाइनमा पुर्याउँछ। सायद त्योभन्दा पनि अग्रणी भूमिकामा पुर्याउन नि सक्छ।
1: रवि बालेन बीच फाटो आउँदैन,
0: त्यो त कदापि
1: राष्ट्रपति दुर्घटना पर्दैन,
0: नीतिमा
1: सरकार दुर्घटना पर्दैन,
0: यो बाहिर आएको अफवाह मात्रै हुन्। हामी आफै साक्षी छौँ रविजीको त्याग, बालेनजीको काम गर्ने एउटा नबोली नबोली हिजो बोलेर बिगारेको देशमा नबोली नबोली चाहिँ एउटा मूर्ति कुदिरहेको बालेनले अहिले त्यो मूर्ति बनाउँदै जाँदा मूर्ति राम्रो राम्रो नदेखिन सक्छ,
1: राम्रो
0: नदेखिन सक्छ। त्यो मूर्ति हेर्नु होला, पाँच वर्ष उहाँले नबोलिकन बनाइरहनु भएको मूर्ति पाँच वर्षपछि त्यो मूर्ति बुद्ध हाँसेको मूर्ति देखिन्छ। अनि त्यतिखेर बालेनजीलाई सबैले चाहिँ ताली पिट्न थाल्नुहुन्छ, रविजीलाई सबैले स्याबासी दिएर समर्थन दिन थाल्नुहुन्छ। त्यो दिन मात्रै थाहा हुन्छ अहिले मूर्ति कुद्दै जाँदा कता एउटा हात नभएको जस्तो, कता खुट्टा नभएको जस्तो, खुट्टा बने पनि त्यहाँ औँला नभएको, यस्ता यो कुन्ने क्रममा भएका चिजहरू हुन्, यसलाई त्रुटि नसम्झिनु होला। पाँच वर्षमा त्यो बुद्ध हाँसेको मूर्ति बालेन सरकारले रविजीको सहयोगमा बनाएर आम नागरिकलाई पस्किनु हुनेछ। त्यो तपाईँले किनेर
1: सरकारलाई तपाईँले 100 नम्बर दिनुभयो, संसदलाई पनि 100 नम्बरै दिनुहुन्छ।
0: संसदमा हामी युवा छौँ, यौँ छौँ, केही जानेर नजानेर भए गरेका हाम्रा गल्तीहरू बोल्ने क्रममा भएका छन्। तर इमान्दारिताको कडीले त्यसलाई हेर्ने हो भने कसैले पनि त्यो इमान गुमाउनु भएको छैन, नजान्दाखेरि हामीसँग अभ्यास छैन, त्यसैले गरेको कारणले गर्दा सबै संसदहरूले पनि सच्चेर काम गर्नुपर्छ। सबैजना इमान्दारी हुनुहुन्छ, बोल्ने क्रममा काहीँ कतै चिप्लेका छन्, भोलि हामी पनि चिप्लिन सक्छौँ। ठुला ठुला अग्रज 10-20 वर्ष नेता गरिसकेका सांसद भइसकेका व्यक्तिहरू पनि चिप्लिनु भएको छ।
1: समय सम्वाद र विचारका लागि यहाँलाई
0: एकदम धेरै धेरै धन्यवाद, अवसर दिनुभयो, धेरै धेरै धन्यवाद।
2: This FM 92.2 mega

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, स्यालेरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
2: देवान मेन पावर नारायणगढ लाइन्स चोक, सम्पर्क 98550-58369, 98426-43211 र 98142-76-04।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
0: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: Zoodays FM 99 to plus 2 MHz.
1: कमाएको पैसा डिजिटली तपाईको प्रियजनको हात हातमा पुर्याउँदै छ। आइयो

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मधेस बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन। समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूले असहमति। डिजिटल बन्दै खुल्ला बजार कारोबार, राष्ट्र बैङ्कले लागू गर्यो संशोधित कार्यविधि।

लिभएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो ठाउँमा वर्षा भए पनि बिहानै पख धेरै ठाउँमा वर्षा रोकिएको छ। दिउँसो भन्ने धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यी क्षेत्रका नदी तथा खोला नालामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

0: एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचले गएको साउन 8 गते निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दबाब दिएको तथा नमाने महाभियोग लगाउने धम्की दिएको दावी गरिएको थियो। यही विषयमा समितिले छलफल गर्दै सम्बन्धित संस्थाबाट आधिकारिक प्रमाण सहित स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र सुशासनका मान्यतालाई थप प्रभावकारी बनाउन पनि सरकारलाई आवश्यक पहल गर्न सुझाव दिएको छ। साथै समाज कल्याण परिषद मार्फत चालित गैर सरकारी तथा अन्तर्राष्ट्रिय सरकारी गैर सरकारी संस्थाका परियोजनाको कार्यान्वयनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नियमित अनुगमन र मूल्याङ्कन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। हिजोको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, सांसद तथा कानूनविदहरूसँग छलफलपछि यस्तो निर्णय गरिएको हो। नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा खुला बजार कारोबार सञ्चालन गर्दै आएको छ। यो नियमित र संरचनागत गरी दुई प्रकारका सञ्चालन हुने व्यवस्था छ। बैंकिङ प्रणालीमा आवश्यकता अनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो, रिजर्भ रिपो, सोझो खरिद सोझै बिक्री, दीर्घकालीन रिपो तथा दीर्घकालीन निक्षेप संकलन जस्ता उपकरण प्रयोग गरिन्छ। नवौ संशोधनले यी सबै उपकरणको सञ्चालन प्रक्रियालाई थप स्पष्ट, एकरूप र आधुनिक बनाएको छ। संशोधित व्यवस्था अनुसार अब प्रचलित कानूनी कागजी प्रक्रियासँगै विद्युतीय माध्यमबाट पनि आवेदन दिन सकिनेछ। यसले कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न पालिकाहरूलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्रचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अध्यावधि गर्ने निर्णय गरिसकेको छ। आयोगले यही साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अध्यावधि गर्नेछ। यस क्रममा स्थानीय पञ्जीका अधिकारीहरूसँग समन्वय गरी विवाह बसाई सराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अध्यावधिक हुनेछ। यो कार्य आउँदो भदौ 15 सम्पन्न गर्ने समय सीमा तय गरिएको छ। आयोगले यो कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। कुल 2500 मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ वनलेख पश्चिम सेती प्रसारण लाइन निर्माण हुने भएको छ। कुल 400 केभी क्षमताको यो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले जनाएको छ। कुल 60 किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जय

0: विद्यार्थी नगरपालिका वडा नम्बर एकमा प्रस्तावित चयनपुर सब स्टेशनदेखि डोटी जिल्लाको शिखर नगरपालिका दशमा प्रस्तावित बनलेक पश्चिम सेतीमा जोडिनेछ। प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत विकास विभागमा आवेदन समेत दिएको छ। विद्युत ऐन 2049 दफा 4 व्यवस्था अनुसार विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। यो आयोजना अन्तर्गत 400/132 KV/160 AVA क्षमताको चैनपुर सब स्टेशन निर्माण हुनेछ। यस्तै 400/132 KV/315 AVA क्षमताको बनलेक पश्चिम सेती सब स्टेशन समेत निर्माण हुनेछ। प्रसारण लाइनको लम्बाई 60 किलोमिटर रहेको छ। अब विदेशको खबर। भारतमा 2 वर्षदेखि निर्वासनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्कने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाई पनि नागरिकको सेवाबाट पछि नहट्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दक्षिण एसियाले विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ। उहाँले स्वदेश फर्कने निश्चित मिति सार्वजनिक गर्नु भएको छैन, तर सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्कने इच्छा रहेको उहाँको भनाइ छ। साथै आफ्नो पार्टी अवामी लीगमाथिको प्रतिबन्ध हटाउनु पर्ने पनि उहाँले माग गर्नु भएको छ। सन् 2024 विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएको हिंसात्मक दमनपछि हसिना सत्ता छाडेर हेलिकप्टर मार्फत भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको थियो। त्यसैता उहाँ स्वदेश फर्किनु भएको छैन। गएको वर्ष ढाकामा हसिनाको अनुपस्थितिमै चलेको मुद्दामा अदालतले उहाँलाई हत्या गराउने आदेश दिएको, हिंसा रोक्न असफल भएको तथा मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। यसैबीच बंगलादेश र भारतबीच सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका छन्। ढाकाले हसिनाको सुपुर्दुकीका लागि पटक पटक आग्रह गरे पनि भारतले कानूनी प्रक्रिया अनुसारको विषयको अध्ययन भइरहेको जवाफ दिएको छ। अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी माग्नु भएको छ। यद्यपि मोरक्कोमा बसेको बैठकमा फिफाका पदाधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएका छन्। बढ्दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापन बोर्डको बैठक बोलाउनु भएको थियो। झण्डै 4 घण्टा लामो बैठकपछि फिफाले विज्ञप्ति निकाल्दै व्यवस्थापन बोर्डले अध्यक्ष इन्फान्टिनोप्रति आफ्नो समर्थन रहेको पुष्टि गरेको छ। युरोपेली फुटबल संघ युईएफएले गएको हप्ता निजी लगानी भित्राउने योजना सम्बन्धी प्रस्तावप्रति विश्वास गुमाएको जनाएको थियो। युईएफएले यो प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौताको संज्ञा दिएको हो। यस विषयमा फिफाभित्रबाट पनि आलोचना भएको हो। फिफाका महासचिव माटियास ग्रोफस्ट्रोमले कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा यस अवस्थालाई दुःखद र निन्दनीय घटना भन्नुभएको छ। तर बैठकपछि पनि उहाँले व्यवस्थापन बोर्डसँगै अध्यक्ष इन्फान्टिनोप्रति पुनः समर्थन जनाउनु भएको छ। फिफाका अध्यक्ष इन्फान्टिनो र महासचिव ग्रोफस्ट्रोमले फिफाका उपाध्यक्ष काउन्सिलका सदस्य तथा 211 सदस्य संघलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति माफी माग्नु भएको छ। इन्फान्टिनोले पुरूष तथा महिला विश्वकप सहित फिफाका प्रतियोगिताका निजी लगानी भित्राउने प्रस्ताव अघि सारेपछि विवादमा तानिएका हुन्। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मधेस बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन। समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूको आपत्ति। डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले लागू गर्यो संशोधित कार्यविधि। यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा, कानूनी सजाय सामना गर्न पनि तयार रहेको भनाई। र फिफा अध्यक्ष इन्फान्टिनोद्वारा आफूबाट त्रुटि भएको स्वीकार।
1: सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल

0: मात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणि चूड को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजीकै
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
0: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.nt।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको गुहेश्वरीमा निर्माण गरिएको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन गर्न थालेको छ। आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीद्वारा निर्माण गरिएको ढल प्रशोधन केन्द्रले अहिले दैनिक रूपमा 3,24,00,000 लिटर ढल प्रशोधन गरिरहेको पीआईडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। इन्जिनियर श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढ़िरहेको छ। पीआईडीले सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमान घाटमा समेत ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। ती केन्द्रको निर्माण शीघ्र सम्पन्न हुने भएको छ। पीआईडी प्रमुख एवं इन्जिनियर श्रेष्ठले काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न थप ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न ढलको पानी र वर्षातको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टमा धूमपान सम्बन्धी कानूनी व्यवस्था कडाईका साथ पालना गर्न व्यवसायहरूलाई आग्रह गरेको छ। कार्यालयले हिजो जारी गरेको सूचनामा होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का, चुरोट लगायतका स्फूर्तिजन्य पदार्थ सेवन हुने गरेको तथा त्यसबाट धूमपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै गुनासो प्राप्त भएको जनाएको छ। प्रचलित कानून व्यवस्थाको पालना नभएको गुनासो आएपछि व्यवसायहरूलाई स्फूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न 2068 व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको सूचनामा उल्लेख छ। सूचना अनुसार जिल्लाभित्र सञ्चालित सबै होटल तथा रेस्टुरेन्टले धूमपान गर्न मिल्ने र नमिल्ने ठाउँ स्पष्ट रूपमा देखिने गरी छुटाउनु पर्नेछ। धूमपान गर्न मिल्ने ठाउँ चारैतिरबाट बन्द हुने तथा त्यसको असर अन्य व्यक्तिमा नपर्ने गरी मात्र व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालय तथा तोकेका अन्य निकायबाट हुने अनुगमनका क्रममा ऐन विपरीत कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने चेतावनी पनि सूचनामा दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचना मार्फत सम्पूर्ण होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानूनी व्यवस्था पूर्ण रूपमा पालना गर्न समेत आग्रह गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजो पनि काठमाडौँ उपत्यकाका 12 व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले ललितपुर महानगरपालिका बीचमा रहेको न्यू डायमण्ड फर्निचर सेन्टरलाई 10,000 रुपियाँ जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐनको दफा 15 बमोजिम खरिदी बिल नभएको पाइएकाले जरिवाना गरिएको विभागले जनाएको छ। यस्तै काठमाडौँको गोङ्गबुमा रहेको अजिमा चस्मा घरलाई 5,000 जरिवाना गरिएको छ। साईबाबा ग्यास उद्योग कलङ्कीलाई ग्यास वितरणमा सहजी गर्न विभागले निर्देशन दिएको छ। यस्तै चन्द्र विनायक ग्यास स्टोर चाबहिललाई नियमित रूपमा सरल र सहज रूपमा खाना पकाउने ग्यास वितरण गर्न तथा अनिवार्य रूपमा बिल बिचक जारी गर्न निर्देशन दिएको छ। कोलोनी प्रोडक्सन एण्ड सप्लायर्स र अमन ट्रेडर्सलाई व्यावसायिक सम्बन्धी कागजात लिएर 3 दिनभित्र विभागमा उपस्थित हुन पनि विभागले निर्देशन दिएको छ। अन्य व्यावसायिक फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका सदस्य सचिव रबिन ढकालका अनुसार शिव शिखर सहकारीका 14 र पशुपति सहकारीका 28 बचतकर्ताले रकम फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गोयेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन गर्दै ढलको पानी र वर्षातको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक। धुमपान सम्बन्धी कानून कडाईका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन, कानूनी व्यवस्था पालना नगर्नेलाई कारवाही हुने। र समस्याग्रस्त शिवशेखर र पशुपति सहकारीका 42 जना बचतकर्ताको रकम फिर्ता। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेक माइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेक माइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेक माइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
4: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
2: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौ
1: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
6: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
5: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 9855888002
8: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock अहिले 10 बजेको छ

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रौतहटको पूर्व पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनामा परेपछि भीषण आग लागि हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। चालक भने सकुशल रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहिबार बिहान करिब 5:30 बजे बाराको अम्ली कञ्चबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश 03001 ख 7811 नम्बरको 12,000 लिटर पेट्रोल बोकेको ट्याङ्कर गुजरा नगरपालिका 3 स्थित धनसरपुर नजिक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सड़कमा अचानक आएको मृगलाई बचाउने क्रम ट्याङ्कर अनियन्त्रित भई सड़कको दाहिने किनारामा पल्टिएको थियो। पल्टिने बित्तिकै ट्याङ्करमा आग लागि भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रा निगापुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको नेतृत्वमा 10 जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा 5 जना गरी 15 सदस्य संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाका दमकलको सहयोगमा बिहान करिब 6:50 बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। आगो नियन्त्रणमा आएपछि महेन्द्र राजमार्गमा सवारी आवागमन पुनः सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यही साउन 14 गते सिराहाको गोल बजारमा भएको हिंसात्मक घटनाबाट भौतिक क्षति बेहोरेका व्यवसायीहरूले सरकारले क्षतिपूर्ति उपलब्ध गराउने र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्न सकिने वातावरणको प्रत्याभूति नदिएसम्म पसल सञ्चालन नगर्ने अडान लिएका छन्। विशेष गरी मुस्लिम समुदायका व्यवसायीहरूले आफूलाई लक्षित गरेर पसल घर तथा धार्मिक स्थलमा तोडफोड आगजनी र लुटपाट गरिएको आरोप लगाउँदै राज्यले घटनाप्रति गम्भीरता नदेखाएको गुनासो गरेका छन्। घटना भएको 1 साताभन्दा बढी समय बितिसक्दा पनि संघीय

सामग्री नगद फर्निचर विद्युतीय उपकरण तथा व्यापारका अन्य सामग्री नष्ट हुँदा धेरै परिवारको जीविकोपार्जन संकटमा परेको उनीहरूले बताएका छन्। पीड़ित व्यवसायहरूले सरकारी क्षतिपूर्तिको सुनिश्चितता नगरेसम्म र सुरक्षा निकायले विश्वसनीय सुरक्षा व्यवस्था नगरेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने समेत स्पष्ट पारेका छन्। व्यवसायहरूले घटना भएको यति लामो समयसम्म पनि कुनै सरकारी निकायले आफ्नो क्षतिको विवरण संकलन गर्न वा राहतका विषयमा छलफल गर्न पहल नगरेको समेत गुनासो गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। आज 5 संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट प्रतिवेदन पेश र छलफल हुनेछ। त्यस्तै बिहान 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको काम कारवाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ। दिउँसो 1 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक 2083 उपर सैद्धान्तिक छलफल, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेश गर्ने सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान 10 बजेदेखि बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ भने दिउँसो 2:30 बजे बस्ने राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुनेछ। निर्माण शुरू गरेको झण्डै 7 वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ बुटवल सड़क खण्ड यति बेला निकै सहज बनेको छ। नारायणगढबाट बुटवल पुग्न सामान्यतया 2 घण्टा मात्रै लाग्ने गरेको छ। त्यसो त कतिपय निजी सवारी चालकहरू 1 घण्टा 30 मिनटमा यो सड़क पार गरेको बताउँछन्। गत वर्षमा दाउनेको सड़कका कारण कतिपयले यही सड़कमा रात बिताउनु परेको थियो। वर्षा र चाडपर्वको बेलामा पूर्व पश्चिम यात्रा गर्नुपर्ने कतिपय पर्वमा घर जान समेत नसकेको पीड़ा रहेको थियो। यो सड़कमा समस्या आएर टोल पाल्पा लगायतबाट आउने यात्रु पोखरा हुँदै आउनुपर्ने बाध्यता थियो। कतिपयले कालीगण्डकी करिडोरको बाटो समेत प्रयोग गर्ने गरेका थिए। चितवन आउँदा भैरहबाट विमानतर्फ काठमाडौँ हुँदै पुनः चितवनमा आउनेहरू पनि प्रशस्त थिए। कतिपयले भैरहबाट पोखरा गएर चितवन आउने गरेका थिए। वर्षातको समयमा धेरैले निकै दुःख पाएको यो सड़क अहिले सरर बनेको छ भने नारायणगढ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सड़कको निर्माण 2 खण्डको 92% हाराहारिसकिएको छ। सुरुमा 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि पटक पटक मिति थप गर्दै आइएको थियो। 65 किलोमिटर लम्बाइको नारायणगढ दाउने खण्डलाई पूर्वी खण्ड र 49 किलोमिटर लम्बाइको दाउने बुटोल खण्डलाई पश्चिमी खण्ड भनिएको छ। नारायणगढ बुटोल सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको छ। बस्ती भएका ठाउँमा 6 लेन बनाइएको छ। यस विस्तार अन्तर्गत बजार क्षेत्रको 28 किलोमिटर खण्डलाई 6 लेन र अन्य क्षेत्रलाई 4 लेनमा स्तरोन्नति गरिएको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाउँ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-553, 5189-553।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
4: जग्गा धनी सिधा सम्पर्क 98172-88254 र 98456-90042।
5: हेलो आयन, के छ
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0028-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले राष्ट्रिय सेवा कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेर पठाएको छ। अर्थ मन्त्रालयले साउन 6 गते पठाएको नयाँ तलबमान क्याबिनेटले 15 दिनपछि स्वीकृत गरेर पठाएको हो। नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिवले 90,594 रुपियाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले 28,984 रुपियाँ पाउनेछन्। त्यस्तै नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिव सरह तलब पाउँदा प्रहरी महानिरीक्षकको तलब 84,576 रुपियाँ हुनेछ। अर्थमन्त्री सोडी मुआग्लेले साउनदेखि लागू हुने गरी कर्मचारीको तलबमा 10% र प्रोत्साहन भत्ता गरेर 10% वृद्धि गरेका थिए। पेन्सनधारीको हकमा भने अब 10% वृद्धि हुनेछ। गोर्खामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति पुगेको छ। गोर्खा नगरपालिका 11-12 किलो स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका 1 कोलकोटीमा 1 घरमा क्षति पुगेको हो। बिहिबार बिहान करिब 6 बजे पेट्रोल पम्प पछाडिको भागबाट खसेको पहिरोले पम्पको डिस्टेन्सर मेसिन र सो स्थानमा पार्किङ गरेर राखिएका 5 वटा मोटरसाइकल पुरिएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। प्रहरी र स्थानीयको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ भने यसैगरी बुधबार राति लेदो सहितको पहिरोले स्थानीय बाबुराम थापाको 1 तले पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनामा मानवीय क्षति नभएको र प्रहरी टोली सो स्थानमा खटिसकेको प्रहरीले जानकारी दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्रचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधि गर्ने निर्णय गरिसकेको छ। आयोगको साउन 15 गतेको बैठकले मतदाता नामावली अद्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अद्यावधि गर्नेछ। यो क्रममा स्थानीय पञ्जाकी अधिकारीसँग समन्वय गरी विवाह बसाइ सराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अध्यावधि पुरेछ। यो कार्य आगामी भदौ 15 सम्पन्न गर्ने समय सीमा तय गरिएको छ। आयोगको सोही आग्रह बमोजिम मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली संकलन एवं अध्यावधि गर्ने कार्यका लागि आवश्यक सहयोग एवं सहजीकरणका लागि अनुरोध गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी सर्वोच्च अदालतले दिएको आदेश उपर निवर्तमान सभापति शेरबहादुर देवालले दिएको पुनरावेदन निवेदनमा आज सुनवाई हुँदैछ। देवालले दिएको पुनरावलोकन उपर आज पूर्ण इजलासमा सुनवाई हुन लागेको हो। पूर्ण इजलासपछि निर्णय आउने सम्भावना छ। पुनरावलोकनको सुनवाई प्रधान न्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ। सुनवाईपछि पुनरावलोकनको निस्सा दिने नदिने विषयमा इजलासले निर्णय गर्नेछ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोनम्यारो प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ। चीन सरकारले भवन निर्माण उपकरण खरिद र चिकित्सक नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उमेश नेपालले चिनिया टोली केही दिन अघि दुई साता त्यहाँ बसेर आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिएका छन्। टोलीले भरतपुर महानगरपालिका शहरी विकास तथा भवन निर्माण आयोजना नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिक सहित बसेर सुझाव समेत दिएको थियो। यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता आवश्यक भएकाले त्यही अनुसार काम अघि बढ्ने जनाइएको छ। अस्पतालको अन्तरङ्ग भवनको अगाडि तीन तलाको भवन बनाइने पनि जनाइएको छ। कार्यकारी निर्देशक नेपालका अनुसार सन् 2026 नै काम सुरु गर्ने गरी तयारी गरिएको छ भने चिनिया सरकारले यो परियोजना सम्पन्न गर्न करिब 37 मिलियन चिनिया रकम खर्च गर्दैछ। अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण उपकरण खरिद र जनशक्ति तालिम समेत चीन सरकारले व्यवस्थापन गर्नेछ। यसअघि नेपाल सरकार र चीनको चिनिया अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका बीच सम्झौता भइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र यसले सम्भावित अमेरिकी सैन्य आक्रमण टार्न सक्ने दावी गरेका छन्। लस भेगासमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले आफू मानिसहरू मार्न नचाहेको र इरानसँग सम्झौता गर्न चाहेको बताएका छन्। त्यस्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि फक्स न्युजसँग कुरा गर्दै इरानसँगको वार्ता झन्झटिलो भए पनि अन्तत यो अमेरिकाको हितमा हुने दावी गरेका छन्। उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने कुरामा जोड दिँदै कूटनीतिक, आर्थिक र सैन्य सबै विकल्प प्रयोग गरिने समेत बताएका छन्। यद्यपि इरानले ट्रम्पको दावीलाई अस्वीकार गर्दै अमेरिकासँग कुनै पनि प्रकारको संवाद नभएको स्पष्ट पारेको छ। इरानले हर्मुज स्ट्रेटमा नयाँ पानी जहाज मार्गको भौगोलिक अवस्थितिबारे ओमानसँग मात्रै एउटा समझदारी भनेको र यो अन्तिम मस्यौदाको चरणमा रहेको जनाएको छ। इरानी अधिकारीहरूले यस छलफलमा ओमान बाहेक कुनै पनि बाह्य हस्तक्षेप नभएको पनि बताएका छन्। अमेरिकी नौसेनाको नाकाबन्दी र सैन्य गतिविधिको कारण नै स्ट्रेटमा अवरोध सिर्जना भएको इरानको आरोप छ। ओमानसँगको सम्झौताले मात्रै हालको संकट पूर्ण रूपमा समाधान नहुने पनि इरानले प्रश्न पारेको छ। अर्कोतर्फ वाशिङटनले होर्मुसमा इरानको नियन्त्रण हुने कुरालाई अस्वीकार गर्दै कुनै पनि अस्थायी मार्गका लागि अनुमति वा शुल्क आवश्यक नपर्ने जनाएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक

0: रत्नपुर स्थित पुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर। फोन 98042211343 र 98184293।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
0: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
0: सम्पर्क 9847531034 र 9743443915
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज सुनको भाउ एकै दिन 8000 रुपैयाँले बढ्यो। सुनतोलाको 2,96,000 रुपैयाँमा कारोबार। 30 जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा, अब 2 घण्टामै पुगिने। साइबर परीक्षणका क्रममा अर्को कम्पनीको प्रणालीमा मेटाको अनधिकृत पहुँच, प्राविधिक त्रुटि भएको मेटाको भनाई। र लियोनल मेसीको 2 गोलमा लिग्स कपमा इन्टर मियामीको जित। नेपाल खबरमा अब पूरा खबर। आज सुनको भाउ बढेको छ। सुनतोलामा 8000 रुपियाँले बढेर 2,96,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनतोलामा 4,200 रुपियाँले बढेर 2,88,000 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 95 रुपियाँले बढेर तोलाको 4,475 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रुपियाँमा कारोबार भएको थियो। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोर्खा, चितौन, नवलपरासी पूर्व, नवलपरासी पश्चिममा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा बाढीको जोखिम छ। महाशाखाले नदी किनार, खोल्सा खोल्सी तथा होसा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि अबको 3 दिन धेरैजसो नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान छ। विशेष गरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी प्रणालीमा जलसतह बढ्ने अनुमान छ। यस्तै महोत्तरीको बर्दिवासमा रहेको गडन्ता खोलाको बाढीले बगाउँदा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक गुरूप्रसाद थिमिल सिन्हाका अनुसार खोलाले बगाउँदा बर्दिवास नगरपालिका 5 निवासी 62 वर्षीय टङ्क बहादुर बस्नेतको ज्यान गएको हो। 7 वर्षदेखि शास्ति दिँदै आएको नारायणगढ़ बुटौल सड़क खण्डको यात्रा सहज बन्दै गएको छ। सड़क विस्तारको पूर्वी खण्ड अन्तिम चरणमा पुगेसँगै नारायणगढ़देखि बुटौल पुग्न अब सामान्यतया झण्डै 2 घण्टा मात्रै लाग्न थालेको छ। वर्षायाम र चाडपर्वका बेला घर पुग्न समेत कठिन हुने यो सड़क अहिले फ्राकिलो र सहज बनेपछि यात्रुलाई राहत मिलेको छ। यातायात व्यवसायीहरूका अनुसार सड़क सहज बनेसँगै सवारी साधनको सञ्चालन खर्च पनि घटेको छ भने दैनिक हुने मर्मत सम्भारको समस्या पनि न्यून भएको छ। नारायणगढ़ बुटोल सड़क आयोजनाका पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार आयोजनाको समग्र भौतिक प्रगति करिब 92% पुगेको छ। अहिले सड़क सुरक्षा सम्बन्धी संरचना र केही स्थानमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो। 113.35 किलोमिटर लामो यो सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रमा 6 लेन निर्माण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको

0: बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज सुनको भाव एकै दिन 8,000 रुपियाँले बढ्यो, त्यस जिल्लामा बाढीको जोखिम, नारायणगढ बुटोल सड़क विस्तार अन्तिम चरणमा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी 40 वर्षीय महिलाको ज्यान गएको छ। आज बिहान 10:30 बजेतिर कोटेश्वरबाट ग्वारको तर्फ जाँदै गरेको बस फ्लाइओभरमा ठोकिएर दुर्घटना भएको हो। एसपी मिश्रका अनुसार B2K 3590 नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा 18 जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बीएनपी अस्पताल पठाइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र बनाइएका सबै संरचना आउँदो भदौ 15 गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ। हिजो सार्वजनिक सूचना निकाल्दै तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैले प्रचलित कानून अनुसार हटाउने र त्यो बापतको खर्च समेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ। महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने 8 वडाका वडाध्यक्षहरूको बैठक बसी खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरण सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको जनाएको छ। पोखरा 18 को अँधेरी कुनादेखि शुरू भई वडा नम्बर 2, 4, 5, 7, वडा नम्बर 8 र 17 हुँदै वडा नम्बर 6 गाईघाट पुगेर फेवातालमा मिसिने फिर्के खोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका छन्। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोन म्यारो अर्थात रक्तमासी प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ। यसका लागि सरकारसँगको सहकारीमा चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उमेश नेपालले चिनिया टोली केही दिन अघि 2 हप्ता चितवनमै बसेर बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिनुभयो। टोलीले भरतपुर महानगरपालिका शहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिक सहित बसेर सुझाव समेत लिएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अलपत्र परेका 155 नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड रुपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, विदेशी श्रमिकको अवस्था, रोजगार सिर्जना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभयो। उहाँले चालु आर्थिक वर्षभित्र स्वदेशमै 1,00,000 रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिसन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याएको पनि जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सिर्जना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। अब विदेशको खबर। फेसबुकको संस्थापक कम्पनी मेटाले साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो कृत्रिम बुद्धिमत्ता

अर्थात एआई मोडेलले अर्को कम्पनीको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएको खुलासा गरेको छ। मेटाका अनुसार म्युज स्पार्क 1.1 नामक एआई मोडेलले परीक्षणका क्रममा सार्वजनिक इन्टरनेटमा पहुँच पाएपछि अर्को कम्पनीको आन्तरिक प्रणालीमा परिवर्तन गरेको थियो। यो घटना परीक्षणका लागि बनाइएको स्ट्यान्ड बक्स वातावरणको गलत कन्फिगरेसनका कारण भएको कम्पनीले जनाएको छ। स्ट्यान्ड बक्स भनेको इन्टरनेटबाट पूर्ण रूपमा अलग राखिएको सुरक्षित परीक्षण वातावरण हो जहाँ एआईको व्यवहारको परीक्षण गरिन्छ। तर स्वतन्त्र परीक्षण संस्था इरेगुलरले तयार पारेको परीक्षण वातावरणमा भएको प्राविधिक त्रुटिका कारण एआई इन्टरनेटमा पुग्न सफल भएको मेटाको भनाइ छ। यसअघि गएको हप्ता एन्थ्रोपिकले पनि आफ्नो क्लाउड एआई मोडेलले परीक्षणका क्रममा 3 संस्थाको प्रणालीमा अनधिकृत पहुँच बनाएको जनाएको थियो। कम्पनीले 141,000 भन्दा बढी परीक्षण सत्रको समीक्षा गर्दा यस्तो घटना पत्ता लागेको बताएको थियो। त्यसअघि ओपन एआईले पनि आफ्ना एआई मोडेलहरूले सुरक्षा परीक्षणका क्रममा इन्टरनेटमा अनधिकृत पहुँच बनाएको र अपेक्षा विपरीत व्यवहार देखाएको खुलासा गरेको थियो। लगातार 3 प्रमुख एआई कम्पनीबाट यस्ता घटना सार्वजनिक भएपछि कृत्रिम बुद्धिमत्ताको सुरक्षा, परीक्षण प्रणालीको विश्वसनीयता र भविष्यमा हुन सक्ने साइबर जोखिमबारे चिन्ता बढेको छ। अब खेल खबर। लियोनल मेसीले विश्वकपपछि पहिलो पटक 2 गोल गर्दै इन्टर मियामीलाई लिग्स कपमा शानदार जित दिलाएका छन्। आज बिहान भएको खेलमा इन्टर मियामीले सुरुवाती गोलले पछि परेको अवस्था उल्ट्याउँदै एटलेटिको सान लुइसलाई 4-2 पराजित गर्यो। मेसीले खेलको 11 र 44 मिनटमा गोल गरे। यससँगै उनले लिग्स कपमा 12 खेलबाट 14 गोल पूरा गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले लस एन्जलस एफसीका डेनिस बुआङ्गालाई 1 पछि पारे। इन्टर मियामीका लागि टेस्लाको सेगोभिया र डिफेन्डर मिकाएलले पनि 1-1 गोल गरे। नोया एलेनले 3 गोलमा निर्णायक पास दिए। यो जितसँगै इन्टर मियामीको अपराजित यात्रा लगातार 8 पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज सुनको भाउ एकै दिन 8,000 रुपियाँले बढ्यो। सुन तोलाको 2,96,000 रुपियाँमा कारोबार। 30 जिल्लामा बाढीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा, अब 2 घण्टामै पुगिने। साइबर परीक्षणका क्रममा अर्को कम्पनीको प्रणालीमा मेटाको अनधिकृत पहुँच, प्राविधिक त्रुटि भएको मेटाको भनाई। र लियोनल मेसीको 2 लिग्स कपमा इन्टर मियामीको जित। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: FM 92.2 MHz.
1: So lovely. Malai ta ahile doli chari halung jasto lagyo. Tara
2: ke dear?
1: Ajai gaire kaha basne ho ra?
2: Tesko lagi no tension dear. Ek din mai ghar ghor banai dine Chapagai suppliers hamrai Kirtanpur bazar ma chha ni.
3: Chapagai suppliers Kirtanpur bazar maadi.
4: Hami kaha ek din mai ghar ghor nirman garne, compounding garne tatha kukura ko aadhunik khor banaune sewa sangai. Samin bato nirman hune ring, pole pillar, railing, ventilation, shimana pillar, compound pillar aadi supath mulyama guarantee ka sath home delivery ko suvidha sahit upalabdha cha.
3: Proprietor Prakash Chandra Chapagai 98451 75518
5: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
1: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुर बाटे
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका थै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्नीचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453728052 र 9605568852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: माछा, बोइलर, लेयर्स, गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
1: माडीको लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512206 छ।
0: तपाईको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
2: माडीवासीहरुका लागि खुशीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 97625 73099 98074446 182

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मथेको नमस्कार। प्रतिनिधि सभाको नयाँ संसदीय क्यालेण्डर सार्वजनिक भएको छ। सार्वजनिक भए पनि कानूनमा व्यवस्था भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सूचीबाटै पछाइएको छ। साउन र भदौ महिनाका लागि तय गरिएको क्यालेण्डरमा विभिन्न विधेयक र मन्त्रालयगत प्रश्नोत्तर राखिए पनि प्रधानमन्त्रीले संसदमा जवाफ दिने समय समावेश गरिएको छैन। प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने अनिवार्य व्यवस्था छ, तर संसद सचिवालयले स्वीकृत गरेको साउन र भदौ 15 गतेसम्मको 9 बैठकको क्यालेण्डरमा यो कार्यक्रम पारिएको छैन। वर्तमान सरकार बनेपछि गत जेठ 17 गते यस्तो कार्यक्रम सञ्चालन भए पनि प्रक्रियालाई लिएर विवाद उठेको थियो। त्यसैता प्रधानमन्त्रीसँगको प्रश्नोत्तर रोकिएको छ। सांसदहरूले नियमावली अनुसार प्रश्नोत्तर कार्यक्रम राख्न निरन्तर माग गर्दै आएका छन्। यस विषयमा सभामुख र प्रधानमन्त्री बीच छलफल भए पनि प्रधानमन्त्रीबाट स्पष्ट प्रतिबद्धता आउन सकेको छैन। क्यालेण्डर अनुसार आगामी बैठकहरूमा संवैधानिक निकाय, खाने तथा खनिज र मानव बेचबिखन सम्बन्धी विभिन्न विधेयकहरूमाथि छलफल र पेश गर्ने कार्यसूची भने तय गरिएको छ। स्वास्थ्य बीमाको बाँकी 15 अर्ब रूपियाँ बक्यौता आउँदो भदौभित्र चुक्ता गर्न सरकारले तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीमा कार्यक्रमलाई थप व्यवस्थित र दीर्घकालीन बनाउन सरकारी अस्पतालको सेवा सुदृढ गर्ने र औपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य बीमामा आबद्ध गराउने योजना अघि सारेको हो। संसदीय समितिमा मन्त्रालयका सचिव डाक्टर विकास देव खोटाले बीमा प्रणालीमा देखिएका समस्या सुल्झाउँदै जाने जानकारी दिनुभएको छ। उहाँका अनुसार गत आर्थिक वर्षमा 24-25 अर्ब रूपियाँ भुक्तानी भइसकेको छ भने बाँकी रहेको करिब 15 अर्ब मध्ये 10-12 अर्ब रूपियाँ भदौभित्रै चुक्ता गरिनेछ। निजी अस्पतालमा जाँदा बीमाको बजेट धेरै खर्च हुने भएकाले सरकारी अस्पतालको सेवा विस्तार गरी सेवाग्राहीलाई उतै आकर्षित गर्ने मन्त्रालयको सोच छ। अहिले बीमा खर्च घटाउन र गुणस्तर बढाउन विभिन्न कदम चालिएका छन्। निरन्तरको वर्षाका कारण देशभरका मुख्य नदीहरूमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। चितवनमा नारायणी नदीले जोखिमको तह पार गरेको छ भने कञ्चनपुर स्थित महाकाली नदीमा बहाव बढेपछि बनबासा पुलमा चार पाङ्रे गाडी चलाउन रोक लगाइएको छ। यसै गरी पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा 100 सवारी साधन र यात्रुबीच बाटोमै रोकिएका छन्। देशका विभिन्न भागमा भइरहेको वर्षाका कारण नदी नालामा जलसतह बढेको छ। चितवनको देवघाट स्थित जलमापन केन्द्रमा नारायणी नदीको जलसतहले सतर्कता बिन्दु पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदीमा पानीको सतह अझै बढ्दै गएकाले आसपासका तटीय क्षेत्र र डुबानको जोखिम भएका ठाउँमा आज रातिसम्म सजग रहन भनिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाली कांग्रेसको आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद कार्कीले विशेष गरी आवासीय चिकित्सकहरूको श्रम शोषण र न्यून सेवा सुविधाको विषयमा सरकारको आलोचना गर्नुभएको छ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98 459 64 977 र 98 020 35 212।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
7: तर के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
8: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
9: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
8: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451-75518 र 98027-75518।

0: दिउँसो 2 बजेको थाहा अपडेटमा माधवको नमस्कार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहु च्यानल फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नतिको प्रस्ताव गरिएको उपसचिव सापकोटाले बताउनुभयो। गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कार्यवाहीको जानकारी लिन सक्नेछन्। यसै गरी सम्बन्धित कार्यालयमा गुनासो दर्तामा
1: 3 नयाँ नियमनकारी संरचना बनाउने गृह कार्य शुरू गरेको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बिमाको बाँकी 15 अर्ब मध्ये 10 देखि 12 अर्ब रुपियाँ भदौभित्रै भुक्तानी गरिने बताउनुभयो। बिमालाई दिगो बनाउन निजी अस्पतालमा हुने खर्च घटाएर सरकारी अस्पतालको सेवा विस्तार गर्ने, स्थानीय तहका आधारभूत अस्पतालबाट सामान्य स्वास्थ्य परीक्षण निशुल्क गर्ने र औपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य बिमामा ल्याउने मन्त्रालयको सोच छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। खाना पकाउने एलपी ग्यास को अभाव चुलेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन र ओजुरी सुनवाईमा सक्रियता बढाएको छ। मन्त्रालयले ग्यासको कालो बजारी वा कृत्रिम अभाव भएको पाइएमा मोबाइल नम्बर 98511 16773 सिधै सम्पर्क गरी जानकारी गराउन सर्वसाधारणलाई अपील गरेको छ। विगत केही दिनदेखि बजारमा ग्यास आपूर्ति सहज नहुँदा उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भएका छन्। विषम परिस्थितिको फाइदा उठाउँदै केही व्यवसायले बढी मूल्य लिने र लुकाउने गरेको गुनासो आएको छ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा हिमपैरमा परिज्यान गुमाउनुभएका पर्वतारोही युक्त गुरूङको शव आज काठमाडौँ ल्याइँदैछ। खोज तथा उद्धार अभियानका क्रममा पाकिस्तानमा रहनुभएका सांसद मिङमा डेभिड शेर्पाले सामाजिक सञ्जाल मार्फत गुरूङको शव काठमाडौँ ल्याउन लागेको जानकारी दिनुभयो। गुरूङको कतार एयरवेज उडान मार्फत आज साँझ पौने 5 बजे काठमाडौँ आइपुग्ने तालिका छ। हिमपैरोमा परिज्यान गुमाएका अर्का पर्वतारोही निर्मल पूर्जा, निम्स दाई सहित निमा शेर्पा र किलु शेर्पाको शव आधार शिविरसम्म ल्याइसके पनि उहाँहरूको शव नेपाल ल्याउने बारे मिति भने केही खुलाइएको छैन। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550 60359 र 98550 67359।

0: घिउकुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता सयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9855 5484, 9651 54998।
6: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
7: के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
8: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
9: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
8: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 9845 75518 र 9807 75518।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 44
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

0: उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको कार्यतालिका सार्वजनिक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन। अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृह मन्त्री गुरुङको आग्रह। सरकारी कर्मचारीको नयाँ तलब मान निर्धारण, मुख्य सचिवको तलब 1,00,000 नाग्दा तल्लो तहका सहयोगको तलब 37,000 नजिक। घरमा बगैँचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष, सहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड। र जोस बटलर टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित धेरैसो सहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लामो लाइन देखिन्छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिन्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घन्टौँ लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झन्डै 1 हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी, विक्रेता तथा सरकारले समेत आवश्यकताभन्दा बढी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई दोष दिने गरेका भए पनि रित्तो सिलिन्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्। यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167373 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले दावी गरेको छ। यसअघि मध्यपूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिन्डर बिक्री गरेको थियो। अहिले फेरि भरि अर्थात् 14.2 किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो। संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 देखि भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सुन्ने समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 गते पनि बैठक बस्नेछ। भदौ महिनाको 15 गतेसम्ममा 1 गते 2 3 8 9 र 10 गते गरी 6 बैठक बस्नेछ। सभाको बैठक नतोकेको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र सभाको बैठक बस्ने दिनमा समेत अघि वा पछि पारेर समितिका बैठक बस्न कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनु पर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेन्डरमा यो विषय पर्न छाडेको छ। गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिए त यस्तो कार्यक्रम हुन सकेको छैन। गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीडित परिवारलाई थप पीडा दिने भएकाले संसदमा राख्न नहुने उहाँको जिकिर छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरुङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रति प्रश्न गर्नुभएको छ। सरकारले चालु आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलब मान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाका कर्मचारीहरूको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलब मान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रुपियाँ पुगेको छ। यो तलब यसअघि पाउँदै आएको 5,000 मासिक भत्ता र 10% प्रोत्साहन भत्ता पनि थपिनेछ। महँगी भत्ता 5,000 र तलबको 10% प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रुपियाँ पुगेको छ। यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रुपियाँ पुगेको छ, जसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बाबतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रुपियाँ पाउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास

0: ट्यूमर, फोक्सो को कैंसर, स्तन कैंसर, घाटी तथा टाउको संबंधी कैंसर, पेट तथा कलेजो संबंधी कैंसर, पाठेघर को मुख, गर्भाशय तथा मूत्राशय संबंधी कैंसर तथा अन्य कैंसर को उपचार हुन्छ। कैंसर भएको ठाउँको पहिचान गरी रेडिएशन को माध्यम बाट पूर्ण रूप में निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन, वेबसाइट, सामाजिक सञ्जाल र इमेल जस्ता बहुच्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्स्युटका लागि निश्चित समय सीमा समेत तोकिएको छ, जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरुरी 3 दिन, जरुरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्स्युट मानिने व्यवस्था गरिँदै आएको छ। अब विदेशको खबर। घरमा बगैँचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसहरूमा टाइप 2 मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्यान्डका अनुसन्धानकर्ताहरूले गरेको र बिएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। युके बायो बैङ्कमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैँचा नभएकाहरूको तुलनामा ठुलो बगैँचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैँचा र हरियाली क्षेत्रले मानिसहरूमा शारीरिक गतिविधि बढाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुर्याउने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र सहरीकरणका कारण आवासीय भवनहरू बाक्लिरहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन सहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिनिन्सो ओबेन आतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोडभन्दा धेरै मानिस मधुमेहबाट पीडित रहेकामा सन् 2050 सम्म यो सङ्ख्या 1,30,00,000,00,000 पुग्ने अनुमान छ। अब खेल खबर। इङ्ल्यान्डका जोस बटलर टी20 क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। द 100 लिगमा गइराति म्यान्चेस्टर सुपर जायन्ट्सबाट खेल्दै 22 रन जोडेका उनले यो कीर्तिमान बनाएका हुन्। यो खेलमा बटलरले 20 बलमा नट आउट 51 रन बनाए। योसँगै उनले 522 टी20 खेलमा 35.48 औसतमा 9 शतक र 106 अर्धशतक सहित 14,833 रन बनाएका छन्। 35 वर्षका बटलरले वेस्ट इन्डिजका पूर्व क्रिकेटर कायरन पोलार्डको कीर्तिमानी तोडेका हुन्। 39 वर्षका पोलार्डले 746 टी20 खेलमा 14,803 रन बनाएका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको तेस्रो सूचीमा रहेका वेस्ट इन्डिजका क्रिस गेलले 14,562 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। प्रतिनिधि सभाको भदौ 15 गतिसम्मको कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन, अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउने गृहमन्त्री गुरुङको आग्रह। सरकारी कर्मचारीको नयाँ तलबमान निर्धारण, मुख्य सचिवको तलब 1,00,000 नाग्दा, तल्लो तहका सहयोगको तलब 37,000 नजिक। घरमा बगैँचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष, सहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड। र जोस बटलर टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने।
5: सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज।

0: स्तर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: साली नदीको शिर
0: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
0: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
0: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट
1: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481 वेबसाइट झुले.com.np
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
5: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ ललितपुरको गुवारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ 18 घाइते भएका छन् बिहान 10:15 ललितपुर महानगरपालिका 17 गुवारको चोकको फ्लाइओभरको भित्तामा बस ठोकिएर दुर्घटना भएको हो कोटेश्वर हुँदै सातदो बाटोतर्फ गुडिरहेको 2X3590 नम्बरको मध्यपुर यातायात बस अनियन्त्रित भएर भित्तामा ठोकिएको हो दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई अहिले भक्तपुरको सूर्य विनायक बस्ने 40 वर्षकी जेनिसा लामाको ज्यान गएको छ यस्तै प्रहरले घाइतेमध्ये 9 जनालाई बिएनबी अस्पताल र 9 जनालाई नै ग्लोबल अस्पतालमा पठाएको जिल्ला प्रहरी परिषद ललितपुरले जनाएको छ तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ स्वतन्त्र चालक फाउन्डेसन नेपालले राइडरहरूको उचित हकित र न्यायोचित भाडादर कायम गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा इन्ड्राइभ कार्यालय घेराउ गरेको छ राइडरहरूले भोग्दै आएका समस्याको समाधान र श्रमको उचित मूल्याङ्कनको लागि दबाब दिने उद्देश्यले फाउन्डेसनले विरोध प्रदर्शन गरेको हो प्रदर्शनमा सहभागीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने र इन्ड्राइभ बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई सुरक्षित व्यवस्थित र दिगो बनाउन दीर्घकालीन गुरुयोजना सार्वजनिक भएको छ पूर्वाधार विकास मन्त्रालय र जाइकाको सहयोगमा तयार पारेको यस गुरुयोजनाले 2050 काठमाडौँ उपत्यकाको यातायात संरचनामा ठूलो परिवर्तन ल्याउने लक्ष्य लिएको छ राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाका अनुसार काठमाडौँ उपत्यकाको पूर्व पश्चिम र उत्तर दक्षिणलाई जोड्न वैकल्पिक मार्ग तथा प्रमुख चोकहरूको पुनर्संरचना गरिनेछ गुरुयोजनामा 22 पूर्वाधार र 13 सार्वजनिक यातायात सुधारका कार्यक्रम समेटिएका छन् जस अन्तर्गत चक्रपथ र रत्न पार्क भक्तपुर खण्डमा मास ट्रान्जिट अर्थात् उच्च क्षमताका बस सञ्चालन महाराजगञ्ज र चाबाहिलमा भूमिगत मार्ग विष्णुमती र धोबीखोलामा नयाँ पुल तथा व्यवस्थित पार्किङ र साइकल लेन निर्माण गरिनेछ र काठमाडौँको जमल क्षेत्र बर्खायाममा डुबानमा पर्नुको मुख्य कारण पूर्वाधारको असन्तुलित क्षमता रहेको एक प्राविधिक प्रतिवेदनले देखाएको छ विश्लेषण अनुसार बर्खाको बेला ज्याठा निर्वाचन आयोग यल्लो प्यागोडा होटल र जनप्रशासन क्याम्पसतर्फका ढलका पाइपहरू मार्फत कुल 0.826 वर्गमिटर क्षेत्रफल बराबरको पानी जमल चोकमा पुग्ने गर्छ तर यसरी सङ्कलन भएको पानी बाहिर निकाल्ने निकास ढलको क्षमता भने 0.283 वर्गकिलोमिटर मात्रै छ भित्रिने पानीको तुलनामा निकासको बाटो अत्यन्त साँगुरो भएकोले पानी सडकमा भरिएर डुबान हुने गरेको हो डुबान समाधानका लागि अध्ययन समितिले 3 तहका उपाय सिफारिस गरेको छ तत्कालका लागि जमल केशरमहल क्षेत्रमा क्याचपिट थप्ने र टुकुचा खोलाको पिन्ध सफा गर्न सुझाव दिएको छ यस्तै मध्यकालीन उपाय स्वरूप साना पाइप हटाएर ठुलो क्षमताको ट्रङ्क लाइन बनाउने तथा डाइभर्सन प्रणाली मार्फत पानीको चाप घटाउने भनिएको छ दीर्घकालीन समाधानका लागि भने एकीकृत सहरी विकास र वातावरण मैत्री ढल व्यवस्थापनको मोडल अपनाउन सिफारिस गरिएको छ 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह ललितपुरको गुवारकोमा बस दुर्घटना हुँदा 1 ज्यान गयो 18 घाइते काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधारका लागि नयाँ गुरु योजना सार्वजनिक र पूर्वाधारको असन्तुलित क्षमताले जमल डुबानमा पर्ने गरेको अध्ययन

अहिलेलाई चार बन्ज्याङ भित्रका खबर यति नै। बेलुका छ बजे नेपाल दर्पण दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने।

ठूलो रकमको घर जग्गा कारोबार गर्न अब अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै एकपटकमा 3 करोड़ रुपियाँ भन्दा बढी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी वा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। नयाँ व्यवस्था अनुसार 5 करोड़ रुपियाँसम्मको कारोबारका लागि 5 लाख र 5 करोड़ रुपियाँ भन्दा माथिको कारोबारका लागि 10 लाख रुपियाँ दस्तुर निर्धारण गरिएको छ। यसअघि आवेदन दिएर पनि असार मर्सन्तसम्म इजाजत नलिएका संस्थाले पुनः अनलाइन आवेदन दिनुपर्नेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय बाजुराले विपद पूर्व तयारीलाई प्राथमिकतामा राखेर जिल्लाका जोखिमयुक्त क्षेत्रमा निरन्तर सुरक्षा गस्ती गरिरहेको छ। वर्षायामसँगै बढ्दो बाढी पहिरो तथा सड़क अवरुद्ध हुने जोखिमलाई मध्यनजर गर्दै गस्ती तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी शैलेश्वरी बोहराले जानकारी दिनुभएको छ। नागरिकको सुरक्षासँगै सम्भावित विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रहरी नियमित रूपमा फिल्डमा परिचालित भएको उहाँको भनाइ छ। प्रहरी निरीक्षक नरेश बहादुर साईको नेतृत्वमा पछिल्ला दिनमा बुढीगंगा र त्रिवेणी नगरपालिकाका विभिन्न वडामा जोखिमयुक्त क्षेत्रमा गस्ती परिचालन भएको थियो। र शेयर बजार परिसूचक नेप्सेमा आज 13.82 अङ्कको गिरावट आएको छ। यो गिरावटसँगै बजार 2654 बिन्दुमा पुगेको छ। दिनभर ओह्रालो लागेको बजार आज 64 कम्पनीको शेयर मूल्य बढेको छ भने 202 कम्पनीको मूल्य घटेको हो। व्यापार उपसमूह बाहेक बैंकिङ विकास बैंक फाइनान्स जलविद्युत र बीमा सहित अन्य सबै उपसमूहका सूचकहरू आज घटेका छन्। नेप्से घटे पनि कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा केही सुधार भएको छ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे पुनः नेपाली खबरका साथमा उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

Swadesh FM, Tirana Patutlo, 2 MHz.

0: पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
1: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 443 5880 र 98550 26 440
2: It's 5 o'clock. अहिले 5 बजेको छ.
3: साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार. नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले दिएको पुनरावलोकन गर्ने अनुमतिले विशेष महाधिवेशनको वैधानिकता तथ्य उजागर गर्न थप मद्दत पुगेको प्रतिक्रिया दिनुभएको छ. विशेष महाधिवेशनको पक्षमा यसअघि सर्वोच्चले गरेको फैसलाको विरूद्धमा पूर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काको पक्षबाट उक्त फैसलाको पुनरावलोकन माग गरिएको थियो. उक्त रिटमा बिहिबार सर्वोच्च अदालतले पुनरावलोकन गर्ने गरी आदेश दिएको छ. अदालतको आदेशपछि उपसभापति शर्माले प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुङ्गाइसकेको विषयमा पुनरावलोकनमा नगएको भए पनि लामो बहस पश्चात न्यायिक निरूपण भइसकेको बताउनुभयो. शर्माले भन्नुभयो, यद्यपि पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पुर्याउनेछ. विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई न्यायालयमा पुनः प्रस्तुत गर्न खुला रूपमा तयार रहेको शर्माले बताउनु भएको छ. यसअघि न्यायाधीशहरू न्याय सारङ्गा सुवेदी र निरीधोज निरौलाको इजलासले वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्य समितिलाई मान्यता दिएको थियो. देउवा पक्षको रिटलाई भने त्यति बेला खारेज गरिदिएको थियो. यस आदेशलाई पुनरावलोकन गर्न भन्दै देउवाले गत साउन 7 गते उक्त निवेदन वारिस मार्फत पठाउनु भएको थियो. मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले विभिन्न नीतिगत र प्रक्रियागत परिवर्तनहरू अगाडि बढाएको छ. सिंहदरबारमा आयोजित अर्थसमिति बैठकमा अर्थमन्त्री डाक्टर श्रोणी मुवागले 80% देखि 100% बजेट खर्च हुने वातावरण बनाउन सरकार लागि परेको जानकारी दिनुभयो. विगतमा 118 अर्ब बराबरका ठेक्का स्थगित हुनु र प्रक्रियागत झन्झटका कारण पुँजीगत खर्च 50% सीमित भएको स्पष्ट पार्दै उहाँले अब रकमान्तरका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनु नपर्ने नयाँ खरिद ऐन कार्यान्वयनमा ल्याइएको र ठूला ठेक्काका लागि 3 वर्ष स्रोत सुनिश्चितता गरिएको बताउनु भएको छ. बाँकेका योगराज ढकाल रिगल प्रकरणपछि रोकिएको कैदीहरूको कैद मिनाहा प्रक्रिया पुनः सञ्चालन गर्न सरकारले गृह कार्य अगाडि बढाएको छ. गृह मन्त्रालयले कैद कट्टी नियमावली 2076 संशोधनको मस्यौदा मन्त्री परिषदको विधेयक समितिमा पेश गरेको छ. रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय 2080 कार्तिकमा सर्वोच्च अदालतले बदर गरेपछि उनी पुनः पक्राउ परेका थिए. हाल नेपालगंज कारागारमा रहेका उनको यही प्रकरणपछि अदालतबाट अन्तिम फैसला भई जेलमा रहेका कैदीहरूको कैद छुट प्रक्रिया रोकिए थियो. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अविरल वर्षाका कारण आज नारायणी नदीको जलस्तर सतर्कता तह पार गरेपछि चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सुरक्षित रहन अपील गरेको छ। नारायणीमा बाढ़ी बढ़ेपछि पश्चिम नवलप्रासीको सोस्तामा स्थानीयहरू आफै अस्थायी तटबन्ध बनाउन जुटेका छन्। यता सप्तकोशी नदीमा पानीको बहाव 2,48,000 क्युसेक नागेपछि ब्यारेजका 34 ढोका खोलिएका छन् भने खतराको रातो बत्ती बालिएको छ। बाढ़ीका कारण महाकाली नदीमा बहाव बढ़दा कञ्चनपुरको बनवासा पुलमा चार पाङ्ग्रे गाड़ी चलाउन रोक लगाइएको छ भने काली गण्डकी बढ़ेपछि पाल्पाको रानीमहल क्षेत्रका रिजोर्टहरू डुबानमा परेका छन्। र मनसुनजन्य विपदको व्यवस्थापन र पूर्व तयारीका सम्बन्धमा राष्ट्रिय सभाले सरकारलाई थप गम्भीर बन्दै आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्न निर्देशन दिएको छ। मनसुनजन्य विपद व्यवस्थापन सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथिको छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले गृहमन्त्री सुदन गुरूङको प्रतिबद्धता अनुसार कार्ययोजना लागू गर्न सरकारलाई निर्देशन दिनुभयो। राष्ट्रिय सभाले हरेक आर्थिक वर्षको पुष र असार मसान्तभित्र कार्यान्वयनको प्रगति विवरण सभा समक्ष पेश गर्न सरकारलाई भनेको छ भने विषयगत समितिलाई पनि अनुगमनमा सक्रिय हुन आग्रह गरेको छ। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सामूहिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12206।
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।

0: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056 518 853, 518 953।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह। मनसुनजन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
0: काङ्ग्रेसको आधिकारिकताको विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
1: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली सुरु, विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कारवाहीमा पर्ने क्रम बढ्यो, प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
2: कानुनी झन्झटहरू बेहोर्न पर्ने देखिएकोले सचेत रहन, यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्।
0: भारतमा मूलधारका टेलिभिजन सञ्चार माध्यम प्रति अविश्वास बढ्दो, भाजपा सत्तामा आए यता प्रेस स्वतन्त्रता बारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दै।
1: र नेपालले न्यूजील्यान्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने युगान्डाका चर्चित फुटबलर डेभिड ओबोरीको कुटपिटबाट ज्यान गयो।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते सम्पर्क।

0: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
1: फोन नंबर 082-562-6601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कंप्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले देशका केही ठाउँमा सामान्य वर्षा भए पनि धेरैसो ठाउँको मौसम खुलेको छ। पछिल्लो 6 घण्टामा सबैजसो प्रदेशका केही ठाउँमा सामान्य पानी परेको भए पनि ठूलो पानी कतै परेको छैन। तर आज ठूलो पानी नपरे पनि केही दिनदेखि लगातार भएको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा पानीको बहाव भने बढेको छ। पहाडी भेगमा निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। आज दिउँसो 3 बजे गरेको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड 2,48,865 क्युसेक पिएको छ। यो सँगै ब्यारेजका 34 ढोका खोलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड 1,50,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। यस्तै लगातारको वर्षापछि रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका 2 फतुवा महेशपुरमा रहेको हुलाकी सडक खण्ड बन्द भएको छ। यस्तै माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पनि पानीको बहाव तीव्र रूपमा बढेको छ। नेपाल भारत सीमामा रहेको गड्डाचौकी पारी बनवास सारदा ब्यारेजमा दिउँसो गरेको मापन अनुसार नदीमा पानीको बहाव 1,30,735 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा अहिले नै बाढी वा डुबानको घटना नभए पनि सचेत गराएको प्रहरीले जनाएको छ। यस्तै निरन्तर वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानी महल डुबानमा परेको छ। कालीगण्डकी नदी र बराङ्दी खहरे खोला बढेपछि रानी महल क्षेत्रमा पानीको सतह बढेको हो। गुल्मी बागलुङ म्याग्दी पर्व स्याङ्जा मुस्ताङ लगायत जिल्लामा ठूलो पानी परेपछि रानी महल क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ।
3: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसुन जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ। उहाँले राष्ट्रिय सभामा पेश भएको मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्तावमा उल्लेख भएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको हो। यस्तै उहाँले कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई समेत निर्देशन दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी प्रभावकारी हुन नसकेको भन्दै विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका आवश्यक तयारीमा जुट्न सरकारको ध्यान आकर्षण गराएका थिए। प्रस्तावमाथिको छलफलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद मदन कुमारी शाह, एमालेका सांसद सोमनाथ पार्तेल, काङ्ग्रेसका मुख्य सचेतक पदम बहादुर परियार लगायतले विपद व्यवस्थापन तथा उद्धारको लागि पर्याप्त काम नभएको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए। यसैबीच बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुन जन्य विपद व्यवस्थापन र प्रतिकारको लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिनुभएको छ। विपदको समयमा तत्काल परिचालन हुने गरी देशभर 26,000 भन्दा धेरै सुरक्षाकर्मीलाई तैनाथ अवस्थामा राखिएको भन्दै गृहमन्त्री गुरुङले विपदको समयमा नागरिकलाई सहसेवा उपलब्ध गराउन नेपाल टेलिकम संघको समन्वयमा 1234 टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताउनुभयो। उहाँका अनुसार सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिदका लागि 7,62,00,000 र ढुङ्गा खरिदका लागि 28 जिल्लालाई 1,44,00,000 रुपियाँ निकासा गरिसकेको जानकारी दिनुभयो।
2: गृहमन्त्री सुदन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीडित परिवारलाई थप पीडा दिने भएकोले संसदमा राख्न नहुने उहाँको तर्क छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरण मा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरुङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभयो। यस्तै आजकै बैठकमा मन्त्री गुरुङले आफूले आवेशमा रुखो शैलीमा जवाफ दिएको भन्दै माफी माग्नु भएको छ।
3: संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 देखि भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शून्य समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 गते पनि बैठक बस्नेछ। भदौ महिनामा 15 गतेसम्म 1, 2, 3, 8, 9 र 10 गते गरी 6 दिन बैठक बस्नेछ। सभाको बैठक नतोकिएको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र आजको

0: रित्तो सिलिन्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकताभन्दा बढी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई नै दोष दिने गरेका भए पनि रित्तो सिलिन्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकोले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या भएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167773 नम्बरमा सम्पर्क गर्न गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ।
1: नेपाली काङ्ग्रेसको विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनवाई गरेको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको हो। अब काङ्ग्रेस विवाद निरूपणका लागि 3 न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि 2 न्यायाधीश सारङ्गा सुवेदी र निरीप निरौलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउबार नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहेका काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पनि यसै हप्ता स्वदेश फर्किनुहुने बताइएको छ। यस्तै देउवा पक्ष समूहले यही साउनको 29-31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ। इतर पक्षका गतिविधिले काङ्ग्रेस फुट नजिक पुगेको अनुमानका बीच सर्वोच्च अदालतले पनि मुद्दा पुनरावलोकनको निर्णय गरेको छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विदेशबाट अरूको सामान ल्याउँदा ख्याल गर्नुपर्ने कुरा बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल

0: घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको पानी लाग्छ
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले केही दिनदेखिको लगातार वर्षाले धेरै नदीमा पानीको बहाव बढ्यो सतर्कता अपनाउन आग्रह मनसुन विपद तयारीको पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरुङको आग्रह काङ्ग्रेस आधिकारिकताको विवाद बल्झियो मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति लगायत खबर प्रस्तुत गर्यो
2: नेपाल दर्पणमा अब बाँकी खबर परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधियुक्त बनाउन नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ परराष्ट्र मन्त्री शिशिर खनालले सिंहदरबार स्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रममा यो नयाँ प्रणालीको उद्घाटन गर्नुभएको हो सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र तथा सिफारिस पत्र जस्ता कानुनी कागजातको प्रमाणीकरण प्रक्रियालाई सरल पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ अब सेवाग्राहीले संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत आवेदन दिन सक्नेछन् यो प्रणालीबाट आवेदनको अवस्था हेर्न स्वीकृत भएपछि अनलाइनबाटै राजस्व बुझाउन र सुविधा अनुसार विभागमा उपस्थित हुने समय छनौट गर्न सकिनेछ यसअघि कागजातमा त्रुटि वा अपुग हुँदा पटक पटक विभाग धाउनुपर्ने बाध्यता रहेकोमा अब अनलाइनबाटै कागजात रुजु भएपछि मात्र विभाग जानुपर्नेछ

0: यसले सेवाग्राहीको समय र खर्च जोगिने विश्वास गरिएको छ। वार्षिक 1,12,000 भन्दा धेरै विद्यार्थी अध्ययनका लागि र झन्डै 4,00,000 नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। सेवालाई छिटो र छरितो बनाउन नयाँ प्रणालीले ठूलो राहत पुर्याउने परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ।
1: विदेशबाट स्वदेश फर्कने क्रममा अपरिचित व्यक्तिको सामान बोक्नेहरू कारबाहीमा पर्ने क्रम बढेको छ। देश फर्कने क्रममा सुन तथा अन्य बहुमूल्य वस्तु बोक्न लगाएर पठाउने प्रवृत्ति बढेको र यसबाट त्यस्ता सामान बोक्नेहरू समस्यामा पर्ने गरेका हुन्। विशेष गरी दुबई, कतार लगायत खाडीमा काम गर्ने नेपाली श्रमिकले अपरिचित व्यक्ति वा दलालले थोरै रकमको प्रलोभन देखाइ सुनका सिक्री, बिस्कुट तथा मोबाइल, ल्यापटप, टिभी लगायतका विद्युतीय सँगै अन्य सामान नेपाल ल्याइदिन अनि पुर्याइदिन आग्रह गर्ने गरेका छन्। कतिपय अवस्थामा खरिद बिल समेत नहुँदा स्वदेश फर्कनेहरू सजिलै फस्ने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यस्ता कार्य कानुन विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानुनी कारवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कारवाही गर्ने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शङ्कास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ। साथी महेश गेवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाललाई अपरिचितको सामान बोकेर नल्याउन सूचना निकाल्नुपर्ने अवस्था किन आयो भनेर सोध्नु भएको छ।
2: नयाँ बजेट भाषण पछाडि सुन चाहिने जस्तै यो सुनको सिक्रीहरू चाहिँ पहिला ल्याउन पाउँथेन, त्यो बन्दै थियो, गहनाको फर्ममा मात्रै ल्याउनु पाउँछ। अहिले त्यो खोल्डोबिच के भयो भने त्यो सुन चाहिँ काँचो सुन जस्तै भयो, त्यो ल्याउने ट्रेन्ड चाहिँ बढ्यो। सामान्य त एउटा मान्छेले महिलाले 50 ग्राम, पुरुषले 25 ग्राम ल्याउनु पाउँछ। अब यस्तै सामान्य मान्छेहरू जो फर्किने लाभ मान्छे हुन्छ, सुन लगिदिनुहोस् तपाईँलाई 5,000-10,000 दिन्छु भनेर चाहिँ सुन ल्याउने ट्रेन्ड बढ्यो। अहिले केही कुराहरू भेरिफाई गर्छौँ, त्यसबाट हामीलाई थाहा हुन्छ कि यो सुन चाहिँ यसमा केही कुरा गडबडी छ भने थाहा पाइदियो। उहाँ आफैले जसले बोकेर ल्याउनुहुन्छ त्यो मेरो सुन होइन फलानुको भनिदिनुहुन्छ। त्यो भनेपछि अब भन्दा रहेन अन्तर्गत हामीले मान्छेलाई पठाउने बित्तिकै के छ भने यसको कम्प्लिकेसन, सुन बराबरको पैसा झरुडी राखेर मात्र त्यो मान्छे सुट्छ। अब यो मान्छेले प्रहरीले समाते कि भन्ने शङ्का लाग्ने बित्तिकै जो अनर हो अनरसँग भाग पुग्नै सक्नुहुन्न। छुनामा बसेको अवस्था भएको हुनाले यो बढ्दै गयो। कानुनी चाहिँ झन्झटहरू बेहोर्न पर्ने देखिएकोले सचेत रहन, यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्, हामीले नबोक्नुहोस्, आफ्नो मात्रै ल्याउनुहोस् भन्ने हो।
3: सुन बाहेक अरू जस्तै चिनेको मान्छे अथवा नचिनेको मान्छेले पठाएका अरू सामानहरू पनि ल्याइदिने र त्यसले गर्दाखेरि फसेका घटनाहरू अरू वस्तुहरूमा चाहिँ के कस्ता प्रकृतिका घटनाहरू भएका छन्?
2: खास गरिकन यो लागु औषधमा चाहिँ अलिकति त्यस्तै बोकेर देखिन्न। सुन, मोबाइल, ल्यापटप त्यो मान्छेहरूले चाहिँ क्यारियरलाई जसले बोकेर आयो उसलाई गाह्रो भयो भनेर हामी त्यसलाई चाहिँ जफत गराइदिन्छौँ। त्यसलाई जफत गराएपछि उहाँ छुट्नु हुन्छ। सुनमा चाहिँ त्यसरी गर्दैन, त्यो मुद्दाकै प्रोसेस अगाडि बढ्ने हुनाले सुनमा अलिकति फोकस भएको। 80-81 मोबाइल ल्यापटप मात्रै 71,00,000 बराबरको थियो, 17 हामीले कभरअप गरेका थियौँ भने अहिले 82-83 यो नयाँमा 2,48,00,000 भनेको 3-4 गुणा बढ्यो। 29 हामीले चाहिँ छुन्यौँ, मान्छे पक्राउ गर्नु पर्यो। नचिनेको मान्छेले कुनै कुरा कुनै 2,000-4,000 रुपियाँको लोभमा यो लगिदिनुहोस् भन्यो भने नल्याउनुहोस् भन्ने नै हो हाम्रो मेसेज।
3: फस्ने मान्छेहरूमा अलिकति बढी कस्ता मान्छेहरू फस्नुहुन्छ अथवा कस्ता मान्छेलाई बढी लक्षित गरिन्छ?
2: श्रम स्वीकृति लिएर गएका मान्छे र खास गरी पहिलोचोटि फर्केको मान्छे उसले टार्गेट गर्ने भनेको एउटा 75 इन्चसम्मको टिभी ल्याउन पाउने, त्यो उहाँको अधिकार होला थाहा हुँदैन। दूर दराजको मान्छेहरू धेरै देखिन्छ कि, सुदूरपश्चिम साइडको मान्छेहरू पनि देखिएको छ, कर्णालीको मान्छे पनि देखिएको छ। र फर्किँदाखेरि तपाईँ घर जाने बेलामा होटलमा बस्ने पैसा भइहाल्छ, यसो 10,000 रुपियाँ दिन्छ, अरूलाई चाहिँ 5,000 दिन्छ, तपाईँलाई 5,000 दिन्छु भनेर लोभमा पर्ने सोझो मान्छेहरूलाई, जो मान्छेले चाहिँ डबल उसलाई क्वेसन पनि गर्न सक्दैन, अन्त कसैले तपाईँलाई फोन गरेर पुऱ्याइदिनुहोस् भन्छ भनेपछि जसले मगाएको त्यो फेला पऱ्यो भने त उहाँलाई हामी छोड्दैनौँ। त्यसरी सुनमा जुन कुरा छैन, ड्रग लागु औषध पऱ्यो भने त जेलै गइहाल्यो, त्यो मान्छेको भविष्य नै खतम हुन्छ। त्यो गर्दाखेरि एउटा ल्यापटप ल्याउनु पाइन्छ, मोबाइल ल्याउनु पाइन्छ, गएको 6 महिना हुनु, त्यो श्रम स्वीकृति लिएर गएको मान्छेहरूले आफ्नै त्यसमा उसमा हेरेर मैले के ल्याउन पाउँछु त्यो कुरा उहाँहरूले आफै बुझेर ल्याउनु पर्यो।
3: विदेशमा हुँदा कसैले सामान बोकिदिन आग्रह गरे, यात्रुले चाहिँ तत्काल के गरेन त्यति बेला?
2: कोही मान्छेले केही सामान लग्यो भने यो सामान के हो, मैले के को आधारमा लान पाउँछु, अथवा फोन लग्यो भने नि मैले त फोन त एउटा युज गरेको फोन एउटा नयाँ फोन 2 लान पाउँछु, पैसा 2 अलरेडी छ, त्यस कारणले म तपाईँको लान सक्दिनँ डरि भनिदिनु पर्यो। फोनको हकमा चाहिँ हामीले कन्सिडर गरेको चाहिँ त्यही हो। त्यसरी अब कोही झुक्याएर पठाइहाल्यो भने यहाँ त सिज गति गरेको त्यस्तो मैले भनेको चाहिँ नचिनेको मान्छेले अथवा कोही मान्छेले केही भनेको छ भने त्यसरी नल्याउनुहोस् भन्ने हाम्रो आग्रह हो।
0: उहाँ हुनुहुन्थ्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। सरकारले चालू आर्थिक वर्ष 83-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती सेना प्रहरी शिक्षक र स्थानीय तहका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रुपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिँदा मासिक 1,04,087 रुपियाँ पुगेको छ। यस्तै सरकारी सेवाको सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रुपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकमसहित महँगी भत्ता र प्रोत्साहन जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रुपियाँ पाउनेछन्।
1: सामान्य बढेको शेयर बजार आज घटेको छ। शेयर बजार प्रसूचक नेप्सी आज 13.82 अङ्कले घटेर 2,654.15 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4,40,00,000,000 रुपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,08,00,000 किता शेयर 4,62,00,000,000 रुपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: Dermadent Hair Transplant, Skin Care Aesthetic, Dental Clinic and Implant Center ma upalabdha chha atyadhunik hair transplant seva. Anubhavi visheshagya, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapai ko aavashyakta anusar gunastariya upachar pradan garincha.
2: Thap jankari tatha paramarsha ka lagi aajai 9865424696 number ma WhatsApp wa phone garnu hos.
3: Dermadent Nepal Hair Transplant, Skin and Aesthetic Dental Clinic and Implant Center, Patan Hospital Road, Laganghel. Samparka 01-545-46-66.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 जना यात्रु घाइते भएका छन्। आज बिहान 10:15 बजेतिर ललितपुर महानगरपालिका 17 ग्वारको चोकको फ्लाइओभरको भित्तामा बस ठोकिएर दुर्घटना भएको हो। कोटेश्वर हुँदै सातो बाटोतर्फ गुडिरहेको B2K3590 नम्बरको मध्यपुर यातायात बस अनियन्त्रित भएर भित्तामा ठोकियो। दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई अहिले भक्तपुरको सूर्यविनायक बस्ने 40 वर्षकी जेनिसा लामाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
4: पाकिस्तानको ब्रोडपिक हिमालमा हिउँ पहिरोमा परेर ज्यान गुमाएका निर्मल पूजा सहित 5 जनाको शव अस्पताल पुर्याएको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ। क्लबले विज्ञप्ति निकालेर अत्यन्तै जटिल र जोखिमपूर्ण ठाउँबाट शव निकालेर तल झारी हेलिकप्टर मार्फत अस्पताल पुर्याएको जनाएको हो। दाई अर्थात् निर्मल पूजा सहितको शव संकलन गरेर अस्पताल पुर्याएको छ। क्लबका अनुसार आज आरोहीहरू निर्मल पूजा, वाङ जोङ, निमा शेर्पा, ग्यालु शेर्पा र किली पेम्बा किलु शेर्पाको शव अस्पताल लगिएको। अब अस्पतालमा आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पुरा गरिनेछ। ब्रोडपिकमा ज्यान गुमाएका अन्य 2 जना आरोही ओमानी नागरिक नाधिरा अल हार्थी र नेपाली नागरिक पूर्व बहादुर गुरुङ युक्त शेर्पाको शव भने आवश्यक प्रक्रिया पुरा गरी गृहदेश पठाइसकेको क्लबले जनाएको छ। पूर्व बहादुर गुरुङको शव केही बेर अघि काठमाडौँ विमानस्थलमा ल्याइसकेको छ। सोहेल साखी र म्यालोरी गाइसको शव भेटिएको छैन। नेपाली आरोही नवाङ थिन्डु शेर्पाको शव हिम पहिरोको तीव्र जोखिम रहेको क्षेत्रमा रहेकाले अहिले संकलन गर्न नसकेको अल्पाइन क्लबले जनाएको छ।
5: मर्दी हिमाल पदयात्राबाट फर्किने क्रममा कास्कीको माछापुत्रे गाउँपालिका 9 बादल डाँडा नजिकको जङ्गलबाट सम्पर्कविहीन 3 जना युवा भेटिएका छन्। पोखरा महानगरपालिका 14 खसी बजारका अजित जीसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका 11 छुमरुङ बेसीमा भेटिएका हुन्। प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार हिजो बिहानदेखि मोबाइल बन्द भएपछि घर परिवारले खोजीका लागि आग्रह गरेको र खोजी थालेपछि तीनैजना युवक आज बिहान मोदी खोलाको पारिपट्टि छुमरुङ बेसीमा सकुशल भेटिएका छन्। जङ्गलमा बाटो बिराएर अल्पत्र परेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो।
4: प्रधानमन्त्री तथा मन्दिर परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन, वेबसाइट, सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्सदका लागि निश्चित समय सीमा समेत तोकिएको छ। जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरुरी 3 दिनभित्र, जरुरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्सद मानिने व्यवस्था गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा हालै भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन सञ्चार माध्यमप्रतिको तीव्र अविश्वासलाई बाहिर ल्याएको छ। कक्रो जनता पार्टी सिजेपीको नेतृत्वमा देशभर भएका प्रदर्शनको क्रममा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु र ल्यापडग मिडिया अर्थात् गोदी मिडियाको संज्ञा दिएका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा आयोजित प्रदर्शनमा कतिपय टेलिभिजन पत्रकार प्रत्यक्ष दुर्व्यवहार र आक्रमणको समेत निशानामा परेका छन्। प्रदर्शनमा सहभागी धेरैजसो युवाहरूले समाचारका लागि आफूहरू परम्परागत टेलिभिजनभन्दा स्वतन्त्र डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा निर्भर हुने गरेको बताएका छन्। वरिष्ठ पत्रकार रविश कुमारका अनुसार यी घटनाले वर्षौंदेखि मूलधारको मिडियाप्रति नागरिकमा बढ्दै गएको असन्तुष्टि र गुम्दै गएको विश्वसनीयतालाई प्रष्ट पार्ने बताउनुहुन्छ। अधिकारवादी संस्थाहरूका अनुसार सन् 2014 भारतीय जनता पार्टी सत्तामा आएता भारतमा प्रेस स्वतन्त्रता निरन्तर खस्कदै गएको छ। रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत अहिले 180 देशमध्ये 157 स्थानमा झरेको छ। सरकारको आलोचना गर्ने पत्रकारहरूले निरन्तर मुद्दा गिरफ्तारी र अनलाइन दुर्व्यवहारको सामना गरिरहनु परेको अधिकार कर्मीहरूको आरोप छ।
4: घरमा बगैँचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसमा टाइप 2 मधुमेहको जोखिम कम हुने एउटा अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्यान्डका अनुसन्धानकर्ताहरूले गरेको र बिएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। युके बायो बैङ्कमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैँचा नभएकाहरूको तुलनामा ठूलो बगैँचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैँचा र हरियाली क्षेत्रले मानिसमा शारीरिक गतिविधि बढाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मद्दत पुग्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र सहरीकरणका कारण आवासीय भवनहरू बाक्लिरहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन सहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिनिन्सो ओडेबे आउतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोडभन्दा धेरै मानिस मधुमेहबाट पीडित रहेकोमा सन् 2050 सम्ममा यो संख्या 1.31 अर्ब पुग्ने अनुमान छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले न्युजिल्यान्ड ए टोलीसँग एक दिवसीय अर्थात् 50 ओभरको अभ्यास खेल खेल्ने भएको छ। दुवै टोली बीचको खेल अर्को महिना 21 गते अर्थात् सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विनमा हुनेछ। नेपालले अगस्ट 21 देखि 29 सम्म अस्ट्रेलियामा आयोजना हुने टप इन्ड T20 प्रतियोगितामा पनि सहभागिता जनाउनेछ। त्यसपछि न्युजिल्यान्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ। न्युजिल्यान्डले ए टोलीको घोषणा समेत गरिसकेको छ।
4: र युगान्डाका चर्चित फुटबलर डेभिड ओबोरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ। राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै भएको घटनामा 27 वर्षको खेलाडीको ज्यान गएको बिबिसीले जनाएको छ। ओबोरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए, तर उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट बेहोस भएका उनको उपचारका क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख छ। ओबोरी युगान्डाको स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए। उनकै कप्तानीमा क्लबले सन् 2024 लिग उपाधि जितेको थियो। यो घटनापछि युगान्डामा बढ्दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ। केही समय अघि रग्बी खेलाडी सिडनी गोङ्गोडियाको पनि यसरी नै हत्या भएको थियो। उनीमाथि पनि राजधानी कम्पालमा भिडले घातक आक्रमण गरेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह। मनसुन जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
4: काङ्ग्रेस आधिकारिकताको विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
5: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली सुरु। विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कारवाहीमा पर्ने क्रम बढ्यो, प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
4: भारतमा मूलधारका टेलिभिजन सञ्चार माध्यम प्रति अविश्वास बढ्दो, भाजपा सत्तामा आएता प्रेस स्वतन्त्रता बारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दै।
5: र नेपालले न्युजिल्यान्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने, युगान्डाका चर्चित फुटबलर डेभिड ओरोबीको कुटपिटबाट ज्यान गयो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीमा सेक्टर स्तरीय अन्तर्क्रिया कार्यक्रम सञ्चालन। नेकपा एमाले माडी आठका वडा कमिटी सचिव कृष्ण प्रसाद गौतमले पार्टी परित्याग। नारायणीपुलमा बढ्दो आत्महत्याका घटना रोक्न ध्यानकर्षण पत्र पेश। बीपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी। चीनद्वारा करिब 84 करोड रुपियाँ सहयोग। निर्मला पन्त प्रकरण सदनमा बारम्बार नउठाउन गृहमन्त्री सुदन गुरुङको आग्रह। मनसुनजन्य विपद व्यवस्थापनमा राष्ट्रिय सभाले सरकारलाई दियो निर्देशन। र प्रहरी हिरासतमा सिसिटिभी राख्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा दरपीठ। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाट नै हुने। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका विद्यमान ऐन नियमावली तथा निर्देशिका संशोधनका लागि सुझाव संकलन गर्ने उद्देश्यले माडी नगरपालिका 3 बसन्तपुरबाट सेक्टर स्तरीय अन्तर्क्रिया कार्यक्रम सञ्चालन भएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कसरा चितवनको आयोजनामा तथा राष्ट्रिय भूपरिधि तथा संरक्षण कार्यक्रम कोहलपुरको सहयोगमा सम्पन्न कार्यक्रममा माडी बगही सेक्टर क्षेत्रका जनप्रतिनिधि, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका प्रतिनिधि, सरकारवाला निकाय तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष शिवजी गायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल रहनु भएको थियो। कार्यक्रममा सहभागीहरूलाई समग्र छलफलमा विभाजन गरी निकुञ्जका विद्यमान ऐन नियमावली तथा निर्देशिका सम्बन्धी असल अभ्यास, विद्यमान सवाल तथा सुधारका लागि आवश्यक सुझावहरू संकलन गरिएको थियो। समग्र छलफलका क्रममा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, क्षतिपूर्ति तथा राहत वितरण प्रक्रिया, मध्यवर्ती क्षेत्रका बासिन्दाको अधिकार संरक्षण र विकास बीच सन्तुलन, स्थानीय समुदायको सहभागिता तथा नीति कार्यान्वयनका चुनौती लगायतका विषयमा गहन छलफल भएको थियो। नेकपा एमालेका संगठित सदस्य एवं युवा संघका माडी आठ वडा कमिटी सचिव कृष्ण प्रसाद गौतमले पार्टी परित्याग गर्नुभएको छ। बिहिबार एक वक्तव्य निकाल्दै गौतमले आफू अब उपन्त नेकपा एमाले वा अन्य कुनै पनि राजनैतिक दलमा आबद्ध नहुने र सधैँ स्वतन्त्र रहने भन्दै पार्टी छाडेको जनाउनु भएको हो। विगतमा वैद्यपुरी स्वास्थ्य चौकीको एम्बुलेन्स चालक समेत रहनुभएका गौतमले पार्टीका कतिपय स्थानीय अगुवाहरूको व्यवहारप्रति चित्त दुखाएको संकेत गर्नुभएको छ। भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति तयारी थालेको छ। चीन सरकारको करिब 84 करोड रुपियाँ सहयोगमा 3 तले भवन निर्माण उपकरण खरिद तथा चिकित्सक नर्सलाई तालिम दिने परियोजना पनि अगाडि बढाइएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार 500 सयको बोनम्यारो युनिट निर्माण गरिनेछ। सेवा सञ्चालनका लागि चिकित्सक र नर्सहरू चीनमा तालिमरत छन्। परियोजनाको निर्माण कार्य सुरु भएपछि करिब 1.5 वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। अस्पतालले यो सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता हट्ने, कम खर्चमा स्वदेशमै उच्चस्तरीय उपचार उपलब्ध हुने जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा भरतपुर महानगर समितिले नारायणी पुलबाट बढ्दै गइरहेका आत्महत्याका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं चितवन क्षेत्र नम्बर 3 की प्रतिनिधि सभा सदस्य सुविता गौतमलाई ध्यानकर्षण पत्र बुझाउनु भएको छ। समितिले नारायणी पुलमा भइरहेका दुखद घटनाले जनमानसमा त्रास र चिन्ता बढाएको उल्लेख गर्दै मानव जीवनको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन तथा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि तत्काल पहल गर्न आग्रह गरेको हो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सक्रिय रूपमा काम गरिरहेको बताउनु भएको छ। बिहिबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाब दिँदै उहाँले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्ने बताउनुभयो। निर्मला पन्त हत्या प्रकरणबारे अनुसन्धान जारी रहेकाले त्यस विषयमा टिप्पणी गर्नु उपयुक्त नहुने उल्लेख गर्दै उहाँले अनुसन्धान सूक्ष्म रूपमा अगाडि बढाइरहेको पनि बताउनुभयो। फरक प्रसङ्गमा उहाँले मानसिक स्वास्थ्यका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै आत्महत्या रोकथामका लागि 1166 हेल्पलाइन मार्फत काम भइरहेको जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय सभामा निर्मला पन्त हत्या प्रकरणबारे दिएको अभिव्यक्तिप्रति गृहमन्त्री सुदन गुरुङले पनि माफी माग्नु भएको छ। निर्मला पन्त प्रकरणलाई लिएर सांसदहरूसँग सवाल जवाफका क्रममा उहाँको अभिव्यक्तिको आलोचना भएपछि उहाँले बिहिबार नै राष्ट्रिय सभामा उभिएर आफ्नो भाषा केही ठाडो हुन पुगेको स्वीकार गर्नुभएको हो।
नेपालको पुरानो प्रजातान्त्रिक शक्ति मानिने नेपाली कांग्रेस यस बेला दुई किनारामा विभाजित छ। यही बेला नेपालका पुराना कम्युनिष्ट वामपन्थी शक्तिहरू सहकारी हुँदै एकताको दिशातर्फ मोडिएका छन्। कांग्रेस र कम्युनिष्ट दुवै शक्तिलाई पछि पार्दै गत फागुन 21 गतेको निर्वाचनमा नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा उदायो। रासपाले संघमा पूर्ण बहुमतको सरकार गठन गरेसँगै पुरातन र स्थायी भनिएका कम्युनिष्ट र कांग्रेस जस्ता शक्ति विभिन्न चुनौतीको सामना गरिरहेका छन्। यिनै चुनौतीका बीच कम्युनिष्टहरू आपसमा सहकार्य गर्दै एकता गर्ने सम्मको योजनामा अगाडि बढ़िरहेको छ भने कांग्रेस आन्तरिक कलहबाट गुज्रिरहेको छ। नेपाली कांग्रेसभित्रको इतर समूहले साउन 21 साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारीका लागि 32 उपसमिति बनाएर संयोजक चयन गरेको छ। भेलालाई व्यवस्थित र सफल बनाउन डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा 551 सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको समूहले त्यही समिति अन्तर्गत रहने गरी 32 उपसमिति बनाएको हो। मूल आयोजक समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै 32 उपसमितिहरू र तिनका संयोजकहरू तोकिएको प्रचार प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो। नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्ने र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै पेश गरिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ। कानूनका विद्यार्थी विवेक चौधरी सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई दायर गर्न खोजेको उक्त निवेदनलाई सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले आदेशको बिहिबार दरपीठ गरिदिनु भएको हो। जेएनजी अभियन्ता मिरज ढुङ्गानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाउनु भएको छ। बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाउनु भएको हो। साना साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने उहाँले बताउनुभयो। सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्न सक्ने उहाँको भनाइ छ। नेपाली काङ्ग्रेसका निवर्तमान प्रवक्ता डाक्टर प्रकाश शरण महतले उपचारका क्रममा विदेशमा रहनुभएका पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा साउन 26 गते नेपाल फर्किने बताउनु भएको छ। देउवा निकट नेता डाक्टर महतले साउन 26 गते साँझ 9 बजे र 45 मिनट जाँदा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने जानकारी दिनुभएको हो। संघीय संसद राष्ट्रसभाले मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारलाई गम्भीर बन्न र प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। बैठकमा मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि भएको गहन छलफलपछि सभाले सरकारलाई मार्गनिर्देशन गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएको प्रतिबद्धताका आधारमा प्राथमिकताका साथ कार्ययोजना कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको शुभारम्भ गर्नुभएको छ। मन्त्रालयमा आयोजित कन्सुलर प्रमाणीकरणका लागि नेपाल र ई प्रमाणीकरण प्रणालीको शुरूआत गर्दै मन्त्री खनालले डिजिटल प्रविधिको उपयोगले सार्वजनिक प्रशासनको कार्यशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्री खनालले डिजिटल प्रविधि केवल सेवा प्रवाहको माध्यम मात्र नभई यो सार्वजनिक प्रशासनलाई रूपान्तरण गर्न सक्ने एउटा महत्त्वपूर्ण प्रक्रिया भएको बताउनुभयो। र तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कामको औपचारिक शुरूआत भएको छ। ताप्लेजुङको फुङलिङमा आयोजित विशेष समारोहका बीच बुधबार विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालेसँगै आयोजनाको भूमिगत निर्माण कार्यले तीव्रता पाएको हो। 128 मेगावाट क्षमताको आयोजना स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्दैछ। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदेव कुमार चौधरीले यो कार्य केवल ढुङ्गा फुटाउन मात्र नभई नेपालको ऊर्जा सुरक्षा र समृद्धिको बलियो आधार निर्माण गर्ने कदम भएको बताउनुभयो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 76% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीमा सेक्टर स्तरीय अन्तर्क्रिया कार्यक्रम सञ्चालन। नेकपा एमाले माडी 8 वडा कमिटी सचिव कृष्ण प्रसाद गौतमले पार्टी परित्याग। नारेडी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न ध्यानाकर्षण पत्र पेश। रुपी कोरेला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी। चीनद्वारा करिब 84 करोड रुपियाँ सहयोग। निर्मला पन्त प्रकरण सदनमा बारम्बार नउठाउन गृहमन्त्री गुरुङको आग्रह। मनसुनजन्य विवाद व्यवस्थापनमा राष्ट्रिय सभाले सरकारलाई दियो निर्देश। र प्रहरी हिरासतमा सीसीटीभी राख्न माग गर्दै दायरिट सर्वोच्चद्वारा दरपीठ। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै।
हवस् त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ज्ञास अभाव, कालोबजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरु योजना सार्वजनिक। र स्ट्रिट अफ होर्मुज समुद्री मार्गलाई लिएर इरान र ओमान बीच सम्झौता हुँदै।

0: यो प्याक खरिद गर्न #1415#2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। राष्ट्रिय सभाबाट मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आज बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको ध्यानाकर्षण प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद बाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद कमला पन्तले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे जानकारी माग गर्नुभयो। प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह गरिमा, सोमनाथ पोर्तेल र पदम बहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यान आकर्षण भएको बताउनुभयो। मन्त्री गुरुङले विपद तथा मनसुन पूर्व तयारी प्रतिकारीय कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मनसुनजन्य गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभयो। विधेयक पेश गर्दै मन्त्री चौधरीले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्धन गर्न र पशु संक्रामक रोग नियन्त्रण गर्न कानून आवश्यक भएकाले विधेयक पेश गरेको स्पष्ट गर्नुभयो। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री गुरुङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो।
3: सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको छ। देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले चरणबद्ध रूपमा गरिरहेको छौँ। युवा वर्गहरूलाई चाहिँ अब हामीले खेलकुदहरूमा केन्द्रित भएर त्यसमा चाहिँ अलिक सुविधाहरू बढाउने कुराहरूलाई अरू टेक्नोलोजीहरूमा चाहिँ अलिकति हामीले चाहिँ यसमा डाइभर्ट गर्नलाई हाम्रो खेलकुद मन्त्रालयले पनि त्यही अनुसार बजेट पनि छुटाउनु भएको छ होइन। अनि यसमा चाहिँ हाम्रो काम भइरहेको छ। तिनटै तहको सरकार मिलेर चाहिँ हामीले यसमा काम गरिरहेछौँ। समन्वय पनि त्यही अनुसारमा, सहकार्य पनि त्यही अनुसारमा भएको छ।
2: मन्त्री गुरुङले युवाहरूलाई लक्षित गर्दै जीवनमा दुःख पाए पनि सङ्घर्ष गर्नुपर्ने र हरेस खान नहुने बताउनुभयो। यस्तै बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नुभएको प्रश्नको जवाफ दिँदै महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने बताउनुभयो। मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आवागमन सम्बन्धी व्यवहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस सञ्चालनमा ल्याएको बताउनुभयो। मन्त्री बादीले सरकारले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारी साधनमा सीसीटीभी जडान तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु, ग्यास अभाव तथा कालोबजारी नियन्त्रण, स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले स्वास्थ्य बिमा जनताको जीवनसँग जोडिएको विषय भएकाले तत्काल कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विभिन्न जिल्लामा बदेल आतंकले किसानको मकै बाली सखा पारेको भन्दै वर्षभरि किसानले पसिना बगाएर लगाएको बाली एकै रातमा नष्ट हुने अवस्था आएकाले यसको क्षतिपूर्ति तथा रोकथाम र नियन्त्रणमा पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपराह्न सभा 1 बजे बस्नेछ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउबाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गत वैशाख 4 गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिँदै पूर्व सभापति देउबा पक्षको रिट खारेज गरेको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात भदौ 1 गतेदेखि गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रभाव भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। मन्त्री शिशिर खनालले अनलाइन प्रणालीको उद्घाटन गर्नुहुँदै बाह्य मुलुकमा जाने लाखौँ नेपालीले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौँ धाउनुपर्ने तथा आर्थिक बोझ बढ्ने जस्ता असहजतालाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको सुरुवात गरेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले अनलाइन सेवा सञ्चालनपछि कतिपय स्थानीय सरकारबाट जारी हुने गरेका कागजातका ढाँचा, भाषा र विषयमा एकरूपता नहुँदा सेवाग्राहीले भोग्नु परेका शास्तिको समस्या समाधान हुने बताउनुभयो। पत्रकार सम्मेलनमा कागजात प्रमाणीकरण गर्न अनलाइन मार्फत नै व्यक्तिगत विवरण तथा कागजात राखेर शुल्क बुझाई सेवाग्राही आफैले सहज हुने समय छनौट गरी प्रमाणित कागजात लिन सक्ने जानकारी दिइयो। हरेक वर्ष 1 लाख बढी नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने र वार्षिक करिब 4 लाख नेपालीहरूले वैदेशिक रोजगारीका लागि अनुमति लिने गरेको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गरी गुरु योजना तर्जुमा गरिएको छ। गुरु योजनामा महाराजगञ्ज र चाबहिल गौशाला भूमिगत

0: कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ थापाले गुरु योजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात ट्राफिक र सडक सम्बन्धी समस्या समाधान हुने उल्लेख गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदेओ सुजीले रिङरोडभित्र सवारी साधनको चाप व्यवस्थापन गरी सडकको क्षमता सुदृढ बनाउने, चक्रपथ बाहिरका क्षेत्रको पहुँच थप सहज बनाउने तथा विपद तथा आपतकालीन अवस्थाका लागि सडक सञ्जालको विकास गर्ने गुरु योजनाको लक्ष्य रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय आम सञ्चार विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षभित्रै हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानुन ल्याउने गरी विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाइरहेको जनाएको छ। सार्वजनिक गरिएको अवधारणा पत्रमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्दै सूचना प्रविधिको तीव्र विकास, डिजिटल तथा अनलाइन सञ्चार माध्यमको विस्तार र प्रसारण क्षेत्रको विविधीकरणलाई सम्बोधन गर्न नयाँ एकीकृत कानुन आवश्यक भएको उल्लेख गरिएको छ। यस्तै सूचना तथा सञ्चार प्रविधि नीति तथा राष्ट्रिय आम सञ्चार नीति 2073 कार्यान्वयनका क्रममा देखिएका आवश्यकतालाई सम्बोधन गर्न पनि नयाँ कानुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ। विधेयक तर्जुमाको क्रममा सम्बन्धित मन्त्रालय, सरकारी निकाय तथा सरकारवाला संस्था र व्यक्तिसँग आवश्यक राय, सुझाव र परामर्श लिइने मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगको यही साउन 15 गतेको बैठकले मतदाता नामावली अद्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्कीले मतदाता नामावली अद्यावधिक अभियान सञ्चालनका विषयमा आज प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूसँग छलफल गर्नुभएको छ। स्थानीय पञ्जीका अधिकारीसँग समन्वय गरी विवाह, बसाई सराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अद्यावधिक गरिने आयोगले जनाएको छ। बैतडीका 84 कार्यालयमध्ये 65 वडा सचिवको दरबन्दी रिक्त रहेको छ। वडा सचिवको अभावमा स्थानीय तहहरूले प्राविधिक, स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिँदै सेवा सञ्चालन गरिरहेका छन्। यसले सेवा प्रवाहदेखि स्थानीय सरकार सञ्चालनमा असर परेको जनप्रतिनिधिहरूको भनाइ छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: 9 कार्यालय रहेको सिगास गाउँपालिकामा एउटै वडामा पनि सचिवको दरबन्दी परिपूर्ति भएको छैन। वडा सचिव नहुँदा प्राविधिक र स्वास्थ्य तर्फका कर्मचारीलाई अतिरिक्त जिम्मेवारी दिएर वडा सचिवको काम गराउनु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बोहराले बताउनुभयो।
2: जिम्मेवारी त हामीले करारको लागि दिएका छौँ, पहिलेदेखि करारले नै चलाइरहेछन्। कर्मचारी खर भएर गइहाल्छन्, विकट छ, अन्तबाट सर भएर मागेर आउँदैन। कर्मचारी अभावै छ, भगाहरू पनि 5-6 यतै भइसक्यो भनेर अब स्वाभाविक रूपमा सर मागेर अन्त
1: यस्तै 10 कार्यालय रहेको पुर्चौडी नगरपालिकामा पनि एउटा वडा कार्यालयमा मात्रै वडा सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी 9 वडामा सचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन। प्रशासन सेवा बाहेकका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा दैनिक कामकाज मात्रै धान्य अवस्था रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण धानुकले बताउनुभयो।
3: प्रशासन तर्फको कामकाज प्राविधिकले त्यति ज्ञान हुँदैन, काम चलाउनलाई जिम्मेवारी दिएदेखि पालिकाको अवस्थामा चाहिँ भएको पनि 3-4 थिए भएर गइसके अलि समस्या नै आउँछ।
1: जिल्लाका 10 स्थानीय तह अन्तर्गत रहेका 84 वटा कार्यालय मध्ये हाल 22 वटामा मात्रै स्थायी वडा सचिव कार्यरत छन्। बाँकी 65 वटामा करारका कर्मचारी, प्राविधिक, स्वास्थ्य कर्मी तथा कम्प्युटर अपरेटरलाई वडा सचिवको जिम्मेवारी दिइएको छ। यसले कर्मचारीमाथि दोहोरो कार्यभार बढ्नुका साथै सेवा प्रवाहमा समेत समस्या सिर्जना भएको डिलासिनी गाउँपालिकाका

0: अध्यक्ष सन्तोष प्रकाश जोशीले गुनासो गर्नुभयो।
1: सिरिज अनुसारको जुन एउटा संरचना हुनुपर्ने हो नि वडामा वडा सचिवहरू, त्यो नहुँदाखेरि त निकै धेरै शास्ति ल्याउनु परेको छ। न नीति कार्यक्रम कार्यान्वयन गर्न मिल्छ, न माथिको केन्द्रीय सरकारले अथवा प्रदेशको नीति योजना कार्यक्रम अनुसारले चाहिँ कामहरू कार्यान्वयन गरिन्छन्। एकदमै धेरै असुविधा भएको छ। यसले सरकार सञ्चालनमा पनि असुविधा भयो, जनताले पाउने सेवाबाट पनि वञ्चित भएको अवस्था भयो।
0: स्थानीय तहहरूले लामो समयदेखि रिक्त वडा सचिवको दरबन्दी यथाशीघ्र परिपूर्ति गर्न सरकारसँग माग गर्दै आएका छन्। आवश्यक जनशक्ति अभावका कारण नागरिकले समयमै सेवा पाउन कठिनाई भोगिरहेका छन् भने स्थानीय सरकारको दैनिक प्रशासनिक काम समेत प्रभावित बनेको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी आँखा अस्पताल सञ्चालन गर्न लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्री मेहताले सरकारले यसै वर्षबाट कोशी प्रदेशमा आफ्नै आँखा अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले विपन्न नागरिकका लागि अस्पतालहरूले छुट्याइएका शैयामा खाली छैन भनेर फर्काइ गरेको र निशुल्क प्रदान गरिने 98 प्रकारका औषधि सहज रूपमा वितरण नभएको भन्दै त्यस्ता अस्पताल र फार्मेसीलाई तत्काल कारवाही गर्न सरकारको ध्यान आकर्षण गराउनु भयो। सांसदहरूले मानव अङ्ग प्रत्यारोपणमा समस्या हुने गरेको, दुर्गमका अस्पतालहरूमा विशेषज्ञ डाक्टर नभएका कारण नागरिकले उपचार नपाई अकालमा ज्यान गुमाउनु परेको र स्वास्थ्य समस्याकै कारण दिन प्रतिदिन मानसिक समस्या थपिएको भन्दै साथै प्रदेश मानसिक अस्पताल स्थापना गर्न सरकारलाई सुझाव दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तर उन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तर उन्नतिको प्रस्ताव गरिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। कैलालीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सरकारले सरकारी निकायलाई सक्रियता बढाएका छन्। जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम लगायतका सरकारवाला निकायले एलपी ग्यासको सहज आपूर्तिका लागि बजार अनुगमन गर्ने, दैनिक रूपमा ग्यास बिक्री वितरणको वितरण लिने, विवरण लिने र दिने लगायतका काममा तदारुकता देखाएका हुन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
3: पछिल्लो समय बजारमा सहज रूपमा ग्यास नपाएको जनगुनासो बढेपछि सरकारी टोलीले बजार अनुगमन थालेको छ भने आयल निगम धनगढीले एलपी ग्यासको आपूर्ति बढाएको छ। पछिल्ला दिनमा दैनिक रूपमा ग्यास बिक्री वितरणको विवरण लिने र दिने गरिएको छ। बजारमा ग्यासको अभाव हुन नदिन र ग्यास लुकाउने प्रवृत्तिलाई निरुत्साहित पार्न संयुक्त रूपमा बजार अनुगमन भइरहेको छ। ग्यासको अभाव नहोस् भन्ने तर्फ सचेत रहेको स्थानीय प्रशासनले जनाएको छ। कैलालीका जिल्ला अधिकारी हिरालाल रेग्मी
4: हल्लाले गर्दाखेरि यो ग्यास लुकाउने काम र कालोबजारी गर्ने, स्टक गर्ने त्यो सम्भावना नहोस् भन्ने हिसाबमा हामी एकदमै सचेत छौँ। यहाँ ग्यासको डिलरहरूले कति बिक्री वितरण गर्नुभयो, कति खपत भयो र कहाँ कस्तो अवस्था छ भन्ने विषयमा डेली रिपोर्ट चाहिँ हाम्रो आयल निगम मार्फत हामीले लिने चाहिँ गरिरहेका छौँ। ग्यास सहज आपूर्तिको लागि हामीले संयुक्त रूपमा आयल निगम, वाणिज्य, स्थानीय निकाय, जिल्ला प्रशासन, दुवानी सङ्घ प्रतिनिधिको बिचमा अनुमान गर्ने कामहरू चाहिँ भइरहेको छ।
3: उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आइरहँदा नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले भने बजारमा एलपी ग्यासको आपूर्ति बढाएको जनाएको छ। यसभन्दा पहिले दैनिक 50 मेट्रिक टन आपूर्ति हुने गरेको एलपी ग्यास अहिले दैनिक 70-80 मेट्रिक टन आपूर्ति भइरहेको छ। यति बेला बजारमा ग्यासका लागि लाइनमा बस्नु पर्ने अवस्था नरहेको बताउनुहुन्छ नेपाल आयल निगम धनगढीका प्रमुख मनोहर डीसी।
5: हाम्रो दैनिक पहिला 2 गाडी इम्पोर्ट हुन्थ्यो भने अहिले 4 गाडी डबलै इम्पोर्ट भइरहेको, अहिले 70-80 मेट्रिक टन आइरहेको छ। हामीसँग 1-2 घन्टाको ग्याप हिसाबमा ग्यास पुगिराख्ने जाने बित्तिकै पाइने अवस्था पनि छ। पूर्व जस्तो लाइन लाग्नु पनि रोडमा आउनु पर्ने अवस्था अझै आएको छैन।
3: मासिक रूपमा 1,00,000 ग्यास सिलिन्डर बिक्री वितरण हुने गरेको यहाँ साउन 18 गतेसम्म 94,000 सिलिन्डर बजार पठाएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। पेट्रोलियम पदार्थ ढुवानीको समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर ओमान र इरान बीच सम्झौता हुने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्झौता हस्ताक्षर हुने अन्तिम चरणमा रहेको पुष्टि गर्नुभए पनि विस्तृतमा भने केही बताउनु भएन। म्यानमारका सैनिक नेता मिन आङ हाइङ औपचारिक भ्रमणका क्रममा थाइल्यान्ड पुग्नु भएको छ। सन् 2021मा प्रजातन्त्रवादी नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि उहाँको यो पहिलो थाइल्यान्ड भ्रमण हो। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: राष्ट्रिय योजना आयोगले चालु 16 योजनाको कार्यान्वयनको अवस्थाबारे बिहिबार निजी क्षेत्रका प्रतिनिधि तथा सरकारवालाहरूसँग अन्तर्क्रिया गरेको छ। सिंहदरबारमा भएको अन्तर्क्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले योजनाले लिएका लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो। अन्तर्क्रियामा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरूमा अहिले उच्च मात्रामा लगानी योग्य रकम रहेकोले यसलाई ठूला पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उपयुक्त अवसरको रूपमा लिनुपर्ने बताउनुभयो। अन्तर्क्रियामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष सूर्य कृष्ण वैद्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ लगायतले अर्थतन्त्रको सुधारका लागि निर्यातजन्य वस्तुको विविधीकरण गर्न, निजी क्षेत्रको नियन्त्रण भन्दा नियमन र सहजीकरणमा जोड़ दिन तथा सुरक्षाको प्रत्याभूति दिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीको समायोजित तलबमान सार्वजनिक गरेको छ। मन्त्री परिषदको यही साउन 6 गतेको बैठकले स्वीकृत गरेको नयाँ ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सहितको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो। सरकारले गत जेठ 15 गते चालू आर्थिक वर्षको बजेट मार्फत 10% तलबमान वृद्धि गर्ने र 10% नै प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। नयाँ तलबमान यही साउन 1 गतेदेखि लागू हुनेछ। नेपाल राष्ट्र बैंकले खुल्ला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुल्ला बजार कारोबार कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितुपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। संशोधित कार्यविधिले रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री तथा दीर्घकालीन निक्षेप संकलन लगायतका अधिकांश उपकरणमा न्यूनतम बोल रकम 10 करोड रुपियाँ कायम गरेको छ। समान ब्याज दर वा समान मूल्यमा प्राप्त बोल कबोलबाट स्वीकृत रकम भन्दा बढी माग भएमा समानुपातिक रूपमा प्रो राटा आधारमा रकम बाँडफाँड गर्ने व्यवस्था पनि संशोधित कार्यविधिमा गरिएको छ। नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति सुरु गरेको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षण सुरु गरेको हो। भूमिगत केबुल प्रणालीमा विद्युत चार्ज गर्ने काम भइसकेको र करिब 300 सेवाग्राहीका घरमा भूमिगत लाइन मार्फत विद्युत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
8: नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् 2026 तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। सार्वजनिक कार्यतालिका अनुसार नेपालले 21 देखि 29 अगस्तसम्म अस्ट्रेलियामा हुने टप एन्ड T20 प्रतियोगितामा बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। यी दुई बीचको खेल 22 अगस्तमा हुनेछ। त्यस्तै सेप्टेम्बर 6 नेपालले न्यूजील्याण्ड ए टोली विरुद्ध 50 ओभरको श्रृङ्खला खेल्नेछ भने डिसेम्बरमा भारत ए टोलीसँग द्विपक्षीय श्रृङ्खलामा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। बङ्गलादेश, न्यूजील्याण्ड र भारत जस्ता तीन टेस्ट राष्ट्रका टोलीसँग हुने यी खेलले नेपाली टोलीलाई उच्च स्तरीय अन्तर्राष्ट्रिय अनुभव दिलाउनका साथै आगामी प्रमुख प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन गहिरिँदै गएको छ। सोही निलम्बनका कारण नेपालले अब एएफसी U20 एसियन कप छनौट प्रतियोगिता पनि गुमाउने भएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको अध्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाइएपछि यु20 राष्ट्रिय टोलीको छनौट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो। एएफसीले यसअघि नै एन्फालाई पत्रचार गर्दै अगस्त 1 भित्र फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले प्रतियोगिता खेल्न पाउने स्पष्ट पारेको थियो। तर तोकिएको समयभित्र निलम्बन हट्न नसकेपछि नेपाललाई छनौट प्रतियोगिताबाट बाहिर राखेको हो। यसअघि सार्वजनिक ड्र अनुसार नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। उक्त समूहमा आयोजक मंगोलिया, क्वाम र नर्दन मारियान आइल्यान्ड्स रहेका थिए।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 17.9 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 16.2 मिलिमिटर। पोखराको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 67.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 12.9 मिलिमिटर। र दिपायलको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ग्यास अभाव, कालोबजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरु योजना सार्वजनिक। र स्ट्रेट अफ होर्मुज समुद्री मार्गलाई लिएर इरान र ओमान बीच सम्झौता हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
9: आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
10: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
9: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
11: हेलो आयन, के छ?
12: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ। के छ अरे माडीतिर हाम्रो नेपालमा?
11: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
12: भिडियो अन गर न यार।
11: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
12: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न। हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
13: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक टेलिभिजन सेवा सहित उपलब्ध छ। गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852012840। साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
14: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइनलाई। टेकमाइनलाई
15: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
13: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
15: घडेरीका विशेषताहरू:
13: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
16: जग्गा धनी सिधा सम्पर्क 98-172-54 र 98-456-90-042।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारी कर्मचारीको तलब 5,500 बढ्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरुङद्वारा रोस्टमबाटै क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने। जुट्ने कि फुट्ने, अन्तिम मौका।
1: अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
0: भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक। नयाँ दरबन्दी थप्ने तयारी। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य।
2: कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेसन सिस्टम NEATS को शुभारम्भ गरेका छौँ।
0: नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण। काठमाडौँ सहित 30 जिल्लामा आकस्मिक बाढीको जोखिम। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ। एकै महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ्यो।
3: बर्सात सिजनमा अलिकति मूल्य माथि जाने प्रवृत्ति रहन्छ, त्यही प्रवृत्तिको पुनरावृत्ति हो यो।
0: बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमायो। AFCद्वारा खेल तालिका सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सुकुम्बासी बस्ती विस्थापनको प्रभाव सबैभन्दा बढी बालबालिकाको भविष्यमा देखिएको छ। कतिपय बालबालिका अझै पनि पढाइबाट वञ्चित रहेको खबर बाहिरिँदै गर्दा सरकार मार्फत उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिनु आवश्यक छ। उनीहरूको पढाइ सुनिश्चित गर्न आज सर्वोच्च अदालतको आदेशले राज्यको जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ। तर दीर्घकालीन समस्या समाधानका लागि राहतसँगै व्यवस्थित पुनर्स्थापना र दिगो नीतिको आवश्यक छ। नागरिकको मौलिक अधिकार र मानवीय समवेदना बीच सन्तुलन कायम गर्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको संशोधित तलब ग्रेड र सुविधा निर्धारण गरेको छ। बजेट मार्फत घोषणा गरिएको 10% तलब वृद्धि र 10% प्रोत्साहन भत्ता अनुसार कर्मचारीको मासिक तलब बढाइएको हो। अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब पद अनुसार न्यूनतम 1,912 रुपियाँदेखि अधिकतम 5,662 रुपियाँसम्म बढेको छ। यससँगै सामान्य श्रेणीका कर्मचारीको मासिक कुल तलब करिब 40,000 रुपियाँ पुग्ने सरकारको दावी छ। नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब 90,594 रुपियाँ कायम गरिएको छ। मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रुपियाँ हुनेछ, जसमा ग्रेड वृद्धि भएपछि कुल तलब 90,594 रुपियाँ पुग्नेछ। यस्तै विशिष्ट श्रेणी सचिवको मासिक तलब 84,576 रुपियाँ तोकिएको छ। अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रुपियाँ बोक्यौता पदभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया पूरा भएपछि 10-12 अर्ब रुपियाँ भदौभित्र भुक्तानी गर्ने जनाएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले गत आर्थिक वर्षमा बीमा अन्तर्गत 24-25 अर्ब रुपियाँ भुक्तानी भइसकेको र बाँकी रकम पनि छिट्टै भुक्तानी गरिने विकास देवकोटाले जानकारी दिनुभयो।
6: हामीले कहिले काहीँ इच्छुक छ उहाँहरूलाई उपचारको, त्यस्ता व्यक्तिहरू चाहिँ इन्भल्भ भएको कारणले कम भएको हो। यो भित्र चाहिँ जसले इन्सुरेन्स नगर्ने कारणले यसको कभरेज कम भएको छ, खर्च पनि त्यसै कारणले धेरै हुन्छ।
5: यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि थप 55,000 स्वास्थ्य कर्मी आवश्यक रहेको जनाएको छ। हाल देशभर करिब 35,000 स्वास्थ्य कर्मी कार्यरत रहे पनि आवश्यकता भने 90,000 भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। हाल स्वीकृत 1,808 नयाँ दरबन्दी 2 महिनाभित्र पदपूर्ति गर्ने र थप 500-600 नयाँ दरबन्दी सिर्जना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको छ। अब विवादको पुनः सुनवाई 3 न्यायाधीशको इजलासमा हुनेछ। यसअघि सर्वोच्चको संयुक्त इजलासले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले काङ्ग्रेसको आधिकारिकता विवादको टुङ्गो लगाउनेछ। देउबा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पूर्ण लयमा फर्काउन संवादको वातावरण बन्ने काङ्ग्रेस नेता मीन विश्वकर्माले सिआइएनलाई बताउनुभयो।
1: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने व्यक्तिगत निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने भयो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौँ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कङ्ग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
5: यसैबीच सभापति गगन थापा लगायतका शीर्ष नेताहरू सर्वोच्चको निर्णयपछि छलफलमा जुट्नु भएको छ। गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मनसुनजन्य विपद व्यवस्थापनबारे छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्रीले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरुङले रुस्टमबाटै आफ्नो भाषा अनुचित भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभयो।
7: र मेरो तर्फबाट अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि होइन, यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। यो तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु। तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्नु चाहिँ मिल्दैन। अनुसन्धान हो नि त, त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिनु ठुलो कुरा हो नि त।
5: यसैबीच गृहमन्त्री गुरुङले सरकारले संसदमा प्रश्नको जवाब दिनुभन्दा अघि नै काम गरिसक्ने बताउनु भएको छ। बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सहित 30 जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलप्रासी, पूर्व पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा साना नदी र खोलामा पानीको सतह बढ्ने सम्भावना रहेको छ। शाखाले भोलि र पर्सि बहने साथै प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरेको शाखा प्रमुख विनोद प्राजुलीले सिआइएनसँग बताउनुभयो।
8: दुई दिन देखि मनसुन अलि सक्रिय छ नेपालको क्षेत्रमा र यो सक्रियता भोलिसम्म कायम राख्न सक्ने देखिन्छ। अब यो सन्दर्भमा आज बिहानको बाढी पूर्वानुमान बुलेटिनमा हामीले मुख्यतः नारायण नदीको क्षेत्रमा आज सतर्कता तह पार हुने अवस्थाको पूर्वानुमान सँगै सचेतनाको लागि पूर्व सूचना जारी गरेका छौँ भने अन्य जति पनि नारायणी नदीका शाखा नदीहरू छन् त्रिशुली, बुढी गण्डकी, मर्स्याङदी, सेती, मादी, दमो, काली गण्डकी लगायतमा पनि सतर्कताको सूचना चाहिँ दिएको छ। त्यस्तै कोशीको क्षेत्रमा पनि केही ठाउँमा पानी छ।
5: नेपालमै विकास गरेको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढी, पहिरो, डुबान, बन्डडिलो, हिमपात, विस्फोट, औद्योगिक दुर्घटना लगायत विभिन्न विपदका बेला समयमै चेतावनी सूचना दिन सक्ने दावी गरिएको छ। प्रणालीका डिजाइनकर्ता इन्जिनियर अनुप खनालका अनुसार यो प्रणाली एसएमएस, इन्टरनेट, सेटेलाइट नेटवर्क र वायरलेस प्रविधि मार्फत तत्काल सूचना पठाउन सक्छ। साथै स्थानीय भाषामा पूर्व रेकर्ड वा प्रत्यक्ष आवाज सन्देश समेत प्रसारण गर्न सक्ने सुविधा रहेको सिआइएनसँग बताउनुभयो। अनुदानमा उपलब्ध गराइने रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाहीमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्ग दशस्थित कृष्णका अभिनय राय र अभिनन्द राय पक्राउ परेका छन्। उनीहरूको बयानका आधारमा प्रहरीले मलङ्गवा 3 शिवसागर चौक स्थित पसलमा सञ्चालक राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ। पछिल्लो एक महिनामा बजारमा अधिकांश तरकारी तथा हरियो सागसब्जीको मूल्य बढेको छ। असार 21 गतेदेखि यताको औसत बजार मूल्य तुलना गर्दा केही तरकारीको भाव 3 गुणा भन्दा बढीले उकालो लागेको देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जिरीको सागको मूल्य सबैभन्दा धेरै 340.18% बढेको छ। पालुङ्गोको साग 309.9%, पार्सले 287.75%, रायो साग र ब्रोकाउली 257.14%, लाम्चो भेन्टा 227.27% तथा तितो करेला 200% महँगिएको छन्। दैनिक भान्सामा बढी प्रयोग हुने भिन्डी, बोडी, घिउ सिमी, मकै बोडी, काउली, हरियो फर्सी, हरियो धनियाँ र हरियो खुर्सानीको मूल्य पनि एक महिनामै मूल्य दोब्बरको हाराहारीमा पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रणाली ग्रहणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ गर्नुभएको छ। नेपाल ई प्रमाणीकरण प्रणाली अन्तर्गत सञ्चालनमा आएको यस सेवासँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। प्रणाली उद्घाटन गर्दै मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउ रूपान्तरण कार्य प्रक्रिया भएको बताउनुभयो।
2: विभिन्न प्रयोजनका लागि पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यले विकसित गरिएको कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेसन सिस्टम NEATS को शुभारम्भ गरेका छौँ। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुसी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
5: साझा खबरमा अब विदेशका खबर। बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बङ्गलादेशमा पुनः विवाद सुरु भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा बङ्गलादेशमा आक्रोश व्यक्त भएका छन्। बङ्गलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसरसहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो खेद व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनमा का कारण नेपालले अगस्त अन्तिमदेखि सुरु हुने एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने छैन।
0: संतोषी राउल तमोर करिडोरले फेरियो पहाडी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
9: अब हामी पनि केही दाइरे व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि पर्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोलामा टाढामा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको।
0: 2065 सालमा सुरु भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
13: चौबिसे गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सडकसँगै बिजुली, खाने पानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बूको परिवार पनि गाउँ फर्किएको छ।
9: बसाई किन परेको भन्दाखेरि मेरो ससुर बाबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही दाइरे व्यवसाय गर्ने भनेर सरेको थियौँ। अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि पर्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोलामेटारमा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको
13: छौँ। खोलामेटार मात्रै होइन, तमोर करिडोर अन्तर्गत पर्ने सदमटार, हङ्समोरङ र भैँसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम सुरु भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यौपानी।
14: तमोर करिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँका ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसिन सर पुनः आफ्नै गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
13: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री।
15: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
13: भारतको जोगमुनीबाट तमोर नदी को किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम सुरु भएको थियो। त्यसपछि धनकुटाको मूलगाडदेखि 5 थरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो। तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
16: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। जो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठुलो परिवर्तन ल्यायो। समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसेकम तपाईँले सुरुवात गरिदिनु भयो भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठुलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
13: तमर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि 5 थरको गणेश चुकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सडक कालोपत्र सकेको छ। तर यस सडक खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सडकबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।
17: मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर एउटा व्यवसायको किसिमले त गर्नु पर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म छोडिन गर्छु।
0: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक। संवाद श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
20: धन्यवाद।
19: तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो। र तेस्रो स्थानमा नेपाली काङ्ग्रेसका अनिल कुमार रुङ्गाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो। म त्यो साझा उम्मेदवारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ।
20: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन। त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए। जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल लुङ्गाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेर चुनावको हार जित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्यायो र कसले कम ल्यायो भने त्यो पाटो एकातिर रह्यो। अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ, अब मैले नजानेको कुराहरू मलाई सिकाइदिनु होला भनेर पनि मैले उहाँ प्रदीप यादवजीलाई फोन गरेको थिएँ।
19: सिकाउनु भएपछि
20: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
19: त्यतिखेर निर्वाचन सकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव प्रक्ष रूपमा
20: अनिल लुङ्गाटाज्यूसँग त लगभग धेरै पटाजुज्यूसँग फोन भयो होला।
19: उहाँले उठाएका विषयवस्तुहरू पनि निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमै हो?
20: त्यो निर्वाचन उहाँ को र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नम्बर 1 एकै हामी भयो
3: जिति सकेपछि तपाई साझा हुनुभयो
20: साझा भइहाल्यौ अब उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो जनताको पनि समस्या रह्यो मेरो पनि समस्या रह्यो त्यसकारण हाम्रो सबै साझा समस्याको रूपमा आइहाल्यो नि त्यसमा त केही भन्नु पर्ने कुरै भएन
3: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
20: सदनमा
3: हजुर
20: 9 पटक जति 8 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ
3: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो
20: यहाँले भन्नुभयो जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
3: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बिचको समयबाट
20: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन तत्कालीन समयमा उठेका जल्लाबल्ला इस्युहरू त उठाउनु पर्ने नै भए मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ सरकारलाई जानकारी
3: यो बिचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ
20: होइन यस्तो छ मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीले त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथुलिन खोज्दै गर्दाखेरि बिथुलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो हामी गयौँ र हामीले त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गर्नेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश सामाजिक भाइचाराका सन्देशहरू सामाजिक सम्बन्धका सन्देशहरू फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गऱ्यौँ र त्यो हामी त्यसमा सफल पनि भयौँ
3: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौँदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन् तपाईँले यसलाई कति खुसी गर्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ
20: पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ नि कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ किनभने हामी सदियौँदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै
3: कुनै स्वार्थ
20: कुनै राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शङ्का उपशङ्का त आफ्नो ठाउँमा रह्यो त्यसमा भन्दा पनि हामीले सामाजिक सम्बन्ध सामाजिक भाइचारा सामाजिक सद्भाव कायम गराउनको लागि गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ नि जस्तो लाग्छ
0: हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सकिनेछ सरकारी कर्मचारीको तलब 5,500 बढ्यो सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरुङद्वारा सार्वजनिक क्षमा याचना काङ्ग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने भएको छ जुट्ने कि फुट्ने अन्तिम मौका प्राप्त गरेको नेताहरूले बताएका छन् भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी छ नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक परेको छ नयाँ दरबन्दी थप्ने तयारी गरेको सरकारले जनाएको छ प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ काठमाडौँ सहित 30 जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको छ अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ गरिएको छ 1 महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढेको छ र बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ यो विषय फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: इस समय सूचक का साथ में
21: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 5855 7070 161 र 0855 7070 153।
22: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राले, बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
23: इट्स 8 o'clock। अहिले 8 बजेको छ। परिवेश, समय को आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रिय सभा बैठकमा दुई मन्त्रीको कर्मकाण्डी प्रश्नोत्तर, सांसदलाई प्रश्न नसोध्न भनेपछि गृहमन्त्री गुरुङ क्षमा याचना गर्न बाध्य।
0: कङ्ग्रेस आधिकारिकताको फैसला पुनरालोकन गर्न सर्वोच्चको अनुमति, देउबा यही साउन 26 गते स्वदेश फर्कने।
1: बिमाको बाँकी बक्यौता भदौभित्र भुक्तानी गर्ने मन्त्रालयको तयारी, कन्सुलर प्रमाणीकरणका लागि अनलाइन प्रणाली शुभारम्भ, हेलो सरकारलाई स्तरोन्नति गरिने।
0: अमेरिकासँग प्रशस्त हतियार रहेको ट्रम्पको दाबी, सैन्य सूचना चुहाउनेलाई कडा कारवाही गर्ने चेतावनी।
1: र नेपालले न्युजिल्यान्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय आज

0: पुरा तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा संसदमा सरकारले बिजनेस दिन नसकेपछि मन्त्रीहरूले कर्मकाण्डी जवाब दिएका छन्। प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएपछि गृहमन्त्री सुदन गुरुङ र महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले आज राष्ट्रिय सभाको बैठकमा गएर एक एकजना सांसदको जवाब दिएका छन्। प्रधानमन्त्रीले संसदमा जवाफ नदिएको भन्दै आलोचना भइरहेको बेला गृहमन्त्री गुरुङ संसदमै बोलेका कारण आलोचित बन्नु परेको छ। एकजना सांसदकै प्रश्नको जवाफ पनि दिन नसकेपछि गृहमन्त्री गुरुङले माफी माग्नु परेको छ। राष्ट्रिय सभाका सांसद विष्णु बहादुर विश्वकर्माले निर्मला हत्याकाण्डबारे सोधेपछि जवाब दिन रोस्टममा पुग्नुभएका गृहमन्त्री गुरुङले यो प्रश्न संसदमा कहिले नसोध्न आग्रह गर्नुभएको थियो। त्यति मात्र होइन, उहाँले आफ्नो सरकार आएपछि भएको घटना नभएकाले अघिल्ला सरकारलाई देखाएर पन्छिन खोज्नुभयो। प्रति प्रश्न गर्दा पनि सांसद विश्वकर्माले आफ्नो प्रश्न सोध्न पाउने अधिकारको हनन भएको सुनाउँदै निर्मलाले कहिले न्याय पाउँछिन् भनेर सोधेपछि गृहमन्त्री गुरुङले यो प्रश्नको जवाफ दिन्न भन्नुभएको हो।
2: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीजीले उत्तर दिनै पर्दछ, यो बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको 4.25 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हाम्रो चेली निर्मलाले न्याय पाउँछिन्, यही प्रश्न राखेँ। धन्यवाद।
3: हुन्छ, म यसको उत्तर दिन चाहदिन
4: माननीय मन्त्रीज्यू,
3: म उत्तर दिन चाहदिन यसको।
1: त्यसै गरी विश्वकर्माले युवाहरूले आत्मदाह र आत्महत्या गर्ने अवस्था अन्त्यका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनु भयो। सोही प्रश्नको जवाफमा पनि सांसद विश्वकर्माले मनोवैज्ञानिक परामर्श र खेलकुदले मात्र नपुग्ने भन्दै युवालाई स्वरोजगार बनाउने योजना खै भन्दै प्रति प्रश्न गरेपछि गृहमन्त्री गुरुङले मेरो मन्त्रालय अन्तर्गत छैन भनेर पन्छिनु भयो।
2: युवाहरूलाई स्वरोजगार बनाउन, शिक्षा स्वास्थ्यमा पहुँच पुर्याउन, देशभित्रै उद्यमी बनाएर सुन्दर भविष्य देखाउन सक्नु पर्दथ्यो। त्यसको लागि सरकारी लगानी तथा बजेटको व्यवस्था कसरी गर्नुभएको छ म यही सोध्न चाहन्छु। धन्यवाद।
4: माननीय मन्त्रीज्यू,
3: अध्यक्ष महोदय, यो मेरो मन्त्रालयको विषयमा छैन, विषयवस्तुमा केन्द्रित हुनु पर्ला।
4: अब माननीय मन्त्रीज्यूलाई आसन ग्रहण गर्न अनुरोध।
1: त्यसपछि महिला मन्त्री वादीलाई मदन कुमारी शाह गरिमाले पनि एउटा मात्र प्रश्न गर्नुभएको थियो। गरिमाले सरकारले महिलाहरूका लागि सुरु गरेको निलो बसले मौलिक असमानतातिर लैजान खोजेको हो भनेर सोधेपछि मन्त्री वादीले सरकारको त्यस्तो चाहना नभएको बताउनु भयो। दुवै मन्त्रीले आफ्ना मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण समेत गराउनु भएको थियो। सो प्रस्ताव माथिको छलफलमा भाग लिने क्रममा सांसद रञ्जित कर्णले गृहमन्त्रीको सो अभिव्यक्तिबारे आपत्ति जनाउनु भयो।
5: भर्खर अहिले गृहमन्त्रीजीले भन्नुभयो संसद रोस्टमबाट चाहिँ उहाँसँग दुई तिहाई बहुमतको लगभग सरकार छ, उहाँले सांसदको आवाजको सम्पूर्ण कुराको जवाब दिनु उहाँ जरुरी हुन सक्छ, उहाँको कुरा हो। तर म गम्भीर आपत्ति म व्यक्त गर्न चाहन्छु, गृहमन्त्रीजीले चाहिँ सांसदहरूलाई चाहिँ यो क्वेसन नसोध्नु होला, नसोधिदिनुहोस् भन्ने जुन किसिमको उहाँले चाहिँ निर्देशन दिनुभएको छ, म गम्भीर आपत्ति व्यक्त गर्दछु। संसदीय व्यवस्थामा जनताको आवाज चाहिँ मन्त्री र प्रधानमन्त्री सोध्ने आएको माध्यम नै सांसदहरू हो, उहाँको जवाब दिनै पर्छ भन्ने मेरो मान्यता हो।
1: फेरि मनसुनजन्य विपद व्यवस्थापन बारे जवाफ दिन रोस्टममा पुग्नुभएका गृहमन्त्री गुरुङले क्षमा पनि माग्नुभयो। सांसदहरूले कच्चापन नदेखाउन भनेपछि गृहमन्त्री गुरुङले आफूले सिक्दै जाने बताउनु भयो।
3: अघि नै देखिहाल्यो अभिमानजीहरूले भनिहाल्नु भयो, तर मैले फेरि करेक्सन त गरेँ नि, त्यसमा त घमण्डै भएर त म बसिनँ नि त। त्यही भएर यो समयले आफूलाई परिपक्व बनाउँदै लान्छ होला मानन्दज्यू, समयले हामीलाई यहाँसम्म ल्याएको छ, हजुरहरू पनि यहाँ परिपक्व हुनुहुन्छसम्म धेरै धक्का खाएर आउनु भएको छ, त्यो धक्का हामीले पनि खाने हाम्रो इच्छा पनि छ, हजुर जस्तै परिपक्व भएर हामी अगाडि बढ्ने हाम्रो पनि एकदमै इच्छा छ यही सदनमा, र राम्रोसित हजुर जस्तै जवाफ पनि दिनु हामीलाई नै इच्छा छ। कति कुरो शब्द नमिल्ला, कति के नमिल्ला, तर त्यसको लागि धेरै धेरै माफी पनि चाहन्छु।
6: राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभा सदस्य कमला पन्थले प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो।
4: सभामा सर्वसम्मतिले स्वीकृत मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यान आकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ समन्वय कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
6: साथै उहाँले प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनका लागि अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिनुभएको छ। आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ।
1: नेपाली कङ्ग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिने आदेश गरेको हो। कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। त्यसमाथि सुनवाई गर्दै सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिए।

0: 20 गते स्वदेश फर्किने तय भएको नेता डाक्टर प्रकाश शरण महतले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो। आफू पक्षी नेताहरूले छुट्टै पार्टी खोल्न राष्ट्रिय भेला बोलाएपछि उहाँ त्यसअघि नै नेपाल फर्कन लाग्नु भएको हो। यसबीचमा कंग्रेसका सीमित नेताहरूसँग देउवाले नियमित कुरा गरिरहेको नेताहरूले बताउने गरेका छन्। गत साउन 5 गते बीपी स्मृति जयन्तीमा एक सन्देश जारी गर्दै देउवाले आफू चाँडै स्वदेश फर्कन लागेको जानकारी गराउनु भएको थियो। गत फागुन 13 गते नेपालबाट सिङ्गापुर जानुभएका देउवा दम्पति उतैबाट हङकङ गएर बस्नु भएको छ। जेन्जी आन्दोलनका क्रममा घाइते हुनुभएका देउवा दम्पति चुनाव अघि मात्रै उपचारका लागि विदेश जानु भएको थियो।
1: जेन्जी अभियन्ता मिराज ढुङ्गानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले भारतमा त्यत्रो आन्दोलन हुँदा नचलेको गोली कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा चल्नुले देशको सुरक्षा व्यवस्था छर्लङ्ग भएको बताउनुभयो। जेन्जी आन्दोलनमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीलाई जिम्मेवार छान्ने तर अहिलेका प्रधानमन्त्रीको पक्षमा सामाजिक सञ्जालमा लेखिएको बताउनुभयो।
2: यही घटना जेन्जी आन्दोलनमा हुँदाखेरि एउटा कुरा के ध्यानमा दिउँ भन्दाखेरि यो साम्प्रदायिक द्वन्द्वमा जो जो बित्नु भयो उहाँ सबै युवा र जेन्जी उमेर समूहका हुनुहुन्थ्यो। भनेपछि त्यो घटना फरक र यो घटना फरक कसरी भयो? आखिरमा ज्यान त युवाकै गएको रहेछ, आखिर त ज्यान त जेन्जीकै गएको रहेछ।
1: सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्न सक्ने उहाँको भनाइ छ।
2: तर यदि यो देशको सेना फेल भयो भने वैदेशिक हस्तक्षेप हुन्छ, त्यो कारणले सेनालाई फितलो गर्ने काम, सेनालाई सानोदेखि सानो सुकुम्बासी व्यवस्थापन जस्तो सानो कुरामा पनि यदि जङ्गी अड्डाबाट सेना निस्किन्छ भने भोलि यो देशमा ठुलो दुर्घटना हुन्छ। त्यति खालको त्यति परिपक्व सोच यो सरकारले राख्योस्।
1: उहाँले नेपालमा चिन विरोधी गतिविधि भइरहेको उल्लेख गर्दै सरकारको परराष्ट्र नीतिप्रति पनि प्रश्न उठाउनु भयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति जनाउनु भएको छ। आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसद भण्डारीले विमानस्थलमा नागरिकले भोग्नु परेका समस्याबारे सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको हो। विमानस्थलमा कार्यरत निजी क्षेत्रका सुरक्षा गार्डहरूको व्यवहारप्रति पनि उहाँले प्रश्न उठाउनुभयो।
3: कति बेला गाडीमा आउनु हुन्छ, घन्टो आएर कुर्नुपर्ने अवस्था हुन्छ र त्यो अचम्म लाग्छ। र सबैभन्दा ठुलो कुरा मैले अनुभव गरेँ, त्यहाँ सिक्युरिटी गार्ड हुनुहुन्छ, कुन कम्पनीको मलाई थाहा छैन, तर उहाँहरूले निम्न स्तरको एउटा व्यवहार गर्नुहुन्छ।
0: विकसित मुलुकहरूमा शुल्क तिरेर सुविधा सम्पन्न लाउन्जमा बस्ने विकल्प हुने भए पनि नेपालमा न्यूनतम पूर्वाधार समेत नभई शुल्क मात्र असुलिएको उहाँको टिप्पणी छ। रासोपाकी अर्का सांसद दोलाखाका जगदीश खरेलले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र सेवा शुल्कमा भइरहेको मनोमानीप्रति आपत्ति जनाउनु भयो।
4: मान्छे त आफ्नो श्रीमती छोराछोरीहरू लिन जानेहरू श्रीमतीको त्यो श्रीमती खुट्टा फुटेको चप्पल नलाई गएर उभिरहेको हाल्दैछ, उसले 100 रुपियाँ 13 गएर भित्र पर्नुपर्छ। पैसा उसले भित्र पर्न पाउने, पैसा नहुने भित्र पर्न नपाउने त हुँदैन होला नि त, त्यो समान हुनु पर्ला नि। त्यस कारणले त्यसमा राम्रोसँग हाम्रो पर्यटन मन्त्रालयले यसमा ध्यान दिनुपर्छ। मेरो त्यत्रो त्यत्रो कुराहरू उठ्यो, कति मिडियाहरूले के के लेख्नुभयो त्यो कुरा समस्या, तर मिडियाहरूलाई मैले धन्यवाद दिएको छु, त्यो कुरा बाहिर त ल्याइदिएको छ नि त।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको

0: आवाज समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पक्राउ परेका ऋषिराज मोरलाई 1 करोड धरोटीमा रिहा गर्न विशेष अदालत काठमाडौँले आदेश दिएको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मोरलाई धरोटीमा छोड्न आदेश दिएको हो। अदालतले तोकिएको धरोटी वा बैङ्क जमानत पेश गरे तारिखमा रही मुद्दा पूर्वपक्ष गर्न र त्यसो गर्न नसके विशेष अदालत नियमावली 2080 नियम 30 उपनियम 2 बमोजिम थुनामा राख्न आदेश दिएको छ। उनी विरुद्ध धितोपत्र बजारमा कृत्रिम रूपमा मूल्य वृद्धि गरी विभिन्न कम्पनीहरूको उच्च मूल्यमा सेयर बिक्री गर्ने योजनाबद्ध रणनीति अपनाएर विभिन्न पब्लिक लिमिटेडका कम्पनीलाई हानि नोक्सानी पुर्याएको आरोप लागेको थियो। विशेष गरेर हिमालयन रिइन्सुरेन्स कम्पनीलाई घाटा लगाएको आरोप

नेपाललाई समावेश गरिएको छैन। निलम्बन थियो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असार 11 गते अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेपछि नेपालले गुमाएको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास।
3: अनुसन्धानका क्रममा चिस्यान केन्द्र निर्माणका लागि विनियोजित 91,17,773 रुपियाँ र दुग्ध ढुवानीका लागि मिल्क ट्याङ्कर तथा गाडी खरिद गर्न दिइएको 80,23,051 रुपियाँ गरी कुल 1,71,40,924 रुपियाँ हिनामिना भएको देखिएको छ। मेयर केसीको हकमा भने 80,23,051 रुपियाँ बिगो कायम गरी सजायको माग दाबी गरिएको छ।
4: अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष 2083-84 यही साउनदेखि लागू हुने तलबमा सार्वजनिक गरेको छ। यही साउन 6 गते बसेको मन्त्री परिषद बैठकले नयाँ तलबमान ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धी निर्णय गरेको थियो। गत जेठ 15 गते बजेट मार्फत सरकारले 10% तलबमान वृद्धि गर्ने र 10% प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। मन्त्रालयले हिजो सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराइएको हो। निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले निवृत्त भरण परियोजनका लागि अनुसूची 1-8 नयाँ तलबमान एवं 1 दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम पाउनेछन्।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बाँकी सम्पूर्ण बकेउता आगामी भदौभित्र भुक्तान गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा प्रणालीमा सुधार र दिगोपनाका लागि मन्त्रालयले चालेका कदमबारे जानकारी गराउनु भएको हो। देवकोटाका अनुसार गत आर्थिक वर्षमा बीमा बापत करिब 24-25 अर्ब रुपियाँ भुक्तानी भइसकेको छ। हाल करिब 15 अर्ब रुपियाँ भुक्तानी हुन बाँकी रहेकोमा 10-12 अर्ब रुपियाँ भदौभित्रै राफसाफ गरिने उहाँले बताउनुभयो। कुल सेवाग्राहीमध्ये 7% मात्र निजी अस्पताल जाने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सरकारी अस्पतालको सेवा सुदृढ गरी ती सेवाग्राहीले पनि सरकारी अस्पतालमै आकर्षित गर्ने नीति लिइएको बताउनुभयो।
4: नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त हुनुभएको छ। मन्त्री परिषदको हिजोको बैठकले उहाँलाई निगमको कार्यकारी

0: अथवा DTH सेवा डिस होम
1: डिस होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ सात दलीय अग्रगामी मोर्चाका सदस्य एवं जनमत पार्टीका संस्थापक अध्यक्ष डाक्टर सिके राउत
2: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छनका साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक This home internet.
3: अग्रगामी मोर्चा चाहिँ अहिले खासमा किन बनेको होला
4: देशलाई संविधानवादमा ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र देश चाहिँ प्रतिगमनको बाटोमा नजाओस् भनेर संघर्ष गर्नको लागि मोर्चा बनेको
3: हो यसले चाहिँ संविधान संशोधन बहस पत्र तयार गर्न जुन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गठन गरेको कार्यदल थियो त्यसले सुझाव दिएपछि बनेको हो होइन त
4: सरकारको गतिविधिहरूले गर्दा र सरकारले त्यो गठन गरेको संविधान दलले बनाएको प्रतिवेदनहरूको हेर्दा पनि र अहिले जुन भर्खरै जुनवटा सरकारी संयन्त्रहरूकै मिलौटोमा कतै कतै षड्यन्त्रपूर्वक दङ्गा मचाउन खोजिएको थियो अस्थिरता निम्त्याउन खोजिएको थियो यी कुराहरू हेर्दाखेरि हाम्रो आशंका धेरै छ यो सरकारमाथि कतै प्रतिगमनतिर राख्न खोज्दैखेरि भनेर हाम्रो आशंका रहेको हुनाले अग्रगामी पार्टीहरू प्रोग्रेसिभ पार्टीहरू लोकतान्त्रिक पार्टीहरू मिलेर हामीले अग्रगामी मोर्चा बनाएका छौँ
3: प्रतिगमनको बाटो भन्नाले चाहिँ के त्यस्ता अलिक महत्त्वपूर्ण कुराहरू चाहिँ के हुन् त्यसमा चाहिँ यहाँ आशंका लाग्यो
4: अब जस्तै अब संविधान संशोधन कार्यदलले बढी इम्फासिस के गर्यो भन्दाखेरि राजतन्त्र चाहिन्छ त्यो अपुरो झुठो भन्दा पनि भयो वा संशयपूर्ण त्यो जनताबाट प्रतिक्रिया लिए अनलाइन प्रतिक्रिया लिए त्यसले एउटा पृष्ठभूमि बनाइराखेको जस्तो यसले दङ्गा फसादले मधेसमा गराएर अब विभिन्न अनेको इलिगल समूहहरूसँग चाहिँ अवैध समूहहरूसँग चाहिँ आफैले गएर बाजा गरेर अनि उनीहरूलाई वैधता दिने र विभिन्न मागहरू 3 महिनामा पुरा गर्छु भन्ने आश्वासन दिने र पटक पटक संहिता खारेज हुनुपर्छ भन्ने माहौल सृजना गर्ने र समानुपातिक समावेशता त्यो सरकारले पालना नै गरेको छैन खासमा यी कुराहरूले गर्दाखेरि हामी पक्कै पनि प्रतिगमनको बाटो भिन्न
3: अब अग्रगामी मोर्चाले चाहिँ गर्छ के
4: र अर्को त्यसको एउटा कारण थप्दा के भयो भन्दाखेरि अरू ठुला पार्टीहरू जुन सामिलका थिए नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा यिनीहरू पनि अहिले कमजोर अवस्थामा छिन्नभिन्न रहेका छन् यिनीहरूले पनि अहिले एउटा प्रभावकारी प्रतिपक्षको पनि भूमिका निर्वाह गर्न सकेका छैनन् सुकुम्बासी प्रकरणदेखि लिएर अरू पनि कुराहरू जति भए जनताको माग मुद्दा सम्बन्धी त्यसमा चाहिँ उत्रिन सकेनन् त्यो भएर पनि हामीले यो मोर्चा बनाउनु परेको हो यसमा पहिलो चरणमा हामी के गर्छौँ भने पहिला त आफै पनि बस्छौँ विचार छुट्टी त्यसपछि मागहरू हामी तय गर्छौँ र ती मागहरूलाई उयो झन्डै झन्डै दिइरहेको सरकार भएको हुनाले त्यसलाई पुरा गर्न कुनै कठिनाई नहुनुपर्ने हो त्यो पुरा गर्नको लागि ज्ञापन पत्र पनि दिन्छौँ र सरकारसँग त्यो कुराहरू माग पुरा गर्न आह्वान गर्छौँ
3: अब यो अग्रगामी मोर्चामा आबद्ध हुनका लागि अरू दलहरूलाई पनि अरू समूहहरूलाई पनि यहाँले आह्वान गर्नुहुन्छ कि अब यति हामी 7 दल मात्रै रहन्छौँ
4: हामी यो खुल्ला रहन्छ र एउटा भ्रम के आइरहेछ भन्दाखेरि वाम दलहरू मात्रै भए कि होइन हामी त लोकतान्त्रिक दल हो होइन यो दुईटैको लागि खुल्ला छ त्यसको फुल डकुमेन्ट शनिबार आउँछ त्यसमा हेर्नुहुन्छ लोकतान्त्रिक शक्तिहरू प्रगतिशील शक्तिहरू सबै एकै ठाउँमा ल्याएरै अगाडि बढ्ने हो कि राष्ट्रिय एजेन्डाहरू भएपछि यसमा एकै ठाउँमा आएर सङ्घर्ष गर्नलाई कसैले पनि आपत्ति हुनु पर्दैन यो पार्टी एकीकरण होइन यो मोर्चा हो विभिन्न फरक विचारधाराका पार्टीहरू पनि
3: अहिले देखिँदा चाहिँ मधेसमा मात्रै केन्द्रित दलहरूको मात्रै मोर्चा भएको जस्तो भन्ने आरोप लागेछ यहाँलाई यसलाई चाहिँ के भन्नुहुन्छ
4: होइन अब यसमा त प्रलोपा छँदैछ त्यो पहाड केन्द्रित दलै वा राष्ट्रिय दलै हिसाबले होइन अरू पनि दलहरू हामी जोड्दैछौँ र एजेन्डा वाइज पनि हामीले हेर्नुभयो भने यो राष्ट्रिय एजेन्डाहरू गणतन्त्रको रक्षाको लागि संविधानको रक्षाको लागि लोकतन्त्रको रक्षाको लागि संविधानवादको लागि तानाशाही हटाउन
3: अब यसमा चाहिँ संसदमा पनि विपक्षी दल छन् जो उनीहरू सरकारसँग यस्तै यहाँहरूले जस्तै मागहरू राखिरहेका छन् उनीहरूलाई पनि यही मोर्चामा आबद्ध गराउनका लागि यहाँहरूले छलफल अथवा चाहिँ केही वार्ताहरू के गर्ने तयारी गर्नु भएको छ भनेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरू अथवा चाहिँ अब राष्ट्रपा बाहेकका दलहरूलाई पनि यहाँले यो मोर्चामा आबद्ध गराउन के गर्दै हुनुहुन्छ कि
4: अब अहिले त पहल चाहिँ संसदमा भएका शक्तिहरूसँग चाहिँ भएको छैन होइन तर हुन पनि सक्छ साझा मोर्चा हो होइन र राष्ट्रिय आन्दोलन नै उठ्न थाल्यो भने त त्यति बेला त सबै दलहरू आउन
3: अब यसको ठ्याक्कै अग्रगामी मोर्चाको कार्यक्रम अथवा काम चाहिँ कहाँबाट कहिले देखिन थाल्छ ठ्याक्कै
4: काम चाहिँ अब यो दसैँ पछाडि नै खास फिल्डमा देखिन्छ त्यति बेलासम्म हामी होमवर्क नै खान्छौँ छलफल प्रधानतिक रूपमा हुनु पर्यो होइन र सरकारलाई पनि हामीले केही समय त दिनु पर्यो पुरा गर्नको लागि ग्राउन्डमा चाहिँ हामी दसैँ पछाडि नै खासमा देख्न थाल्छौँ
3: अब अग्रगामी मोर्चाको तर्फबाट यहाँको अनुरोध अथवा सरकारलाई सुझाव के छ
4: सुझाव त हामीले दिइरहेछौँ अब औपचारिक रूपमा पनि दिन्छौँ पटक पटक भेटघाटबाट पनि दिएकै हो कि संविधान अनुसार चल्न सक्नु पर्यो संविधानमा भएका कुराहरूको विपरीत जानु भएन होइन सही लोकतान्त्रिक गणतन्त्र समानुपातिक समावेशता धर्मनिरपेक्षता यी कुराहरू धेरै ठुलो सङ्घर्ष गरेर आएको हो धेरै ठुलो बलिदानीबाट आएको हो संवैधानिक प्रक्रियाबाट आएको हो त्यसले चाहिँ अन्यथा कसैले मिच्न पाइँदैन त्यो कुरा हामीले भनिराखेका छौँ सचेत पनि गराइराखेका छौँ त्यही पनि अब ठुलो कुराहरू अलिकति उल्लङ्घन भइराखेका छन् त्यो कामको सिलसिलामा त्यसमाथि पनि सचेत गराइरहेको छौँ
3: र यहाँहरूको अनुरोध पनि त्यही नै छ यो संविधानलाई चाहिँ संविधानमा भएका व्यवस्थाहरूलाई चाहिँ कुल्चिने काम नगरौँ भन्ने नै छ यहाँहरू
4: त्यो प्रमुख काम हो कमसे कम राम्रो काम गर्न नसकि कम से कम खराब काम चाहिँ नगरौँ
2: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक पीस होम इंटरनेट

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayanagarh, Phone 056-490-374, 98-510-61-356
7: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
8: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर
8: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर
8: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर
8: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056-50-10-60
10: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
11: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
12: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
13: स्वदेश FM 93.2 मेगाहर्ज

निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: एनएसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मनसुन जन्य विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन।
1: हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्त भित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: नेपालमा खाना पकाउने ग्यास माथिको निर्भरता किन घट्न नसकेको होला?
2: लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज भएको हो कि खास नि।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई र अन्तर्राष्ट्रिय प्रसङ्गमा युक्रेनद्वारा रुसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले रुस भित्रका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको छ। ती मध्ये एउटा यारोस्लाभल नजिक रहेको स्लाभनियफ्ट यानोस हो, जुन रुसका सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यारोस्लाभल स्थित उक्त प्रशोधन केन्द्र र अझ पूर्वतर्फ रहेको वास्नियफ्ट नोभोइल प्रशोधन केन्द्रमाथिको आक्रमण मस्कोले आफ्नो युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेलको आमदानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। बीबीसी रुसी सेवाकी ओल्गा इफसिनाले भनिन्, यो घटनाले युक्रेनका लामो दूरीका ड्रोनहरूले अहिले कति टाढासम्म पुग्न सक्ने क्षमता राखेका छन् भन्ने देखाएको छ। यी आक्रमणहरू मुख्यतः औद्योगिक संरचनामाथि केन्द्रित रहे पनि केही नागरिकद्वारा सञ्चालित पूर्वाधारहरू पनि प्रभावित भएका छन्। बीबीसी रुसी सेवाकी ओल्गा इफसिना। जोर्डन, संयुक्त अरब एमिरेट्स, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लङ्घनको निन्दा गर्दै यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका दिनहरूमा गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लडाकु र उनीहरूको पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहल्का पत्रिकाका पूर्व सम्पादक तरुण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरुद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरुद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृङ्खला मध्ये एक थियो, जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षा बारेको बहसलाई थप चर्काएको थियो। र म्यानमारका सैन्य शासक मिन ओङ हलाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसुन झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसुन जन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसुन जन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रति कार्य योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। सुनौ एक रिपोर्ट। नेपालमा मनसुन रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसुनजन्य विपद व्यवस्थापन बारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापन बारे सरकारलाई निर्देशन दिँदै भने,
1: सभामा सर्वसम्मतिले स्वीकृत मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यान आकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
4: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसुन गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको छ।
0: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपाय अपनाइएको भन्दै 26,000 भन्दा बढी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकार बीच भइरहेको समन्वय बारे उनले भने,
4: गृह मन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू प्रदेश सरकार स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसुन पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढाइरहेको छ।
0: त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले मनसुनजन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औँल्याए। अर्को विषय, पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठूला ठूला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपिजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चुलोका प्रयोगकर्ताहरू बिस्तारै बढ्न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौँ।
2: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिरहेको छौँ, अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, धुवानी गर्नु परेन, झन्झट हुनु पर्दैन थियो। तर अब एउटा चिज चाहिँ के हो भने, सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन, नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
5: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासै प्रयोग गर्न सकिने अवस्था चाहिँ हो,
2: एकदमै हो, किनभने हामीले धेरै ठुलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ। खास गरी इन्डक्सन चुलो मात्र होइन, अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडी भन्नुहोस्, त्यो बढोस्, त्यो कन्जम्सन बढोस्। हाम्रो उद्देश्य, राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्सन हो। डोमेस्टिक कन्जम्सनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने, पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङले पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा, होइन। तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्सन बढाउन सक्नुभयो, त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढाउन सक्यौँ भनेदेखि, तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ, होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ, थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ, होइन।
5: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि टाट्न आइरहेको हो कि आम जनतामा,
2: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन हो। हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्ज भित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ। हामी किन्न मात्र गएको छैनौँ, बेच्न पनि गएको छौँ। खरिद बिक्री भइरहेको छ, केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने भेला भइसक्यो। भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक के अरे प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ। टाइम लाग्ला, एकैचोटि त हुँदैन होइन, तर हामीले लामो फर्को मार्दैछौँ। अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन। हामी किनभने हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ, हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठुलो लगानी गरिराख्नु भएको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोसीहरू होइन, सुदूरपश्चिम हामीले लगानी पनि गरिरहेको छौँ। तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ, तर अब बिस्तारो हामी त्यो फेजमा छौँ। तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता होइन, राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो।
5: जस्तो त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि केही समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा त्यहाँ पल्लाइन जाने, ढुक्क हुन नसक्ने अवस्था, त्यो त एउटा यथार्थ पनि त हो नि। फेरि
2: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई। तर पाँच सात मिनट दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन। कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास पकाउँदा पकाउँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त, सकिन्छ नि। तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नुहुन्छ त। तर सबै मान्छेहरूको घरमा दुईटा तिनटा सिलिन्डर त हुँदैन।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई साथी प्रदीप बस्यालसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवादबारे पुनः सुनवाई गर्ने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा पक्षले दिएको पुनर्वलोकनको निवेदनमाथि अनुमति हुने निर्णय आज गरेको अदालतको वेबसाइटमा उल्लेख छ। यो सँगै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसलाबारे पुनः सुनवाई हुनेछ र अदालतले अन्तिम निर्णय दिनेछ। यसै महिनाको पहिलो हप्तातिर पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै निवेदन दिएका थिए। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युक्रेनले रुसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुङ्गा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको बस्निएफ्ट, नोभोइल र स्लाभनिएफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आमदानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्। पछिल्ला केही हप्तामा रुस र युक्रेन दुवैले ठूला सहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: युक्रेनको ड्रोन आक्रमणका कारण रुसको यारोस्लाभल सहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ। यो सहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक रहेको छ। यारोस्लाभल क्षेत्रका गभर्नर मिखायु युभ्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनिएफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रुसले भने आफूले इन्धन, ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ। युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेका थिए। यसैबीच युक्रेनमा रुसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी सहर खेर्सनमा पूर्ण रूपमा विद्युत अवरुद्ध भएको विवरण आएका छन्। खार्किभ क्षेत्रमा रेल स्टेशनमाथि भएको रुसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ।
0: यसको साथै बीबीसी नेपाली सेवाको साझापख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: Swadesh FM 93.2 MHz.
1: There are no programs on this channel at present. Details of all our services are at BBC World Service.
2: सभाको आज बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको सो प्रस्ताव सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद कमला पन्तले मनसुनका बेला बाढी पहिरो डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारी बारे जानकारी माग गर्नुभएको थियो। प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह गरिमा सोमनाथ पोर्तेल र पदम बहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुन जन विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो। मन्त्री गुरुङले विपद तथा मनसुन जन पूर्व तयारी प्रतिकार कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मनसुन जन गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभयो। विधेयक पेश गर्दै मन्त्री चौधरीले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्धन गर्न र पशु संक्रामक रोग नियन्त्रण गर्न कानून आवश्यक भएकोले विधेयक पेश गरेको प्रष्ट पार्नुभयो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री गुरुङले देशमा भएका हत्या हिंसा बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकार बीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो।
3: सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको छ। देशमा हुने हत्या हिंसा बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले चरणबद्ध रूपमा गरिरहेको छौँ। युवा वर्गहरूलाई चाहिँ अब हामीले खेलकुदहरूमा केन्द्रित भएर त्यसमा चाहिँ अलिक सुविधाहरू बढाउने, युवाहरूलाई अरू टेक्नोलोजीहरूमा चाहिँ अलिकति हामीले चाहिँ यसमा डाइभर्ट गर्नलाई हाम्रो खेलकुद मन्त्रालयले पनि त्यही अनुसार बजेट पनि छुटाउनु भएको छ होइन। अनि यसमा चाहिँ हाम्रो काम भइरहेको छ। तिनटै तहको सरकार मिलेर चाहिँ हामीले यसमा काम गरिरहेछौँ। समन्वय पनि त्यही अनुसारमा, सहकार्य पनि त्यही अनुसारमा भएको छ।
2: मन्त्री गुरुङले युवाहरूलाई लक्षित गर्दै जीवनमा दुःख पाए पनि सङ्घर्ष गर्नुपर्ने र हरेस खान नहुने बताउनुभयो। यस्तै बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नु भएको प्रश्नको जवाब दिँदै महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो। मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन दुर्व्यवहार असुरक्षा भिडभाड तथा आवागमन सम्बन्धी व्यवहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस सञ्चालनमा ल्याएको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग वस्तु ग्यास अभाव तथा कालो बजारी नियन्त्रण स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले विभिन्न जिल्लामा बदेल आतंकले किसानको मकै बाली सखाप पारेको भन्दै वर्षभरि किसानले पसिना बगाएर लगाएको बाली एकै रातमा नष्ट हुने अवस्था आएकाले यसको क्षतिपूर्ति तथा रोकथाम र नियन्त्रणमा पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपराह्न 1:15 बजे बस्नेछ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउवाको रिट खारिज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। परराष्ट्र मन्त्रालयले विभिन्न परियोजनामा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात भदौ 1 गतेदेखि गर्ने भएको छ। परराष्ट्र मन्त्रालय को कन्सुलर सेवा विभाग मार्फत प्रवाह भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गति देखि लागू हुने गरी अनलाइन सेवा का रूप में संचालन करने तैयारी गरिएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। परराष्ट्र मन्त्री सुशील खनालले अनलाइन प्रणाली को आज उद्घाटन गर्नुहुँदै बाहे मुलुकमा जाने लाखौं नेपालीले व्यक्तिगत कागजात को प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौं धाउनु पर्ने र आर्थिक बोझ बढ्ने जस्ता असहजतालाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको सुरुवात गरेको बताउनुभयो। पत्रकार सम्मेलनमा कागजात प्रमाणीकरण गर्न अनलाइन मार्फत नै व्यक्तिगत विवरण तथा कागजात राखेर शुल्क बुझाई सेवाग्राही आफैले सहज हुने समय छनौट गरी प्रमाणित कागजात लिन सक्ने जानकारी दिएको थियो। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गरी गुरु योजना तर्जुमा गरिएको छ। गुरु योजनामा महाराजगंज र चाबेल गौशाला भूमिगत मार्ग चाबेल बागमती र त्रिपुरेश्वर माइतीघरमा आकाशे पुल विष्णुमतीमा नदी तटीय मार्ग सात दो बाटो गोदावरी जोड्ने नयाँ कर्मनासा पुल चौडा चक्रपथ थापाथली त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार करिडोरको स्तर उन्नति तथा बौद्ध मार्ग सडक चोक सुधार योजनालाई समावेश गरिएको छ। यसैबीच आज ललितपुरमा आयोजित गुरु योजना सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाले गुरु योजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात ट्राफिक र सडक सम्बन्धी समस्या समाधान हुने उल्लेख गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदियो सुजीले रिङ रोड भित्र सवारी साधनको चाप व्यवस्थापन गरी सडकको क्षमता सुदृढ बनाउने, रिङ रोड बाहिरका क्षेत्रको पहुँच थप सहज बनाउने तथा विपद तथा आपतकालीन अवस्थाका लागि सडक सञ्जालको विकास गर्ने गुरु योजनाको लक्ष्य रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
4: हजुर दर्शन,
5: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
4: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
6: नमस्ते बाबुजू।
5: नमस्ते, आउनु न भित्रै।
6: हुन्छ बाजे।
4: अनि दादा त अफिस गइसक्नु भयो होला है?
5: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
4: हस् हस् बाबुजू।
7: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
4: त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
8: ए हो र,
4: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय आम संचार विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षभित्रै हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानून ल्याउने गरी उक्त विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको जनाएको छ। यस्तै सूचना तथा संचार प्रविधि नीति तथा राष्ट्रिय आम संचार नीति 2073 कार्यान्वयनका क्रममा देखिएका आवश्यकतालाई सम्बोधन गर्न पनि नयाँ कानून आवश्यक रहेको मन्त्रालयले जनाएको छ। विधेयक तर्जुमाको क्रममा सम्बन्धित मन्त्रालय, सरकारी निकाय तथा सरोकारवाला संस्था र व्यक्तिसँग आवश्यक राय, सुझाव र परामर्श लिने मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी आँखा अस्पताल सञ्चालन गर्न लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्री मेहताले सरकारले यस वर्षबाट कोशी प्रदेशमा आफ्नै आँखा अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले विपन्न नागरिकका लागि अस्पतालहरूले छुट्याएको सैया खाली छैन भनेर फर्काउने गरेको र निशुल्क प्रदान गर्ने 98 प्रकारका औषधि सहज रूपमा वितरण नभएको भन्दै त्यस्ता अस्पताल र फार्मेसीहरूलाई तत्काल कारवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। गृहमन्त्री सुदन गुरुङले जेएनजी आन्दोलनका घाइतेहरूको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको बताउनु भएको छ। बबरमहाल स्थित घाइते जेएनजी नेपाल कार्यालयमा आज गृहमन्त्री गुरुङले त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग कुराकानी भइरहेको बताउनुभयो। गृहमन्त्री गुरुङले अझै पनि जेएनजी आन्दोलनका घाइतेहरूको उपचार भइरहेकाले उहाँहरूलाई सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो। यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले संघीय शहरी विकास

0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको 820 कोट नगरपालिकाका नगर प्रमुख रवि केसी सहित 11 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 सहकारी संस्था छनौट कार्यविधि विपरीत योग्यता नै नपुगेको 820 कोट दुग्ध सहकारी संस्था लिमिटेडलाई चिस्यान केन्द्र निर्माणको लागि अनुदान रकम उपलब्ध गराएको तथा उक्त संस्थाको लागि 820 कोट नगरपालिकाबाट गाडी खरिद गरी गराई भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख केसी सहित 11 जना विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विश्व शान्ति तथा आर्थिक समृद्धिका लागि दिगो शान्ति, निशस्त्रीकरण र विकासको आवश्यकतामा जोड दिएको छ। 81 हिरोसीमा दिवस र नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको 70 वर्षका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा वक्ताहरूले विश्वमा भइरहेका भू राजनीतिक तनाव, युद्ध र आणविक शक्ति राष्ट्रहरू बीचको भिडन्तले मानव सभ्यतालाई पुनः जोखिममा पार्न सक्ने भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो। सन् 1950 अगस्त 6 दिन जापानको हिरोसीमा सहरमा खसालिएको आणविक बमबारीले मानवीय, भौतिक र वातावरणीय क्षति भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। पेट्रोलियम पदार्थ ढुवानीको समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर ओमान र इरान बीच सम्झौता हुने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्झौता हस्ताक्षर हुने अन्तिम चरणमा रहेको पुष्टि गर्नु भए पनि विस्तृतमा भने केही बताउनु भएको छैन। प्रवक्ताले सम्झौताले होर्मुजबाट ओमानले गर्ने ढुवानीको सुरक्षाको ग्यारेन्टी नगर्ने प्रश्न पार्नुभयो। सो क्षेत्रको सुरक्षा अमेरिकाले लगाएको नाकाबन्दीबाट प्रभावित रहेकाले आफूहरूले सुरक्षा सुनिश्चित गर्न नसक्ने उहाँले बताउनुभयो। अमेरिका र इजरायलले इरानमा आक्रमण गरे यता इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग होर्मुजमा अवरोध गर्दै आएको छ। अब आर्थिक समाचार।
1: राष्ट्रिय योजना आयोगले चालू 16 योजनाको कार्यान्वयनको अवस्थाबारे बिहिबार निजी क्षेत्रका प्रतिनिधि तथा सरकारवालाहरूसँग अन्तर्क्रिया गरेको छ। सिंहदरबारमा भएको अन्तर्क्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले योजनाले लिएका लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो। अन्तर्क्रियामा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरूमा अहिले उच्च मात्रामा लगानी योग्य रकम रहेकोले यसलाई ठूला पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उपयुक्त अवसरको रूपमा लिनुपर्ने बताउनु भयो। अन्तर्क्रियामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष सूर्य कृष्ण वैद्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ लगायतले अर्थतन्त्रको सुधारका लागि निर्यात जन्य वस्तुको विविधीकरण गर्न, निजी क्षेत्रको नियन्त्रण भन्दा नियमन र सहजीकरणमा जोड दिन तथा सुरक्षाको प्रत्याभूति दिन सरकारले ध्यान दिनुपर्ने बताउनु भयो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीको समायोजित तलबमान सार्वजनिक गरेको छ। मन्त्री परिषदको यही साउन 6 गतेको बैठकले स्वीकृत गरेको नयाँ ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सहितको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो। सरकारले गत जेठ 15 गते चालू आर्थिक वर्षको बजेट मार्फत 10% तलबमान वृद्धि गर्ने र 10% नै प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। नयाँ तलबमान यही साउन 1 गतेदेखि लागू हुनेछ। नेपाल राष्ट्र बैङ्कले खुल्ला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितुपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैङ्कले जनाएको छ। संशोधित कार्यविधिले रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री तथा दीर्घकालीन निक्षेप संकलन लगायतका अधिकांश उपकरणमा न्यूनतम बोल रकम 10 करोड रुपियाँ कायम गरेको छ। समान ब्याज दर वा समान मूल्यमा प्राप्त बोल कबोलबाट स्वीकृत रकम भन्दा बढी माग भएमा समानुपातिक रूपमा प्रो राटा आधारमा रकम बाँडफाँड गर्ने व्यवस्था पनि संशोधित कार्यविधिमा गरिएको छ। नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति सुरु गरेको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षण सुरु गरेको हो। भूमिगत केबुल प्रणालीमा विद्युत चार्ज गर्ने काम भइसकेको र करिब 300 सेवाग्राहीका घरमा भूमिगत लाइन मार्फत विद्युत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।

0: नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् 2026 तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। सार्वजनिक कार्यतालिका अनुसार नेपालले 21 देखि 29 अगस्तसम्म अस्ट्रेलियामा हुने टप एन्ड T20 प्रतियोगितामा बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। यी दुई बीचको खेल 22 अगस्तमा हुनेछ। त्यस्तै सेप्टेम्बर 6 नेपालले न्यूजील्याण्ड ए टोली विरुद्ध 50 ओभरको श्रृङ्खला खेल्नेछ भने डिसेम्बरमा भारत ए टोलीसँग द्विपक्षीय श्रृङ्खलामा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। बङ्गलादेश न्यूजील्याण्ड र भारत जस्ता तीन टेस्ट राष्ट्रका टोलीसँग हुने यी खेलले नेपाली टोलीलाई उच्च स्तरीय अन्तर्राष्ट्रिय अनुभव दिलाउनका साथै आगामी प्रमुख प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन गहिरिँदै गएको छ। सोही निलम्बनका कारण नेपालले अब एएफसी U20 एसियन कप छनौट प्रतियोगिता पनि गुमाउने भएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको अध्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाइएपछि U20 राष्ट्रिय टोलीको छनौट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो। एएफसीले यसअघि नै एन्फालाई पत्रचार गर्दै अगस्त 1 भित्र फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले प्रतियोगिता खेल्न पाउने स्पष्ट पारेको थियो। तर तोकिएको समयभित्र निलम्बन हट्न नसकेपछि नेपाललाई छनौट प्रतियोगिताबाट बाहिर राखेको हो। यसअघि सार्वजनिक ड्र अनुसार नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। उक्त समूहमा आयोजक मंगोलिया, ग्वाम र नर्दर्न मारियान आइल्यान्ड्स रहेका थिए। नेपालले अगस्त 31 ग्वाम विरुद्ध पहिलो खेल खेल्ने तालिका थियो, तर एएफसीको नयाँ तालिकामा नेपालको नाम समावेश गरिएको छैन। फिफाको निलम्बनका कारण नेपालले गुमाएको यो लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यसअघि नै नेपालले एएफसी महिला च्याम्पियनसिप लिग र एएफसी U17 महिला एसियन कप छनौट प्रतियोगिताबाट वञ्चित भइसकेको छ। यता नोभेम्बरमा बङ्गलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता पनि अझै अनिश्चित छ। प्रतियोगिताको ड्र सम्पन्न भइसके पनि नेपालको नाम समावेश गरिएको छैन। सेप्टेम्बर 1 भित्र फिफाको निलम्बन हटेमा मात्रै नेपाल समूह एमा समावेश हुने सम्भावना रहनेछ। फिफाको निलम्बन लम्बिँदै जाँदा नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाइरहेको छ भने उमेर समूहका खेलाडीको विकास र प्रतिस्पर्धात्मक अवसर समेत प्रभावित हुने चिन्ता बढेको छ।
1: अब मौसम। आज राति देशभर साधारणतया बदली रही, हिमाली भूभागका केही स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका केही स्थान र तराई भूभागका धेरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ग्यास अभाव, कालो बजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरु योजना सार्वजनिक र स्ट्रेट अफ हुर्मुज समुद्री मार्गलाई लिएर इरान र ओमान बीच सम्झौता हुँदै। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
5: माडीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9802035212।
7: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512206।
7: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: স্বদেশ এফএম 93.2 মেগাহার্জ
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका विद्यमान ऐन नियमावली तथा निर्देशिका संशोधनका लागि सुझाव संकलन गर्ने उद्देश्यले माडी नगरपालिका 3 बसन्तपुरबाट सेक्टर स्तरीय अन्तर्क्रिया कार्यक्रम सञ्चालन भएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कसरा चितवनको आयोजनामा तथा राष्ट्रिय भूपरिधि तथा संरक्षण कार्यक्रम कोहलपुरको सहयोगमा सम्पन्न कार्यक्रममा माडी बगही सेक्टर क्षेत्रका जनप्रतिनिधि, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका प्रतिनिधि, सरकारवाला निकाय तथा स्थानीय बासिन्दाहरू उल्लेखनीय सहभागिता रहेको थियो। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष शिवजी गायको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल रहनु भएको थियो। कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमा विभाजन गरी निकुञ्जका विद्यमान ऐन नियमावली तथा निर्देशिका सम्बन्धी असल अभ्यास, विद्यमान सवाल तथा सुधारका लागि आवश्यक सुझावहरू संकलन गरिएको थियो। समूहगत छलफलका क्रममा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, क्षतिपूर्ति तथा राहत वितरण प्रक्रिया, मध्यवर्ती क्षेत्रका बासिन्दाको अधिकार संरक्षण र विकास बीच सन्तुलन, स्थानीय समुदायको सहभागिता तथा नीति कार्यान्वयनका चुनौती लगायतका विषयमा गहन छलफल भएको थियो। नेकपा एमालेका संगठित सदस्य एवं युवा संघका माडी 8 वडा कमिटी सचिव कृष्ण प्रसाद गौतमले पार्टी परित्याग गर्नुभएको छ। बिहिबार एक वक्तव्य निकाल्दै गौतमले आफू अब उपरान्त नेकपा एमाले वा अन्य कुनै पनि राजनैतिक दलमा आबद्ध नहुने र सधैँ स्वतन्त्र रहने भन्दै पार्टी छाडेको जनाउनु भएको हो। विगतमा अद्यापुरी स्वास्थ्य चौकीको एम्बुलेन्स चालक समेत रहनुभएका गौतमले पार्टीका कतिपय स्थानीय अगुवाहरूको व्यवहारप्रति चित्त दुखाएको संकेत गर्नुभएको छ। भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति तयारी थालेको छ। चीन सरकारको करिब 84 करोड रुपियाँ सहयोगमा 3 तले भवन निर्माण, उपकरण खरिद तथा चिकित्सक नर्सलाई तालिम दिने परियोजना पनि अगाडि बढाइएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार 500 बोनम्यारो युनिट निर्माण गरिनेछ। सेवा सञ्चालनका लागि चिकित्सक र नर्सहरू चीनमा तालिमरत छन्। परियोजनाको निर्माण कार्य सुरु भएपछि करिब 1.5 वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। अस्पतालले यो सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता हट्ने, कम खर्चमा स्वदेशमै उच्च स्तरीय उपचार उपलब्ध हुने जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा भरतपुर महानगर समितिले नारायणी पुलबाट बढ्दै गइरहेका आत्महत्याका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं चितवन क्षेत्र नम्बर 3 की प्रतिनिधि सभा सदस्य सुविता गौतमलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ। समितिले नारायणी पुलमा भइरहेका दुःखद घटनाले जनमानसमा त्रास र चिन्ता बढाएको उल्लेख गर्दै मानव जीवनको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन तथा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि तत्काल पहल गर्न आग्रह गरेको हो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सक्रिय रूपमा काम गरिरहेको बताउनु भएको छ। बिहिबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाब दिँदै उहाँले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्ने बताउनुभयो। निर्मला पन्त हत्या प्रकरणबारे अनुसन्धान जारी रहेकाले त्यस विषयमा टिप्पणी गर्नु उपयुक्त नहुने उल्लेख गर्दै उहाँले अनुसन्धान सूक्ष्म रूपमा अगाडि बढाइरहेको पनि बताउनुभयो। फरक प्रसङ्गमा उहाँले मानसिक स्वास्थ्यका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै आत्महत्या रोकथामका लागि 1166 हेल्पलाइन मार्फत काम भइरहेको जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय सभामा निर्मला पन्त हत्या प्रकरणबारे दिएको अभिव्यक्तिप्रति गृहमन्त्री सुदन गुरुङले पनि माफी माग्नु भएको छ। निर्मला पन्त प्रकरणलाई लिएर सांसदहरूसँग सवाल जवाफका क्रममा उहाँको अभिव्यक्तिको आलोचना भएपछि उहाँले बिहिबार नै राष्ट्रिय सभामा उभिएर आफ्नो भाषा केही ठाडो हुन पुगेको स्वीकार गर्नुभएको हो। नेपालको पुरानो प्रजातान्त्रिक शक्ति मानिने नेपाली काङ्ग्रेस यस बेला 2 किनारामा विभाजित छ। यही बेला नेपालका पुराना कम्युनिष्ट वामपन्थी शक्तिहरू सहकारी हुँदै एकताको दिशातर्फ मोडिएका छन्। काङ्ग्रेस र कम्युनिष्ट दुवै शक्तिलाई पछि पार्दै गत फागुन 21 गतेको निर्वाचनमा नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा उदायो। रासपाले संघमा पूर्ण बहुमतको सरकार गठन गरेसँगै पुरातन र स्थायी भनिएका कम्युनिष्ट र काङ्ग्रेस जस्ता शक्ति विभिन्न चुनौतीको सामना गरिरहेका छन्। यिनै चुनौतीका बीच कम्युनिष्टहरू आपसमा सहकारी गर्दै एकता गर्ने सम्मको योजनामा अगाडि बढिरहेको छ भने काङ्ग्रेस आन्तरिक कलहबाट गुज्रिरहेको छ। नेपाली काङ्ग्रेसभित्रको इतर समूहले साउन 21 देखि
31 गते साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारीका लागि 32 उपसमिति बनाएर संयोजक चयन गरेको छ। भेलालाई व्यवस्थित र सफल बनाउन डाक्टर शशाङ्क कोइरालाको संयोजक उत्तममा 551 सदस्य राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको समूहले त्यही समिति अन्तर्गत रहने गरी 32 उपसमिति बनाएको हो। मूल आयोजक समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै 32 उपसमितिहरू र तिनका संयोजकहरू तोकिएको प्रचार प्रसार समितिका संयोजक मेन बहादुर विश्वकर्माले जानकारी दिनुभयो। नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्ने र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै पेश गरिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपेठ गरिदिएको छ। कानूनका विद्यार्थी विवेक चौधरी सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाए दायर गर्न खोजेको उक्त निवेदनलाई सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले आदेशको बिहिबार दरपेठ गरिदिनु भएको हो। जेएनजी अभियन्ता मिरज ढुङ्गानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाउनु भएको छ। बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाउनु भएको हो। साना साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने उहाँले बताउनुभयो। सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्न सक्ने उहाँको भनाइ छ। नेपाली काङ्ग्रेसका निवर्तमान प्रवक्ता डाक्टर प्रकाश शरण महतले उपचारका क्रममा विदेशमा रहनुभएका पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा साउन 26 गते नेपाल फर्किने बताउनु भएको छ। देउवा निकट नेता डाक्टर महतले साउन 26 गते साँझ 9:45 जाँदा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने जानकारी दिनुभएको हो। संघीय संसद राष्ट्र सभाले मनसुन जन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारलाई गम्भीर बन्न र प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। बैठकमा मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि भएको गहन छलफलपछि सभाले सरकारलाई मार्गनिर्देशन गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएको प्रतिबद्धताका आधारमा प्राथमिकताका साथ कार्ययोजना कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको शुभारम्भ गर्नुभएको छ। मन्त्रालयमा आयोजित कन्सुलर प्रमाणीकरणका लागि नेपाल र ई प्रमाणीकरण प्रणालीको शुरूआत गर्दै मन्त्री खनालले डिजिटल प्रविधिको उपयोगले सार्वजनिक प्रशासनको कार्यशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्री खनालले डिजिटल प्रविधि केवल सेवा प्रवाहको माध्यम मात्र नभई यो सार्वजनिक प्रशासनलाई रूपान्तरण गर्न सक्ने एउटा महत्त्वपूर्ण प्रक्रिया भएको बताउनुभयो। र तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कामको औपचारिक शुरूआत भएको छ। ताप्लेजुङको फुङलिङमा आयोजित विशेष समारोहका बीच बुधबार विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालेसँगै आयोजनाको भूमिगत निर्माण कार्यले तीव्रता पाएको हो। 128 मेगावाट क्षमताको आयोजना स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्दैछ। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले यो कार्य केवल ढुङ्गा फुटाउन मात्र नभई नेपालको ऊर्जा सुरक्षा र समृद्धिको बलियो आधार निर्माण गर्ने कदम भएको बताउनुभयो। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पोसी त

0: You are listening to So This FM 93.2 MHz.
1: The best music non-stop.

0: भोलि घटा कतिले जाने हो
1: अबुई को जान्छ चिट टाढा तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हे नकरा त

0: Strādāji nispokšā. Nispokšā.
1: Sodies FM. Tirāna pietuplu. 2 MHz.